0: यस्तो छ, म हजुरलाई मेरो स्टार्टिङ राजनीतिमा प्रवेश गरेको सन्दर्भ नै जोड्न चाहन्छु। यसमा मैले अघि पनि भनिहालेँ, म व्यावसायिक क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरे। त्यो समस्याहरू जस्तै सानो एउटा उद्योग व्यवसाय गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई प्रब्लम हुन्छ, त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम, ब्याङ्कबाट लिने लोनको प्रब्लम, होइन धेरै कुराहरू, जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम। सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ यसलाई कसरी चाहिँ हामीले मिलाउन सकिन्छ त भन्दै जाँदाखेरि, एक्लै त सकिँदैन, यसको लागि चाहिँ एउटा संगठन चाहिन्छ भन्दै सोच्दै गर्दाखेरि चाहिँ म क्यान महासंघमा गएर जोडिन पुगेको हो र सूचना प्रविधिको एउटा छाता संगठन क्यान महासंघ 77 जिल्लामा यो यसको छाता संगठनको रूपमा बसेको
1: एउटा
0: र मेरो आफ्नो कम्पनी पनि मैले चाहिँ 7-8 ब्रान्डहरू चाहिँ इम्पोर्ट गरेर नेपालको लागि 77 जिल्लाहरूमा, 77 नभनु लगभग 70 जति चाहिँ जिल्लाहरूमा, मोस्ट अफ दि अलिक दुर्गममा चाहिँ पुग्दैन होला तर सबै ठाउँमा चाहिँ हाम्रो नेटवर्क छ भने यो नेटवर्क र क्यानको नेटवर्क भएको कारणले गर्दा यो सबै देशको हरेक जिल्लासँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ। यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि, जस्तै मैले एआई पोलिसीमा काम गरेको छु, डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु, होइन साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु, यो कुराहरू सरकार समक्ष पुर्याउने कोसिस त गरियो तर हाम्रो चाहिँ सजेसनमा मात्रै सीमित हुन्थ्यो क्या।
1: पहिला
0: म उपाध्यक्ष भएर पनि काम गरेको छु, क्यान महासंघको कार्यवाहक अध्यक्ष भएर पनि मैले चलाइसकेको छु। त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिने हुन्थ्यो, हामीले चाहिँ सरकारलाई सजेसन दिने हुन्थ्यो तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफू नहुँदाखेरि चाहिँ त्यो चित्तै नबुझ्ने क्या। यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यसलाई, त्यो चिजलाई एडप्ट गर्नको लागि चाहिँ। सो त्यो हुँदै गइसके पछाडि चाहिँ मैले चाहिँ अब हुँदैन भनेर एउटा सर्टिन हाम्रो साथीहरूको ग्रुपहरू थियो, अब चाहिँ हामी चाहिँ कुनै न कुनै उसमा लागेर चाहिँ हामीले चाहिँ एउटा राजनीतिमा प्रवेश गर्नै पर्छ। हामी जस्तो मान्छेहरू पहिल्यै नगएर चाहिँ हामीले गर्न नसकेको हो, अबको टाइममा हामी गएन भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ है भन्ने हिसाबको कुराहरू हुन थाल्यो। त्यस पछाडि चाहिँ हामी त्यही सिलसिलामा प्रवेश पनि गरेँ मैले र अब कुन पार्टी छान्ने भन्दाखेरि चाहिँ अब हेर्दाखेरि हिसाबले राम्रो पार्टी भनेको राष्ट्र स्वतन्त्र पार्टी, जसको विचारधाराहरू मेरो विचारधारासँग धेरै मिल्ने भएको भएर चाहिँ यो पार्टीमा गएर यो पार्टीलाई अझ सशक्त रूपमा मैले चाहिँ कन्ट्रिब्युट गर्न सक्छु कि मेरो एक्सपिरियन्सहरूलाई भनेर त्यतिको लागि मात्र म आएको थिएँ। र राजनीतिमा प्रवेश गरिसके पछाडि त जनता जब शपथ लिएँ, शपथ दिइसकेपछि एउटा यस्तो जिम्मेवारी बोध भयो मलाई, त्यस पछाडि ल अब चाहिँ हामीले गर्नुपर्छ है भनेर मेरो जति पनि मेरो टिम भन्छु म, 77 जिल्लाको नेटवर्कहरू छ त्यो सबै टिमहरूले चाहिँ मलाई साथ पनि दिइराख्नु भएको छ र हाम्रो प्रतिनिधित्व तपाईँ हो है, तपाईँले चाहिँ गर्नुपर्छ भन्ने हिसाबको उहाँहरूबाट सिकिराखेको हुन्छ, धेरै इस्युजहरू पठाइराख्नु भएको पनि हुन्छ। त्यसैमा काम गरेर नि मात्रै पनि, त्यसैमा मात्रै काम गर्न सक्यो भने पनि मैले चाहिँ धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि। र लकिली म चाहिँ उद्योग वाणिज्य समितिमा पनि छु, राज्यको समितिमा पनि, उद्योग वाणिज्य समितिमा रहेर काम गर्दै जाँदाखेरि चाहिँ धेरै इस्युजहरूमा काम पनि भइरहेको छ।
1: त्यसो भए तपाईँले देशलाई दिनुपर्ने धेरै थोक र धेरै त्यो अनुभव अथवा विज्ञता छ जो 5 वर्षमा सकिन्छ सकिँदैन
0: दिएर लिएर भनेको त म फेरि भन्छु कहिले पनि सकिँदैन होइन। मैले दिनुपर्ने कुराहरू त म आफ्नो तर्फबाट 100% नै दिइहाल्छु, त्यो भन्दैमा म एकदम विज्ञ छु, मलाई एकदमै धेरै एक्सपिरियन्स छ, मैले सबै जानेको छु भन्न खोजेको होइन, जति बुझेको छु अरूभन्दा पनि मसँग चाहिँ टिमवर्क छ क्या। त्यो टिमवर्कमा मिलेर जस्तै मैले चाहिँ कस्तो हुन्छ, कुनै एउटा इस्यु छ भने त्यो इस्युलाई हामीले पढेर मात्रै हुँदैन कि, त्यसमा चाहिँ तल गएर धराधलमा बसेर चाहिँ कहाँनिर कुन चिजले चाहिँ यसरी गरिरहेको छ भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्कल निकाल्न सक्यो भनेदेखि चाहिँ, समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ। र कानुनी बनाउने प्रक्रियामा त झन् हामीले कानुन बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानुन बनाउँछ हुँदैन भन्छु, म जहिले पनि समितिमा गर्ने कुरै त्यही हो कि, हामीहरू सर्टेन विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ, त्यो आधारमा चाहिँ ल अब चाहिँ यसो गर्नुपर्छ है भन्ने निष्कर्षमा पुग्छौँ कि, त्यो होइन। हामीले चाहिँ त्यो चिजले इफेक्टेड मान्छेहरू को को छन् त्यो इफेक्टेड मान्छेहरूको समूहहरूलाई पनि हामीले चाहिँ एउटा मेजर समूह मानेर चाहिँ उहाँहरूसँग कुरा गरेर त्यो चिजलाई सर्ट आउट गर्नको लागि कस्तो कानुन चाहिँदो रहेछ त भन्ने कुरामा चाहिँ हामीले काम गर्यो भने चाहिँ सही रूपमा चाहिँ हामीले कानुनी रूपमा काम गर्न सक्षम हुन्छौँ जस्तो मलाई लाग्छ।
1: हालसालैको दिनमा तपाईँ धरान लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन भ्रमण गरेर फर्कनु भयो र सम्भवतः तपाईँसँग मन्त्रीजी पनि हुनुहुन्थ्यो। यसपालिको संसदमा तपाईँ नयाँ ढंगबाट, नयाँ पार्टीबाट अगाडि बढ्दै गर्दाखेरि त्यस्तो केही महसुस भयो कि अथवा त्यो सांसदहरूको बुझाइको कमजोरी अथवा बुझाइको सकारात्मकता त्यसैमा निर्भर गर्दो रहेछ भन्ने लाग्छ?
0: हजुर, यस्तो भयो, मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको बेग्लै हुन्छ, प्रत्यक्ष भनेको चाहिँ एकदम अब भनौँ न उनीहरूको बीचमै कन्फिडेन्स भनेकै डिफ्रेन्ट लेभल हुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ। तर म एज अ समानुपातिक सांसद गइरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला। हामीले पनि पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ, होइन, त्यो इक्जामहरूमा चाहिँ तीन चार चरणको इक्जामहरू थियो। त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको भन्छु, आज म भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा सेकेन्ड थर्ड यस्तो महिलाहरूमा भएरै उछिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो। त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर फिल हुन्छ क्या, किनभने क्षेत्रगत सांसद भयो भने त क्षेत्रको लागि मात्रै हेर्ने हो, समानुपातिक सांसद हामी देशैभरिको मुद्दा उठाउन सक्छौँ, देशैभरिलाई हेर्नुपर्ने हुन्छ, हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ, होइन। तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रत्यक्ष सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिस्सामा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ। सो यही क्रममा चाहिँ मलाई चाहिँ धरान परेको छ सुनसरी क्षेत्र नम्बर एक, जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ। सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु र डेडिकेटेड रूपमा भनिहाले देशैभरिको कुराहरू छँदैछ हाम्रो काममा जिम्मेवारी
1: भनेको। समानुपातिक सांसद हुन पाएकोमा तपाईँलाई अझ बढ्दा गौरव महसुस
0: छ र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि, त्यो दायरा चाहिँ तोड्न मन छ मलाई,
1: भनेको त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ।
0: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद रहिरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोही भन्दा कम हुँदैन भन्ने कुराको उदाहरण चाहिँ म दिन चाहन्छु।
1: भनेपछि अहिले तपाईँलाई गुनासो अथवा केही विचार यो चाहिँ यस्तो भयो मान्यज्यू भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ?
0: देशैभरिबाट आउँछ हामीलाई, अनि सुनसरीमा काम गरिरहँदाखेरि अब यो सुनसरीको कुराहरू भयो, धरान सुनसरीको धरान भनेको चाहिँ जहिले पनि एउटा सरकारको आँखा नपुगेकै भन्छु क्या म, यति राम्रो ठाउँ छ होइन, धेरै किसिमले क्या जस्तै भनिहाल्यो यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन। त्यस्तै गरेर शिक्षाको केस हेर्नुपर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा चारवटा विश्वविद्यालय छ, चार चारवटा विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन क्या। जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ, एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको हो, फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हात्तीसार कलेज छ, त्यसपछि बिपी कोइराला हस्पिटल्स भयो, त्यस पछाडि संस्कृत विद्या यो पिण्डेश्वरी संस्कृत विद्यापीठ भनेर छ, यो चार चारवटा विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ धराने हो होइन। त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन, सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त, किनभने यस्तो जस्तै रामधुनी भयो होइन, तपाईँको बुढाबाँध भयो, कोशी टप्पुहरू त्यहीँ पर्छ, त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र विष्णुपादिकामा छुने नदी जस्तै कोका नदी र तपाईँको कोशी नदीको सङ्गमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि पिण्डेश्वरीसम्म पुग्नुहुन्छ। इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू। त्यस पछाडि हाम्रो दन्तकाली एकदमै यो जस्तै सतीदेवीको दाँत पतन भएको ठाउँ भनेर चिनिन्छ, पञ्चकन्या विजयपुर डाँडा धेरै टाढा भनेको यस्तो ठाउँ कि फेरि पाँच मिनट अगाडिको ठाउँ एकदमै गर्मी त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज, त्यो किसिमको अनुभव चाहिँ हामीले त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि त्यो देखिएकै छैन, मान्छेले चिनेकै छैन। एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यौँ भने यसलाई हामी त धरानको मात्रै इकोनोमी बढ्ने होइन त, पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यसलाई लिएर, यो कुराहरू छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेँ। यो
1: त्यसो भए धरान अथवा इटहरीले तपाईँबाट के कति चाहिँ अपेक्षा गर्दा राम्रो हुन्छ, के दिन चाहनुहुन्छ आफ्नो जुन क्षेत्र परेको छ?
0: मैले त यस्तो मैले सक्ने समन्वयको काम गरिदिइराखेको छु।
1: त्यहाँ बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुरा अलिक बढी चाहिन्छ?
0: यस्तो हुन्छ सर, मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन, त्यसको सहीसँग कार्यान्वयन पनि हुन पर्यो होइन। जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर सबभन्दा बढी त धरान भनेको पानीको समस्या त्यहाँनिर पानीको लागि र तपाईँको बिपी कोइराला हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो तीन महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा गर्दा गर्दा हाम्रो सामान्यज्यू प्रधानमन्त्रीज्यूले पनि इटरीको एउटा बेलामा आएर सम्बोधनै गरिदिनु भएको थियो हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसीको पानीको बजेट पनि पारिदिनु भएको छ अनि हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि
1: जस्तो अहिले घर परिवारबाटै यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सिकाउन सकियो भने भन्ने धेरै बहस पनि भइरहेको छ तपाईँलाई के लाग्छ के कुरा हामीले परिवारबाटै अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यौं भने अपराधका घटनाहरू घट्न सक्छन्
0: कानून मात्रै कडा गरेर पनि हुँदैन हजुर यसमा यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ क्या छोरीलाई हामीले सुरक्षित रहन सिकायौं होइन मेरो मम्मीहरूले पनि मलाई चाहिँ ल बाहिर रातिसम्म नसामा र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसीको पानीको बजेट पनि पारिदिनु भएको छ अनि हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि
1: जस्तो अहिले घर परिवारबाटै यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सिकाउन सकियो।

0: नचिनेको मान्छेसँग नबोलाई भनेर सिकाउनु भयो होला. तर हाम्रो समाजमा हामीले छोराहरूलाई चाहिँ कहिले पनि सिकाएनौँ कि सम्मान गर्नुपर्छ, नारीहरूको सम्मान गर्नुपर्छ. नो भनेको नो हो होइन. एउटा हस्बेन्ड वाइफमा पनि इफ वाइफले नो भन्छ भने द्याट मिन्स नो भन्ने कुराहरू चाहिँ हामीले त्यो किसिमको जनचेतना हाम्रो बच्चा बेलादेखि नै उहाँहरूलाई नसिकाएको कारणले पनि हो कि. र अर्को कुरा चाहिँ बेरोजगारीको कुरा भनौँ होइन, शिक्षाको अभावको कुराहरू, जति पनि पीडकहरू छन् उहाँहरूको सर्वेक्षण गरेर हेर्दाखेरि चाहिँ उहाँहरू भनेको चाहिँ कि त नपढेको मान्छेहरू हुन्छ होइन, कि त अब बेरोजगारहरू हुन्छ, कि लागु पदार्थ सेवन गर्ने मान्छेहरू हुन्छ, अलिकति साइकोटाइपको मान्छेहरूले चाहिँ त्यो विभत्स तरिकाले चाहिँ बलात्कारपछि हत्या पनि गरिरहेको हुन्छ भनेर यो सबै कुराहरूलाई चाहिँ हामीले एउटा पहिला सुरुमा चाहिँ के कारणले भइरहेको छ, कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सर्वेक्षण हुनपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ. त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सल्युसन हुन्छ जस्तो लाग्छ मलाई. र सँगसँगै कानुन पनि हामीले कडाभन्दा कडा कानुन यसमा चाहिँ परिमार्जन गर्नै पर्ने हुन्छ, त्यसको लागि हामी परिरहेको छौँ. र सामाजिक दायित्व पनि हुन्छ, हामी एउटा फ्यामिलीको दायित्व पनि हुन्छ. मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य मेरो आफ्नो पनि हुन्छ. छोरा र छोरीमा विभेद घरबाट स्टार्ट हुन्छ कि. छोरीलाई हामीले जानी नजाने क्या, यो किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु कि, यो हामीले अन्जानमा गरिरहेको छ. हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ, हामी आफूलाई सेक्योर फिल गर्दैनौँ, आफन्तकै बीचमा पनि हामीलाई सेक्योर फिल गर्दैनौँ. कसैले हेर्ने बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन, कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ होइन. त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूको कुरा लिन खोजिरहेको हुन्छु भने यति धेरै अहिलेको नानीहरू पनि यति धेरै उहाँहरू पीड़ित हुनुहुन्छ. अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको सिक्सदेखि तपाईँको टेनसम्म पढ्ने छोरी बच्चाहरू यति धेरै यो साइबर बुलिङमा परेको छन्। अस्ति भर्खर पनि मैले हाम्रो यो साइबर सेक्युरिटीको युनिटसँग बसेर कुराहरू गरेको छु. यसमा पनि मैले चाहिँ शिक्षा स्कूलको लेभल 7 क्लासको सिलेबसमै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा. किनभने यो धेरै छ, जति प्रविधि बढ्दै गयो होइन, जस्तै किनभने यसमा चाहिँ पीडकहरूले पनि विभिन्न किसिमका प्रक्रियाहरू हेरेर बुझेर त्यसलाई चाहिँ अनि लगाउन खोज्ने प्र्याक्टिकली के कस्तो हुँदो रहेछ भनेर लगाउन खोज्ने पनि बढ़िरहेको छ भने कहाँनिर हामीले रोक्न सकिरहेको छैनौँ त, समाज कहाँ गइरहेको छ त भन्ने कुराहरू हामीले बुझेर यसलाई पनि हामीले परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ. एउटा आमाको कर्तव्य हुन्छ त्यसमा, एउटा समाजको कर्तव्य हुन्छ, एउटा बुवाको कर्तव्य हुन्छ, र दाजुभाइ सबैजना मिलेर बनेको एउटा समाज हुन्छ. त्यो समाजले चाहिँ केटा र केटीलाई भन्ने कुराहरू चाहिँ के किसिमको हुन्छ भन्ने कुरा आफूले पनि बुझ्नुपर्ने हुन्छ. हाम्रो छोरालाई पनि जुन दिनुपर्ने शिक्षाहरू चाहिँ हामीले दिनलाई चाहिँ चुक्नु हुँदैन भन्ने लाग्छ. र त्यो सँगसँगै कानुन पनि फितलो भएको कारणले गर्दाखेरि चाहिँ यो भइरहेको, त्यसको लागि चाहिँ कानुन चाहिँ कडाभन्दा कडा कानुन हुनुपर्छ. यो एउटै किसिमको कानुन, यो जुन कानुन छ त्यो कानुनले चाहिँ मान्छेहरू डराउँदैन जस्तो लाग्छ. र यो कानुन भइरहे पनि यो अपराध रोकिँदैन.
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद.
0: हजुर धन्यवाद. हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ आएर केही कुराहरू आफ्नो राख्न दिनुभएकोमा. र अब मेरो आफ्नो जुन सदनको एक्सपिरियन्सहरू हजुरले एउटा राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद.
1: हस् धेरै धन्यवाद. यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृजना श्रेष्ठसँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्रीहरू लिएर उपस्थित हुनेछौ. तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
3: अहिले बिहानको ठीक 6 बज्यो.

0: कामना गर्न नसक्ने निष्कर्ष सहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी उद्धार राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनर्स्थापना र पुननिर्माणसम्म संयुक्त रूपमा अगाडि बढ़नुपर्नेमा जोड़ दिएका हुन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेलामा हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो। विपद जोखिम न्यूनीकरणको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र मार्फत राष्ट्रिय सहकार्य गर्ने निष्कर्ष समेत बैठकले निकालेको छ। बैठकले शीर्ष नेतृत्व सहितको अघिल्लो बैठकको 10 बुधे निर्णयको प्रभावकारी कार्यान्वयनमा अगाडि बढ़ने पनि निर्णय गरेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। त्यस्तै केन्द्रमा प्रदेश जिल्ला तथा स्थानीय तहमा सरकारको सहयोग कस्तो भइरहेको छ भन्ने बारेमा एउटा संयन्त्रले काम गर्ने पनि उहाँले बताउनुभयो। खरेलका अनुसार राजनैतिक संयन्त्रले उद्धार राहत र पुननिर्माणसम्मका काममा सरकारलाई सहयोग गर्नेछ। केन्द्रदेखि प्रदेश जिल्ला र स्थानीय तहसम्म भन्ने संयन्त्रले संघ प्रदेश र स्थानीय सरकार तथा सरकारी संरचनाले गरिरहेका उद्धार राहत पुनस्थापना र पुननिर्माणका कामलाई सहयोग गर्नेछ। दलहरूले खोजी उद्धार र राहतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै आगामी कामका लागि सुझाव समेत दिएका छन्। सत्तारूढ़ दल रासोपाले बोलाएको बैठकमा दलहरूका दोस्रो तहका नेता सहभागी भएका थिए। बैठकमा रासोपाका महामन्त्री विपिन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, प्रवक्ता खरेल र कांग्रेसका प्रवक्ता देवराज चालिसे, एमालेका नेता प्रदीप गेवाली र सचिव पद्मा अर्याल, नेकपाबाट नेता वर्षमान पुन र गंगालाल तुलाधर, सम संस्कृतिबाट ध्रुव राई, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर स्थायी सहभागी हुनुभएको थियो। बैठकको शुरूमा रासोपा महामन्त्री आचार्यले हालसम्म सरकारले गरिरहेको काम र पछिल्लो विवरणहरू जानकारी गराउनु भएको थियो।
1: यसैबीच भदौ 10 गते भोटेकोशी नदीमा आएको हिमबाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका 16 शिक्षक र 250 विद्यार्थी बेपत्ता भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको जानकारी अनुसार सबै जिल्लाका गरेर 233 विद्यार्थी बेपत्ता भएका छन् भने 17 जनालाई बाढ़ीले बगाएको पुष्टि भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका सबैभन्दा धेरै विद्यार्थी र शिक्षक भएका छन्। नीलकण्ठ स्कूलका 200 विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयका 4 जना शिक्षक पनि हराइरहेका छन्। रसुवाकै कोमिस्यामी वाङ फेल माध्यमिक विद्यालयका 16 विद्यार्थीलाई बाढ़ीले बगाएको छ। उक्त विद्यालयमा 1 जना शिक्षकलाई पनि बाढ़ीले बगाएको शिक्षा मन्त्रालयले पुष्टि गरेको छ। नुवाकोट जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयका 12 जना विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयमा 1 जना विद्यार्थी बाढ़ीले बगाएको मन्त्रालयले जनाएको छ। रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका 6 जना शिक्षक तथा रसुवाकै चिप्लेटी आधारभूत विद्यालयका 4 जना विद्यार्थी पनि हराएका छन्। रसुवाकै नव विजय माध्यमिक विद्यालयका 2 जना शिक्षक बाढ़ीमा परेर हराइरहेको मन्त्रालयले जनाएको छ। यता भोटेकोशी बाढ़ीको खोज उद्धार तथा पुनस्थापना राहत पुनस्थापनामा सरकारलाई सघाउनका लागि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बन्ने भएको छ। स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर खोज तथा राहत र उद्धारलाई थप तीव्रका साथ अगाडि बढ़ाउने सर्वदलीय बैठकले निर्णय समेत गरेको हो।
0: सरकारले जलविद्युत आयोजनाका सुरूङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धारको प्रयास जारी राखेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन रहेका छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्तहरू आक्रोशित हुन थालेपछि सरकारले अब भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत आयोजनाको सुरूङमा फँसेका मानिसहरूको उद्धारका लागि सोही कम्पनीहरू र सरकारवालासँग सहकार्य गर्ने भएको छ। शुरूमा सेना मात्र खटाएको सरकारले 2 दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। अब जलविद्युत परियोजनाका प्रवर्धकहरूलाई पनि साथमा लिएर अगाडि बढ़ने सरकारले नीति लिएको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियरहरू लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरूङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी फँसेको आंकलन गरिएको छ। अब सेना, विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उद्धार कार्य गर्नेछन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती,
2: हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ, त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ।
0: कुराकानीसँगै बाढ़ीको छ दिनमा पाउने 26 अर्बको बीमा दावी, सड़क पुल आवास र खानेपानी 48 अर्बको क्षति लगायतका खबर कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जो परिवार विहीन बने शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ भने राहत पुर्याउन र शव बोक्न ड्रोन शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा एउटै शवमाथि दुई परिवारको दावी, डीएनए परीक्षण गर्ने सहमति शीर्षकमा दीपक परियारले पोखराबाट खबर लेख्नु भएको छ। भोटेकुसी बारीमा हराइरहेका गोपाल दहितको खोजीमा चारजना आफन्त शुक्रबार बर्दियाबाट हिँडे। बर्दियाको बार बर्दिया नगरपालिका दुई, जोगी गाउँका दहित रसुवाको मैलुङ हाइड्रो पावरमा काम गर्नुहुन्थ्यो। शनिबार बिहान पूर्वी नवलपरासीको गैराकोट पुगेका गोपालका आफन्तले भेटिएका शवहरूको तस्विर हेरे। शव नम्बर 101003 गोपालकै भएको ठहर गरियो। प्रहरीले त्यो शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जानकारी गरायो र त्यसपछि उहाँहरू शनिबार नै पोखरा पुग्नु भएको थियो। अहिले सोही शवका विषयमा दुई परिवारले दावी गरिरहेको खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा बाढ़ीले लग्यो नागरिकका 7,570 घर शीर्षकमा खबर प्रकाशित छ। 1,253 घरको नामो निशानै छैन, बाँकी घरहरू पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा छन्। बाढ़ी पीड़ितलाई विदेशबाट धमाधम राहत सामग्री शीर्षकमा पनि खबर प्रकाशित छ भने अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा प्राकृतिक विपदमा हालसम्मकै ठूलो बीमा दावी शीर्षकको खबर छ। प्रारम्भमै 25,87 करोड़को बीमा दावी भएको छ भने अग्रिम भुक्तानीको तयारी समेत अघि बढ़ाइएको छ। ढिलासुस्ती गर्ने आयोजनाको ठेक्का तोड्ने कोशी सरकारको चेतावनी छ भने कृष्णभीरमा गाविन वेस्ट वाल बनाएर यातायात सञ्चालन गरिने शीर्षकको अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्ड सञ्चालन गर्न गाविन वेस्ट वाल बनाउने भएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो साँझ बसेको बैठकले कृष्णभीरमा यातायात सञ्चालन गर्न सो निर्णय गरेको हो। सो अनुसार हाल पहिरोले भासिएको ठाउँमै अस्थायी रूपमा ग्याविन वेस्ट वाल बनाएर यातायात सञ्चालन गर्ने समेत बताएको छ। आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुरुङभित्र जीवनको आशा कायमै शीर्षकमा खबर छ भने 16 शिक्षक 250 विद्यार्थी बेपत्ता, जलवायु परिवर्तनले विपद, प्रधानमन्त्री भारतसम्म पुग्यो सब, स्थानीय तहसम्म सर्वदलले संयन्त्र बनाउने तयारी लगायतका खबरहरू पनि प्रकाशित छन्। त्यस्तै भित्र पृष्ठमा उद्धार कोषमा 6,36 करोड़ बाढ़ी ग्रस्त क्षेत्रमा तत्काल 1 अर्ब पठाइने शीर्षकको अर्को खबर छ भने आजको गोर्खापत्रको भित्रपृष्ठमा निर्धारित आयु सकिएसँगै कृष्णभीरमा पहिरो शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संघीय संसदको बैठक आज बस्दै गरेको खबरहरू विभिन्न पत्र पत्रिकाहरूले प्रकाशित गरेका छन्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अरियालले भोटेकोशी बाढ़ी र यसले पुर्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार सभामुख अरियालले भोटेकोशी बाढ़ीका कारण भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नुहुनेछ। विशेष प्रस्तावमा उल्लेख भए अनुसार गत भदौ 10 गते बुधबार भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुवेशी, वेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायतका धादिङ, चितौन र गोर्खा जिल्लामा तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। उक्त प्राकृतिक विपद ठूलो संख्यामा विदेशी तथा स्वदेशी नागरिकले ज्यान गुमाउनु परेको र बेपत्ता भएका घटनाहरूप्रति सभाले शोक व्यक्त गर्ने संसद सचिवालयले जनाएको हो।
0: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असर शीर्षकमा मधुजंग पाण्डेले खबर लेख्नु भएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीसँगै काठमाण्डु उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाण्डु उपत्यकाको लाइफ लाइनका रूपमा रहेको नागढुंगा मुगलिङ खण्डको कृष्णभीर स्थित सड़क त्रिशुलीको बाढ़ीले कटान गरेपछि यो समस्या आएको हो। यो मार्ग भएर भित्रिने बाहिरिने र मालवाहक गाड़ी आइतबारदेखि नै ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावित भएको छ। धादिङको बेनीघाट स्थित कृष्णभीरमा त्रिशुली नदीले कटान गर्दा सड़क पूर्ण रूपमा भासिएको छ र यो सड़क बन्नको लागि अझै 2 साता लाग्ने जनाइएको छ। आपूर्ति प्रणालीमा अवरोध आउँदा उपत्यकामा खाद्यान्न, दाल, हरियो तरकारी, फलफूल लगायतको मूल्य बढ़ेको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यासको पनि समस्या देखिएको छ। वैकल्पिक मार्ग भएर ढुवानी गर्नुपर्दा लागत बढ़न गई मूल्य पनि बढ़ने व्यापारीहरूले दावी गरेका छन्। यसैबीच बाढ़ीको 6 दिनमा पाउने 26 अर्बको बीमा दावी शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। बाढ़ीले क्षति पुर्याएको भन्दै बीमा कम्पनीहरूमा पाउने 26 अर्ब रूपियाँ बराबरको बीमा दावी आएको छ। घटना भएको 6 दिनमै यति धेरै बीमा दावी आएको हो। बीमा प्राधिकरणले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न 6 क्षेत्रमा गरेर 25,76,35,00,000 रूपियाँ बराबरको बीमा दावी आएको हो। यो भदौ 15 सम्ममा आएको विवरण हो। यसअघि 2072 सालको भूकम्पमा 16,09,00,000,000 रूपियाँको बीमा दावी परेको थियो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै बीमा दावी इन्जिनियरिङ र ठेक्का जोखिममा रहेको देखिएको छ। पारावहन क्षेत्रमा पनि बीमा दावी बढ़ी देखिन्छ। नेपालमा 15 वटा बीमा कम्पनीले सबैभन्दा धेरै दावी द ओरिएन्टल इन्सुरेन्समा आएको जनाएको छ। यो कम्पनीमा 13,04,00,000,000 रूपियाँको बीमा दावी आएको हो। कारोबार दैनिकमै अगस्तमा आए 85,000 पर्यटक शीर्षकमा खबर लेखिएको छ। यो वर्ष 85,444 जना विदेशी पर्यटक अगस्त महिनामा मात्र नेपाल आएका छन्। गत वर्ष अगस्तमा 88,680 जना पर्यटक आएका थिए। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,000 373 जना आएका छन्। यो कुल पर्यटक आगमनको 30.76% हो। यसैबीच एकीकृत डिजिटल प्रणालीबाटै सेवा दिने बारेमा सरकारले तयारी गरेको छ। सरकारले विदेशी लगानीकर्ताका लागि अर्को महत्वपूर्ण सुधारका रूपमा एकीकृत डिजिटल प्रणाली स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको हो, कारोबार दैनिकमा खबर लेखिएको छ। यसैबीच गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू भएको छ। कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू गरेको हो। कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिराहारा रौतहट, बागमतीमा काभ्रे पलाञ्चोक र धादिङ, गण्डकीमा गोर्खा र तनहु, लुम्बिनीमा नवलपरासी कपिलवस्तु र रूपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोली अध्ययनमा गएको छ। टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय ठेक्का अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्ने तयारी थालेको छ। विगत 8 वर्षमा लगाएका बहुवर्षीय ठेक्काका 145 आयोजनाले प्रदेशको वार्षिक बजेट व्यवस्थापनमा चुनौती थपेको भन्दै प्रदेश सरकारले यस्तो तयारी थालेको हो। आर्थिक वर्ष 2076-77 सड़क तथा पुल निर्माणका लागि लगाइएका बहुवर्षीय ठेक्काको कुल दायित्व 11,33,10,00,000 रूपियाँ पुगेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बहुवर्षीय ठेक्कामा रहेका 145 आयोजना मध्ये 70 आयोजनाको म्याद सकिसकेको छ। म्याद सकिएका आयोजनाको दायित्व मात्रै 9,76,00,000,000 रूपियाँ रहेको छ। कारोबार दैनिकमा मुकेश चौधरीले धनगढ़ीबाट खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इरानमाथि अमेरिकी आर्थिक दबाव बढ़िरहेका बेलामा चिनिया राष्ट्रपति सी जिनफिङ इजिप्टको राजकीय भ्रमणमा पुग्नु भएको छ। एक दशकपछि गएको इजिप्ट भ्रमणले चीन इजिप्ट सम्बन्ध विस्तारसँगै मध्यपूर्वका क्षेत्रीय विषयमा बेजिङको बढ़दो चासोलाई उजागर गर्ने विश्लेषण समेत भएका छन्। इजिप्टका राष्ट्रपतिले कायरोमा श्रीलाई स्वागत गर्नुभएको थियो। भ्रमणमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा दुई नेताबीच विचार आदान प्रदान हुने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेलामा युरेसियाका प्रमुख शक्ति राष्ट्र तथा उदयमान क्षेत्रीय शक्तिहरू किर्गिस्तानको राजधानी बिश्केकमा भेला भएका छन्। सांघाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनमा चीन, रूस, भारत, इरान लगायतका प्रमुख राष्ट्रका नेताहरू सहभागी भएका हुन् र अमेरिकी तेल कम्पनीले भेनेजुएलाका केही महत्वपूर्ण तेल क्षेत्रको सञ्चालन गर्ने जिम्मा पाएको छ। तीमध्ये केही तेल क्षेत्र यसअघि चिनिया कम्पनी र एउटा रूसी कम्पनीले सञ्चालन गर्दै आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग घोषणा गरेको व्यापार तेल उत्पादन सम्झौता अन्तर्गत एनबीआईपीले ती परियोजनाको जिम्मेवारी पाउन सफल भएको अधिकारीहरूलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। भेनेजुएला सरकारले एनबीईपीलाई 14 नयाँ तेल परियोजनाको सञ्चालन गर्ने जिम्मेवारी दिएको छ। तीमध्ये 4 परियोजना यसअघि चिनिया कम्पनीले सञ्चालन गर्दै आएको थियो।
0: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित भएको छ। सामाजिक सञ्जाल मार्फत हालको परिस्थितिमा पीड़ित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लीग स्थगित गर्ने निर्णय भएको आयोजकले जनाएको छ। यसअघि तेस्रो संस्करणको ईडब्ल्यूभीएल आउँदो 15-24 असोजमा दशरथ रंगशालाको कवर हलमा आयोजना गर्ने निर्णय भएको थियो। भूटानको थिम्पूमा आयोजना हुने काबा बीच भलिबल टूरमा 4 नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल भलिबल संघले सहभागीलाई विदाई गरेको छ। नेपाली टोली आज भूटान प्रस्थान गर्नेछ। यही भदौ 19-21 आयोजना हुने काबा बीच भलिबल टूरमा नेपालबाट 2 पुरूष र 2 महिला टोलीले सहभागिता जनाउने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरूष एकल र डबल्समा च्याम्पियन बन्नुभएको छ। पुलचोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रणव खलाललाई सजिलै 11-4, 11-1 हराउनु भएको हो। यसै गरी पुरूष डबलमा सुवर्ण र समीर पोखरेलको जोड़ीले 11-5 र 11-2 हराएर उपाधि जितेको छ। पुरूष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई 11-3, 5-11 र 11-8 हराएर तेस्रो स्थान हासिल गर्नुभएको छ। नेपालमा नयाँ खेलको रूपमा रहेको पिकल बललाई 36 जनाले एकल र 46 टीमले डबल्समा सहभागिता जनाएका छन्।
1: बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्यास फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब खानेपानीका नेपाली सेनाले गरेको प्रयास। बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाले बढ़ी भन्दा बढ़ी फौज परिचालन गरेको छ। अन्य जिल्लादेखि केन्द्रसम्मका सबै स्रोत साधन परिचालन भएको सेनाले जनाएको छ। मौसम र स्रोत साधनको अझ पनि चुनौती रहेको सेनाको भनाई छ। यसै सन्दर्भमा साथी सुशीला श्रेष्ठले सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको महासेनानी रविन्द्र रेग्मीसँग कुराकानी गर्नुभएको छ।
2: व्यवस्थापन चाहिँ हरेक जति पनि हाम्रो त्यस चाहिँ फिल्डमा तैनात भएको छ त्यसमा चाहिँ सबै कमान्डर छ र त्यसमा चाहिँ भएको फौज चाहिँ उहाँले चाहिँ त्यहाँको वस्तु स्थिति अवस्था हेरेर त्यो तोडेर चाहिँ काम गर्ने रेस्ट एन्ड रिलिफको व्यवस्था गर्नुभएको छ।
9: अहिले अब नुवाकोट र रसुवा अलि बढी प्रभावित, धादिङ पनि अलि बढी प्रभावित, यी तीनवटा जिल्लामा चाहिँ नेपाल सेनाको यही भएको जनशक्तिले पुगिरहेको छ कि बाहिर जिल्लाबाट पनि यहाँहरूले बोलाइरहनु भएको छ?
2: होइन, यो चाहिँ यहाँको जुन चाहिँ नेपाली सेनाको जनशक्ति छ त्योभन्दा नै बाहिरबाट नै हाम्रो फौज आएर तैनात छ।
9: अहिले अब कस्तो कस्तो जटिल ठाउँमा, अप्ठ्यारो ठाउँमा सजिलो छैन नि त उद्धार गर्न, खोजको काम गर्नलाई चुनौती चाहिँ के छ नेपाली सेनाले भोगिरहेको?
2: अहिलेको सबभन्दा ठुलो चुनौती भनेको नै जमिन आफैमा एउटा चुनौती छ र अर्को चाहिँ मौसम। र हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ। त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ र त्यसपछि आएको चाहिँ यो जुन चाहिँ हिलो त्यसलाई मडी ल्यान्ड
9: लेदो,
2: त्यो लेदोले गर्दाखेरि चाहिँ काम गर्न पनि कठिनाइ भएको छ। त्यसले गर्दाखेरि अलिक खासै हेर्दाखेरि चाहिँ मडी ल्यान्ड, जमिन र मौसम नै हाम्रो चाहिँ ठुलो चुनौती रहेको छ।
9: तपाईँहरूले आफ्ना जो सेना हुनुहुन्छ उहाँहरूको सुरक्षाको लागि कस्तो खालको व्यवस्था गर्नुभएको छ? अरूको सुरक्षामा खटिका खटिँदै अस्ति केही प्रहरीहरू चाहिँ विपदको सूचना दिन जाँदै गर्दाखेरि उहाँहरूलाई पनि सँगसँगै बगाएको भन्ने पनि आयो होइन? अहिले पनि जोखिम उत्तिकै छ, जुनसुकै बेला ताल फुट्न सक्ने भन्ने खालको कुराहरू पनि आइरहँदाखेरि अब रातिको समयमा पनि काम गरिरहनु भएको छ, खोलाकै किनारमै हो, बगरमै हो काम गर्ने होइन? यसमा चाहिँ के छ यहाँहरूले गर्नुभएको तयारी व्यवस्थापन?
2: हाम्रो चाहिँ सुरक्षा बिना उद्धार त हुन सक्दैन। सुरक्षाको लागि चाहिँ हाम्रो चाहिँ सचेन एउटा चाहिँ एसओपी अथवा आरओई भन्ने हुन्छ, स्ट्यान्डिङ अपरेटिङ प्रोसिजर र रुल्स अफ इन्गेजमेन्ट अनुसार चाहिँ आफ्नो सुरक्षाको पूर्ण पत्ताबुझे गरी खोज तथा उद्धार कार्यमा लागिरहेको छ।
0: यो कुराकानी हामीले गरेका थियौं नेपाली सेनाको उद्धारमा खटिएका जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी झविन्द्र रश्मीसँग। यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छन्। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: विनाशकारी बाढ़ीमा 16 लाख प्रभावित, पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनमा काम अघि बढ़ाउन कार्यदल गठन गरिने, प्रतिनिधि सभाको बैठक आज बस्दै।
0: बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने।
1: देउबा कांग्रेसको देउबा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असहज, मूल्य उपभोग्य मूल्यको वस्तुको मूल्य वृद्धि, उपत्यकामा ग्यास आयात सहज बन्दै।
10: चिनिया राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव, युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा भेनेजुलाका केही महत्वपूर्ण तेलखानी अमेरिकी कम्पनीले सञ्चालन गर्ने
1: र तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित, काबा बीच भलिबल टूरमा सहभागी हुन आज चार नेपाली टोली भूटान प्रस्थान गर्ने, खुला पिकवल प्रतियोगितामा सुवर्ण च्याम्पियन।
10: हवस् त आजको लागि साझा खबरको समय सकिएको छ। साझा खबर प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै सन्तोष गन्धर्व र म दीपक आचार्य विदा भयौं। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
11: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
12: हार्दिक निमन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता समेत जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
2: सरकार एक्लैले राष्ट्रिय विपत्तिको

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट।
1: आदरणीय श्रोता, हामी नेपाली बहसमा छौं र समसामयिक विषयमा बहस चिन्तन गरिरहेका छौं किनभने बाढ़ी प्रभावित क्षेत्रबाट निकै ठूला अकल्पनीय खबरहरू यतिखेर आइरहेका छन्। अझै उद्धार राहतको अवस्था क्लियर हुन सकिरहेको छैन। हामीले बाढ़ी प्रभावित क्षेत्रबाट पनि केही प्रतिनिधिहरूसँग कुराकानी गर्ने प्रयत्न गरिरहेका छौं तर नेटवर्कको कारणले गर्दाखेरि उहाँसँग प्रत्यक्ष रूपमा सम्पर्क हुन सकिरहेको पनि छैन। हामी यतिखेर के चाहन्छौं भने सरकारले जुन ढंगले आज देश र जनताको लागि काम गर्नुपर्छ, उद्धार र राहतको लागि काम गर्नुपर्छ, त्यसमा सरकारको तदारूकता रहनुपर्छ। सबै जनताको चाहिँ यतिखेर सरकारलाई साथ छ। सरकारले कुनै पनि आफ्नो पराई नभनिकन आफ्नो स्रोत साधनबाट भ्याउनेसम्म र देश विदेशबाट सहयोग लिएर पनि अहिले यो पीड़ाको बेलामा चाहिँ राहत महसुस गराउने गरी मलम लगाउने काम चाहिँ यतिखेर सरकारले गर्नुपर्छ। यसमा हामी सबैको तर्फबाट सरकारलाई साथ सहयोग हुनु पनि पर्छ किनभने यतिखेर हामी विपत्तिमा छौं, हामी यतिखेर समस्यामा छौं, अप्ठ्यारोमा छौं। यस विषयमा आज हामी नेपाली बहसमा चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, विशेष गरी अहिलेको अवस्था भनेको भोटेकोसी बाढ़ीले गर्दाखेरि निर्जीवन बीमा कम्पनीमा हालसम्मकै ठूलो दावी यतिखेर आउने देखिएको छ। यहाँलाई थाहा छ दि ओरिएन्टियलमा निकै धेरै दावी छ, त्यसै गरी युनाइटेड अजोर्डमा त्यसपछि सानीमा जीआईसीमा दावी, सिद्धार्थ प्रिमियर, शिखर, हिमालयन एभरेस्ट, नेको, सगरमाथा लुम्बिनी, नेपाल आईजीआई र एनएलजी, प्रभु, राष्ट्रिय बीमा, नेशनल माइक, नेपाल माइक्रो गरेर धेरै ठूलो बीमा दावी यतिखेर आएको छ। आदरणीय श्रोता, आज निर्जीवन बीमाहरूमा ठूलो दावी आउँदै गर्दाखेरि यसले निकै ठूलो संकट र सकस सिर्जना गरेको छ। देशमा अर्थतन्त्रमा निकै ठूलो समस्या सिर्जना भएको छ। तर पनि अब हामी यस विपत्तिबाट माथि उठ्नका निम्ति, उकासिनका निम्ति अन्य विकल्प पनि छैन। त्यसैले गर्दाखेरि यो महाविपत्तिबाट सबैले एक दिक्का भएर अगाडि बढ्नुपर्छ, सबैले सरकारलाई साथ दिनुपर्छ, यसमा सबैको ऐक्यबद्धता हुनुपर्छ। तर आज यो संकटको बेलालाई मौका छोपेर आकाशिएको छ उपभोग्य वस्तुको मूल्य, त्यसै गरी हवाई भाडा दिन प्रतिदिन बढ़िरहेको छ, नागरिकले शास्ति पाएका छन्। अब दशैं तिहार तीज जस्ता हरितालिका तीज जस्ता चाडपर्वहरू मुखमै आउन थालेका छन्। यो अवस्थामा निजी क्षेत्रले पनि एउटा मानवीयता देखाएर मानवीय समवेदनाको हिसाबले यतिखेर मुनाफा कमाउने भन्दा पनि अलिकति सेवामुखी भावनाको सिर्जना गर्नुपर्छ। किनभने हामीसँग तातो पानी नाका पनि चीनले यतिखेर बन्द गरेको छ, कोरला नाका अब रसुवाको नाका अटोमेटिक रूपमा बन्द छ। अब चीनको केरला नाकाबाट मात्रै, त्यो माथि हिमालबाट मात्र चाहिँ एक ठाउँबाट नाका खोलिएको छ। त्यो नाकाबाट अब के कति वस्तु सामग्रीहरू आउँछन् त्यसबाट चाहिँ केही कष्टहरू बढ़ने पनि देखिन्छ। लामो घुम्ती पार गरेर चाहिँ त्यसबाट नेपालमा सामान भित्र्याउनु पर्ने एउटा बाध्यात्मक परिस्थिति छ। त्यसबाट केही बजार महँगिने सम्भावनालाई पनि नजरअन्दाज गर्न मिल्दैन। त्यसैले गर्दाखेरि अब अहिले नागरिकहरू यतिखेर समस्यामा छन्, नागरिकहरू यतिखेर पीड़ामा छन्, नागरिकहरू यतिखेर अप्ठ्यारो अवस्थामा छन्। त्यसका लागि सरकारले तदारूकताका साथ काम गर्न सक्नुपर्छ। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौ। विद्युतका सुरुङभित्र उद्धार किन हुन सकेन भन्ने कुरा निकै धेरै चर्चाको विषय पनि बनिएको छ किनभने भोटेकोसी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण 11 जलविद्युत आयोजनामा कार्यरत 894 जना यतिखेर सम्पर्कविहीन छन्, हराइरहेका छन्। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक आयोजनाका 73 जना यतिखेर सुरुङमा फँसेका छन्। आयोजनाको सुरुङमा फँसेकाको उद्धार र खोजीमा कठिनाई भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी प्राविधिक टोली तथा आयोजनाका कर्मचारीको सहभागितामा उद्धार तथा खोजी गरिए पनि फेला पार्न सकिएको स्थिति छैन। सरकारले लामो समय आफै उद्धार कार्य गर्यो, 4-5 दिनसम्म, त्यसपछि चीन र भारतलाई अनुमति दियो। अहिले आएर चाहिँ जलविद्युत आयोजनाहरूका लाई पनि सरकारले अनुमति दिएको परिस्थिति छ। यो करिब करिब 7 दिनमा आइसके पछाडि, आफूले नसकिसके पछाडि, सुरुङभित्रबाट उद्धार गर्न कठिनाई भए पछाडि सरकार ब्याक सरेको छ। 800-900 जनाको ज्यान के छ भन्ने कुरामा चाहिँ अहिलेसम्म अत्तो पत्तो छैन। आज 8 दिन भइसकेको एउटा परिस्थिति छ। 10 बिहान 9 बजे त्यहाँ चाहिँ रसुवामा बाढ़ी गएको थियो। आजको बसमा यस विषयमा कुरा गर्छौ। हामी आयोजनाका सुरुङसम्म उपकरण पुर्याउन कठिनाई भएकोले पनि खोजी अपेक्षित रूपमा हुन नसकेको भन्ने विषय पनि यतिखेर आएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। यतिखेर हामीसँग रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अरियाल प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। अरियालजी, नेपाली धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: नमस्कार। हजुर नमस्कार।
1: अरियाल सर, के छ अहिलेको अवस्था? सरकार आकाशमा, सरकार चाहिँ फेसबुकमा मात्र छ, वा चाहिँ सरकार अहिले यसो फिल्डमा पनि देखियो?
2: त्यो बेलामा पनि सरकार मैले आकाश र अनि त्यसपछि सोसियल मिडिया मात्रै भनेको थिइनँ, केही ठाउँमा चाहिँ केन्द्रीकृत छ भनेर भनेको थिएँ। त्यसलाई अलिक फरक ढङ्गले व्याख्या विश्लेषण गरियो भन्ने मलाई लाग्छ। बिस्तारै मुला त कोर्डिनेसन पावर महत्वपूर्ण कुरा हो। यस्तो यस्तो खालको महाविपत्तिमा सामान्य अवस्थामा सञ्चालन भएका संरचनाहरूबाट, सरकारी संरचनाहरूबाट विशिष्ट अवस्थाको सम्बोधन हुँदैन भन्ने मात्रै मेरो कुरा हो। त्यसलाई विशिष्ट अवस्थाको व्यवस्था गरेर, विशेष अवस्थाको विशेष व्यवस्था गरेर कार्य सम्पादन गर्न सकियो भने मात्रै त्यसलाई ठिक ढङ्गले हामीले परिणाम दिन सक्छौ। परिणाम दिन सकिएन भने हाम्रा जति भोट पनि ती परिणाम दिन सक्दैन र हाम्रा सर्वसाधारण परिचालन भएको देखिन्छ, तर परिणाममुखी काम भइरहेको हुँदैन भन्ने मात्रै कुरा हो। अहिलेको अवस्थामा चाहिँ
1: तपाईँ त प्रभावित क्षेत्रमा हुनुहुन्छ, निकै ठूलो क्षति त्यहाँ बेहोर्नु परेको स्थिति छ। तपाईँका कर्मचारीहरू हराएका छन्, विद्यार्थीहरू हराएका छन्, स्कूल बसहरू होइन त्यहाँ डुबेका छन्, गाउँपालिकालाई निकै ठूलो क्षति भएको छ। के छ अहिलेको अवस्था?
2: त्यो क्षतिको त कुरा गरेर सम्भव साध्यै छैन। अब त्यो हिजै चर्चा धेरै गरिसकेका छौँ होइन। अब अहिले कोर्डिनेसन बाटो बिस्तारै विकास हुँदै गएको छ, सरकारको तर्फबाट पनि फिल्म बनाउने, छलफल गर्ने, अन्तर्क्रिया गर्ने र हाम्रो यहाँको निर्णयहरू के हो त्यसको आधारमा अघि बढ्ने गरी छलफल शुरू हुन थालेको छ। अहिले उद्धारको काम मूलत पछाडि प्रतिकार्यको काम मेयर हो। प्रतिकार्यमा हामीले जुन ढङ्गले सूचना सम्प्रेषण गर्नुपर्ने सक्ने हो, त्यसमा काहीँ कतै अलिकति हिरर नै भएको छ, धेरै हिरर भन्दिनँ म, त्यो जुन स्पिडमा त्यो चिज आएको छ त्यो जसले सूचना दिनुपर्ने सूचना दिने अधिकारीहरू नै त्यसबाट प्रभावित भएर चर्कविहीन हुने स्थिति बनाए हुनाले समयमा सूचना प्रवाह सकेन, त्यसबाट क्षति हामीले बेहोर्नै पर्यो। तर त्यस पछाडि उद्धारको कुरामा चाहिँ जति ध्यान दिनुपर्थ्यो, जति ध्यान दिँदाखेरि हामीले क्षति बेहोर्न सक्दो, कम क्षति बेहोरिन्थ्यो, त्यसमा चाहिँ हाम्रो आपत्ति पनि हो, त्यसमा सरकार ध्यान पुगेन भन्ने हो। अहिलेको सन्दर्भमा चाहिँ समन्वयको पाटो ठिकै ढङ्गले अघि बढिरहेको छ, बिस्तारै अझै पनि केही कुराहरू व्यवस्थापन गर्नुपर्ने छ, तर पनि समन्वयको पाटो ठिकै ढङ्गले अघि बढाएको छ। अब हाम्रो सन्दर्भमा भन्यो भने हाम्रा पाँचवटा वडाहरू हुन्, तीनवटा वडा चाहिँ खोला पारी छ, नदीको त्रिशुल नदीको पारी छ, त्यसो त्रिशुल नदीको पारी छ र लामो समय इलेक्ट्रिसिटीको सप्लाई नभएको कारणले गर्दा एउटा कुरा के अरे पावर लाइनहरूलाई पनि त्यसले प्रभाव पार्यो, टिसिओ टावर लाइनहरूमा पनि प्रभाव पार्यो, जसको कारणले कनेक्सन हुन सकेन। दोस्रो इलेक्ट्रिसिटी नहुना साथ मान्छेसँगको सम्बन्ध सम्पर्क सबै टुट्यो। त्यो ठाउँमा चाहिँ सम्पर्क गर्ने एउटै विधि भनेको हाम्रा सामानहरू स्रोत केही स्रोत लगेर त्यहाँका मान्छेलाई न्यूनतम आवश्यकता पूर्ति गराउने कुरा चाहिँ हामीलाई जटिल बनेको छ। अहिले त्यसमा अलिअलि समन्वय भएर के अरे हेलिकप्टर मार्फत खाद्यान्नहरू पुर्याउने, त्यहाँ जम्मा हुनुभएका साथीहरूलाई, त्यहाँ भिक्टिम हुनुभएका साथीहरूलाई एक ठाउँमा केन्द्रीकृत गर्ने, सेल्टरमा राख्ने अनि त्यसपछि गएर उहाँका न्यूनतम कुराहरू पूरा गर्ने कुरालाई सुरुवात गरिरहेका छौँ। त्यसलाई अझ बेसी व्यवस्थित गर्नुपर्नेछ। हामी छलफल अन्तमै छौँ र त्यसलाई सम्बोधन गर्ने गरी अघि बढाएको छ। अब कुराहरू सुनवाई हुन थालेको छ।
1: अब अरियाल सर, एउटा कुरा के छ भने स्थानीय तहले राम्रोसँग काम गरेनन्, यो त एउटा क्लिकमा काम हुनु पर्थ्यो, स्विच थिचिसकेपछि अटोमेटिक काम हुनु पर्थ्यो भनेर भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले भन्नुभयो, तपाईँहरू अटोमेटिक रूपमा किन सक्रिय हुन सक्नु भएन?
2: अब त्यो उहाँहरूले स्थानीय तहलाई कसरी बुझ्नु भएको छ मलाई थाहा छैन। कतिपयलाई स्थानीय तह सीमा र परिधिको बारेमा थाहा छैन उहाँहरूलाई, यो त म त प्रष्टसँग भन्छु। स्थानीय तहको सीमा के हो? विपद दापनको न्यूनतम कामहरूको सामान्य कामको व्यवस्थापन गर्ने क्षमता मात्र स्थानीय तहसँग छ। त्यसले पूर्व संरचनाहरू निर्माण छ, निर्माण गरेकै त्यसले नगरेको छैन। तर त्यो स्विच थिच्नासाथ काम गर्नु त स्विच थिच्नासाथ के अरे तयारी गर्ने काम त संघीय सरकारले गर्नु पर्थ्यो होला नि। अर्कालाई स्रोत साधनको केन्द्रमा हात बस्ने, स्रोत साधनको केन्द्रमा हात बस्ने, सम्पूर्ण नियन्त्रण उहाँहरूसँग रहने होइन, अनि त्यस्ता चाहिँ विकट क्षेत्रहरूमा चाहिँ स्रोत साधनबाटको पहुँच पुर्याउनुको लागि प्रयोग हुने हेलिकप्टरहरू उहाँहरूको नियन्त्रणमा रहने, संघीय सरकारको नियन्त्रणमा रहने, त्यो न पर सरकारले त्यो प्रयोग गर्न पाएको छ, न निर्वाचित संघीय सांसद र प्रदेश सांसदहरूले त्यसको उपयोग गरेर त्यहाँको वस्तुगत अवस्था जानकारी गर्न पाउने स्थिति बनाएको छ अनि त्यो चाहिँ केही पनि उहाँहरूबाट नहुने अनि त्यसपछि गएर स्विच सिधा तल गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ एकदम गैर जिम्मेवारी अभिव्यक्ति हुन लागेको केही होइन. त्यस्तो आरोप र आरोपले चाहिँ कसैलाई पनि त्यसले सही गर्दैन. उहाँहरूले वस्तुगत अवस्थाको ख्याल गर्नुपर्छ. एउटा कुरा त जुन जुन ठाउँको प्रभावित स्थानीय तह हो त्यो स्थानीय तह आफै भिक्टिम हो. हामीहरू सबै भिक्टिम हौ. निर्वाचित जनप्रतिनिधिहरू कोही बाल नदीबाट बाँचेर त्यो भेलबाट बाँचेर निस्किनु भएको छ. अब गोसाइकुण्डको कुरा गर्ने त उपाध्यक्ष लगायत तपाईँको एउटा दुई दुईजना वडा अध्यक्ष र अरू साथीहरू त्यहाँ भिक्टिम हुनुभएको छ. 27 कर्मचारीहरू हराउनु भएको छ. अनि मेरो पालिकाको कुराकानी गर्ने भने 5 चाहिँ सूचना प्रवाह गर्न जाने बेलामा पूर्व सूचना चाहिँ दिन जाने क्रममा खोलाले बगाएर बेपत्ता हुनुभएको छ. अनि प्रहरीहरू हामी सँगसँगै जानुभएको प्रहरीहरू बेपत्ता हुनुभएको छ. 6 शिक्षक र कर्मचारीहरू विद्यालय कर्मचारीहरू बेपत्ता हुनुभएको छ. अब यस्तो अवस्थामा आफै भिक्टिम भएकाहरूले यो खालको चाहिँ महापर्वको व्यवस्थापन गर्नलाई फल प्रोत्साहनहीन मान्छेहरूबाट चाहिँ अपेक्षा गर्नु बेकारको कुरा हो. त्यो सम्भव छैन. हामीले न्यूनतम के गर्यौँ भन्दाखेरि यो अवस्था यस्तो छ जानकारी गरायौं तत्काल अनि उहाँहरूलाई चाहिँ जो जो भिक्टिम हुनुहुन्छ उहाँहरूलाई ल्याएर होल्डिङ सेन्टरमा ल्याएर राख्यौं. अनि होल्डिङ सेन्टर राखेपछि हामीले भन्यौं सुरक्षाकर्मी तत्काल परिचालन गरियोस्. मका तिमी बर्दीधारी फोराहारी भनेको एकजना इन्सपेक्टर र 4 त्यो भिक्टिम भएका परिवारका त्यो साथीहरू सँगै बसेका बसेर हराइरहनु भएका साथीहरूको त्यो प्रहरी जो आफ्ना साथीहरू हराएर बिचल्ली गर्नु भएका साथीहरू मात्रै उहाँहरूको साथी खोज्ने लक्ष्यका साथ अलिअलि मोबिलाइज हुनु भएको हो. नभए प्रहरीको उपस्थिति थिएन. न सशस्त्र प्रहरी थियो, न नेपाल आर्मी थियो, न अरू कुनै संरचनाहरू हामी कहाँ आएको थिए. हामी कहाँ भन्दा झन्डै हिँडेर आउने भने 1.5 दूरीमा आर्मीको क्याम्प थियो. त्यहाँबाट कम्ती 10-15 आर्मी चाहिँ प्रभावित क्षेत्र आइडिया भए त हुन्थ्यो नि त. त्यो कसले गरिदिने? त्यो स्थानीय सरकारले परिचालन गरियो जसको कारणले गर्दाखेरि तपाईँको त्यो बाँकी रहेको भग्नावशेष रहेका घरहरूबाट महत्वपूर्ण सामानहरू चाहिँ चोरी भएको छ. लासहरूबाट कानमा लगाएको लागेको मुन्द्री के अरे मुन्द्रा नाकमा लगाएको फुली घाँटीमा लगाएको सिक्रीहरू काटिएर लगेको छ. त्यो सुरक्षा चाहिँ परिचालन गर्न सकेको स्थिति त्यो हुन्थ्यो र अनि तल मात्र दोष दिने हाम्रो मात्रै भूमिका रहन्छ यसमा. आज हामीले गरिरहेको कुरा सुन्नुहोस् न, हामीले के गरिरहेको छौँ भन्दा स्थानीय तहले अहिले पछिल्लोचोटि अनि राहतको कुरा चाहिँ तत्काल खाद्यान्न के गर्ने भन्दाखेरि हामीलाई आपत पर्यो. नजिकका पसलहरूमा भएका खाद्यान्नहरू सबै यो सारा कमिटी भिज कुटेपछि स्थानीय जनताले यो न्यूनतम आपूर्ति गर्नुपर्छ भनेर उहाँहरूले खरिद गरेर लानुभयो. केही पसलहरू नपाउने स्थिति भएन. गर्ने के भनेर हामी विलखन्न परिरहेको बेलामा छिमेकी गाउँपालिकाहरू कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाले यति धेरै सहयोग र सहयोग गर्नुभयो कि भौतिक मानवीय सबै खालको सहयोग गरेर हामीले यही व्यवस्थापन गर्न सक्यौँ र होल्डिङ सेन्टर राखेका मान्छेलाई एकता खाना खुवाएर खुवाउने स्थिति बन्यो. 3-4 दिन उहाँले नै व्यवस्थापन गर्नुभयो. अनि जब राहतको तयारी गऱ्यौं हामीले आह्वान गऱ्यौं र सबैलाई सहयोग गर्न भन्यौं. जब राहत आउन थाल्यो अनि उहाँहरूको संरचनालाई रोक्न थालियो, आउन दिइएन अनि हामीले भन्यौं, हामीले आपत्ति जनायौं कि तिमीहरू व्यवस्था गर, होइन भनेदेखि मान्छेलाई चाहिँ फेरि घरमा राखेर मार्ने मार्न लगाउने हो. अनि हामीले भन्यौँ, भनिसकेपछि बल्ल बल्ल अनि राहतको व्यवस्थापन चाहिँ हाम्रो सञ्जालबाट आएका राहत व्यवस्थापन र हामीले चाहिँ त्यो गरिरहेका छौँ. र मैले पछिल्लोचोटि कोअर्डिनेसनबाट चाहिँ त्यो हाम्रो कनेक्टिभिटीबाट टाढा रहेको ठाउँमा चाहिँ सरकारसँग समन्वय गरेर जिल्ला सिडी कार्यालयबाट जिल्ला विपद व्यवस्थापनसँग समन्वय गरेर उहाँहरू मार्फत राहतको व्यवस्थापन गर्ने काम चाहिँ त्यो तीनवटा वडामा चाहिँ भइरहेको छ. हामीले राहत व्यवस्थापन गर्न लागि राहत व्यवस्थापन र वितरण समिति भनेर हामीले निर्माण गरेका छौँ.
1: पुगेको छ राहत, किनभने धेरै राहत चाहिँ नुवाकोट लगायतका क्षेत्रमा रोकिएको भन्ने कुरा छ. रसुवामा के कतिको समस्या छ अहिले?
2: अलिअलि आइरहेको छ, अलिअलि आउने क्रम जारी छ. साथीहरू सहानुभूति राखेर सद्भाव राखेर देशभरिका हाम्रा चाहिँ हामीलाई माया गर्ने विपदमा सहकार्य गर्न तयार हुने त्यस्ता रयाली मनहरूले उहाँहरूले आफै स्वत सम्पर्क गर्दै आइरहनु भएको छ र त्यो राहतलाई अलिक व्यवस्थित गरिरहेका छौँ. अब हिजो बिहानदेखिबाट राहत वितरण सुरु गरिसक्यौं. प्रभावितहरूको प्रत्येक पहिले चाहिँ हामीले मृतकहरूको परिवारको लागि चाहिँ भनेर काज क्रिया लगायत सम्पूर्ण कामहरूलाई एउटा प्याकेज तयार गरेका छौँ. त्यो चाहिँ हामीले पुर्याउँदैछौँ. हामी आज दिनभरिमा यो दुईवटामा हामी पुर्याउँछौँ. दुईवटा यो कनेक्टिभ त्यो खोला पारी र वारी काठमाडौँमा रहनुभएको छ. झन्डै 40 रेस भएको परिवारले काठमाडौँमा बसेर क्रिया गरेर हुनुहुन्छ. उहाँहरूलाई पनि उतैबाट राहतको व्यवस्थापन गरेर तयारी गर्न गर्न गरिरहेका छौँ। अनि त्यसपछि खोला पारीको त्यो तिनवटा वडाको लागि चाहिँ हामीले जिल्ला विपद व्यवस्थापनसँग अनुरोध गरेका छौँ र उहाँले हिजो अस्तिदेखिबाट नै त्यो खाद्यान्न लगायतका सामग्रीहरू हेलिकप्टर मार्फत व्यवस्थापन गर्ने काममा गरिरहनु भएको छ। अलिक पछिल्लो चोटिको कोर्डिनेसन बाटो ठिकै छ र हामीले राहत व्यवस्थापन गर्नको लागि चाहिँ के गरिरहेका छौँ भन्दा एउटा कनेक्टिभिटी महत्वपूर्ण कुरो रहेछ। सड़क सञ्जालको समस्या सम्पूर्ण टुटेको बेलामा श्रमथलीको लक्ष्यदेखि नुवाकोटबाट आउने बाटो नुवाकोट हुँदै श्रमथलीको लक्ष्यदेखि हाम्रो सँगसँगै आउनुको लागि चाहिँ त्यो बाटो हिजो सामान्य अवस्थामा प्रयोग गरिरहेको बाटोमा यातायातको सुविधा व्यवस्थापन पनि गर्नु पर्यो, मान्छेको आवागमनको लागि व्यवस्थापन गर्नु पर्यो र राहतको प्याकेज लिएर आउनुभएका साथीहरूलाई राहत ल्याउनु पर्ने त्यो रुट त्यही हो। त्यो रुटमा चाहिँ लगातार वर्षा भइराख्ने अनि त्यसको कारणले गर्दा चाहिँ अलिक कमजोर धरातलमा बनेको बाटो कारणले गर्दा ठाउँ अवरोध हुने आउने यातायातका साधनहरूलाई बडो कठिन भएर कतिपय गाडीहरू बाटोमा बिग्रिने बाटोमा अप्ठ्यारो पर्ने त्यसले गर्दाखेरि ढिलो अप्ठ्यारो हुँदा पनि सात घण्टा पाँच घण्टा छ घण्टा सात घण्टा आठ घण्टा लाएर पनि त्यो सहयोगी मनहरूले हामी कहाँ ल्याएर राहत व्यवस्था गरिरहनु भएको छ र कतिपय त्यहाँबाट यहाँ आउँदाखेरि गाडीको तेल सकिएको छ, पेट्रोलियम पदार्थहरूको अभाव हुन थालेको छ, नजिकका पेट्रोल पम्पहरूले तेल के गरेको छ थाहा छैन, त्यसको नियमन गर्ने काम कसले गर्ने, मैले गर्ने कि सङ्घीय सरकारले गर्ने, हामीले यहाँ आफत पर्यो भनेर पेट्रोलियम पदार्थको माग गर्न जाँदाखेरि सकियो दिनु सकिँदैन भन्ने खालको स्थिति देखा पर्न थालेको छ। छैन भने छ कि छैन स्टक क्लियर गरेर स्टकमै छैन भने भन्ने कुरो भएन, स्टकमा भएन भने नभइकन छैन भने पनि त्यसको नियमन गर्ने त मैले होइन होला
1: अझै होइन तपाईँहरू राम्रोसँग खटिनु भएको छ होइन बीचमा चाहिँ अलिकति कोर्डिनेट नमिल्ने तापनि अहिले तपाईँहरूले चाहिँ स्थानीय तहमा गर्नुपर्ने कामहरू र आफ्नो स्रोत साधनले भ्याएसम्मको कामहरूमा काम गर्नु नै भएको छ, त्यसमा चाहिँ दुई मात्रै छैन किनभने त्यो ठाउँमा तपाईँ आफै नै रिस्क जोनमा हुनुहुन्छ होइन, त्यतिखेर निकै बालताल अब धेरै मानिसहरू त्यहाँ बस्नुपर्ने स्थिति छ। एउटा कुरा के सुनाइदिनुहोस् भने नि त्यहाँका विद्यालयहरूमा कतिपय विद्यार्थी जीवित छन्, सेल्टरमा छन्, होल्डिङ सेन्टरमा छन् होइन, कतिपय विद्यार्थी विद्यालयमै नपुगेर चाहिँ कतिपय बगे होइन, यसको एकिन तथ्याङ्क कतिपय अभिभावक बिहीन के कति भए उनीहरूको अहिलेको अवस्था चाहिँ कस्तो छ त्यो सुनाइदिनुहोस् न।
2: यस्तो छ, बुवामा नै नभएर बित्नुभएको विद्यार्थीहरूको अवस्था, हाम्रो जम्मा विद्यालयहरू तीनवटा विद्यालयहरू पूर्ण रूपमा नष्ट भएका छन्, दुईटा सामुदायिक विद्यालय एउटा चाहिँ के अरे प्राइभेट विद्यालय होइन बोर्डिङ, यो तीनवटा विद्यालय चाहिँ पूर्ण रूपमा नष्ट भएको छ। अब हामी कहाँ चाहिँ यो जुन सबभन्दा बढी विद्यार्थी संख्या भयो र अध्ययन गराइरहेको स्कुलमा चाहिँ जम्मा सात आठ र दस कक्षामा चाहिँ अतिरिक्त कक्षाको व्यवस्था गर्नुभएको थियो विद्यालयले, बिहान नौ बजीदेखि कक्षा भावनाले विद्यार्थी विद्यालयमा आइपिनु भयो र त्यसले सजिलो बनायो। बाँकी रहेको विद्यार्थीहरू चाहिँ सड़कमा बसिरहेको बेलामा गाडी आउँछ र सड़कमा चलाउँला भनेर बसिरहेको बेलामा र हामीले सूचना दिँदाखेरि पनि गाडी आउँदैछ भन्ने ढंगले बुझाइको कारणले नटेर्ने कारणले गर्दा चाहिँ धेरै विद्यार्थीहरू मिसिङ भएको छ। त्यसको एकिन यहाँ मात्रै होइन, यो चाहिँ नुवाको के अरे नुवाको तर्फको त्रिनिटीमा रहेका विद्यार्थीहरू चाहिँ धेरैजनालाई सुरक्षित गर्न सफल हुनुभयो, उहाँहरूले सूचना सम्प्रेषण गरेर तर राणा र प्रावी र रामचन्द्र आवि र त्यसपछि गएर उतापट्टि उत्तर गएर चाहिँ बोर्डिङ स्कुलमा रहनुभएका विद्यार्थीहरू चाहिँ धेरै नै मिसिङ भएको भन्ने कुरो भएको छ। हाम्रो यहाँ समस्या के भयो भन्दाखेरि जुन समुदायबाट सघन ढंगले विद्यालयमा विद्यार्थीहरू उपस्थित हुन्थे त्यो समुदायभित्रको विद्यार्थीको तथ्याङ्क लिने कुरा र त्यहाँ मिसिङ भएका परिवारको तथ्याङ्क लिने कुरा चाहिँ यति धेरै जटिल भएको छ। अगुवाहरू कोही पनि धेरै जसो अगुवाहरू मिसिङ हुनुभएको छ जसले हामीलाई सूचना दिनुहुन्थ्यो, निर्वाचित जनप्रतिनिधि पनि प्रतिनिधि एकजना चाहिँ त्यहीँ बस्ने कार्यपालिका सदस्य उहाँ पनि मिसिङ के अरे हराइरहनु भएको छ, जसको कारणले गर्दा चाहिँ एक नम्बरको एकिन तथ्याङ्क लिने कुरा चाहिँ हामीलाई कठिन जटिल र समस्या भइरहेको छ। यो संवेदनशीलता बुझ्नु त कहाँ हो अनावश्यक ढंगले काम गरेको मान्छेहरूलाई चाहिँ आरोपित गर्ने कुरा चाहिँ यो नेतृत्वको मलाई पनि भन्नुहोला भन्न चाहिँ तर त्यो संघीय सरकारलाई सौदो नेतृत्व हो जस्तो मलाई लाग्दैन के त्यो
1: स्थानीय सरकारले व्यवस्था नै गर्यो होइन, संघीय सरकारले एक्लै दौडिन खोजेको
2: छ, त टोटल व्यवस्था हो, अहिले चाहिँ बाध्यताले हो उहाँले गर्नुभएको, अहिले पनि उहाँको चाहना भनेको हामीले काम गरिरहेको कुरा उहाँलाई चित्त बुझिरहेको नबुझेको भनेको उहाँका आफ्ना स्पेसल चाहिँ गाडी लिएर डायरी बोकेर चस्मा लाएर हल्लेर हिँड्ने मान्छेहरूले को भूमिका भएन भन्ने खालको स्थितिको लागि स्थिति भइरहेको छ जस्तो मलाई लाग्छ। त्यो हाम्रो कुरा के हो भने सरकारले संवैधानिक ढंगले व्यवस्था गरेको संरचनाभित्रबाट यी सबै कामहरू गुजारौं होइन, जुन संरचनाबाट कार्यान्वयन गर्ने भनेको सरकारले निर्णय गरेको छ, संघीय सरकारको अवयव होला प्रदेश सरकारका अवयव अङ्गहरू होला, स्थानीय सरकार होला र त्यसका अङ्गहरूमा कार्यान्वयन गर्ने होला, त्यसलाई लयबद्ध ढङ्गले सञ्चालन गर्ने कुनै ठुलो जटिल कुरा छैन नि। हामी 72 सालको भूकम्पमा अरू कोही थिएन, सिजे साहब हुनुहुन्थ्यो, आर्मीको कर्णेल हुनुहुन्थ्यो, अरू त्यहाँका कर्मचारीहरू हुनुहुन्थ्यो, हामी बसे हो नि, म राजनीतिक पार्टीको म अगुवा थिएँ, एउटा पार्टीबाट प्रतिनिधि मैले गर्थेँ, अरू काङ्ग्रेस र माओवादीबाट एकैजना हुनुहुन्थ्यो, हामी तीनजना भयौँ, मलाई साथीहरूले तपाईँले कोर्डिनेसन गर्नु है भनेर भन्नुभयो, बाहिरी वातावरण हामीले बनायौँ र राज्यको अङ्गहरूले गर्ने पनि कुरामा चाहिँ हामीले कहीँ इन्टरफेयर गरेनौँ, बाहिरी वातावरण बनाउँदै मात्रै हिँड्यौँ हामीले। आज अरू पार्टीको नेतालाई सोध्ने कुरा त फोन छैन, निर्वाचित सांसदले फोन गर्दाखेरि फोन रिसिभ हुने स्थिति छैन, सांसदले फोन गर्दा पनि फोन रिसिभ हुने स्थिति छैन, हामी त बाध्यताको चाहिँ स्थानीय सरकार नभइकन गर्न सकिँदो रहेछ भन्ने कुरा बाध्यताले हामी जोडिनु पर्यो मात्र हो, अरू हाम्रो भूमिका अलिअलि देखा पर्दा पनि टाउको दुख्छ उहाँहरूलाई, अनि कसरी काम हुन्छ त्यसले गर्दाखेरि अहिले मैले भनिरहेको कुरा चाहिँ हाम्रो अभ्यासले माने थियौँ न त, मैले गरेँ त, मैले आजभन्दा दुई दिन पहिले हाम्रो पालिकाले बसेर निर्णय गरौँ, उपाध्यक्षको अध्यक्षतामा राहत व्यवस्थापन तथा वितरण समिति भनेर हामी बनायौँ, अहिलेको मुख्य प्याकेज भनेको चाहिँ राहत के अरे उद्धारको काममा बाँकी अझै सुरुङभित्र फसेका मान्छेहरूलाई निकाल्न पनि बाँकी छ, अझै जीवित छन् कि भनेर यति धेरै के अरे आलर्जित भएर धेरै मान्छेले अनुरोध गर्नुभएको छ, आफ्नो परिवारका सदस्यहरू गुमाउनु भएको कारणले गर्दाखेरि पीडामा हुनुहुन्छ, उहाँले रिक्वेस्ट गर्नुभएको छ, कोही इन्जिनियर छन्, कोही प्राविधिक दक्ष जनशक्तिहरू छन्, त्यस्ता दक्ष जनशक्तिहरू के अरे को बारेमा उहाँले होइ कराई गरिरहनु भएको छ, अझै पनि प्राविधिक जनशक्तिबाट र अनि त्यहाँबाट आवश्यक पनि इक्विपमेन्टबाट त्यसको खोजी हुन सकिरहेको छैन, मेरो पनि अझ कमजोरी के अरे अझै पनि कमजोरी छ, तर त्यसको बावजुद पनि अझ हिजोदेखिबाट अलि बेसी स्पिड बढेको छ भन्ने हामीले बुझेका छौँ, अस्ति हामी मिटिङ बसेर मुख्यमन्त्रीको उपस्थितिमा संघीय सांसद र प्रदेश सांसद सहित सिडिओ जिल्ला प्रमुख जिल्ला अधिकारी र अन्य सम्बन्धित सरकारहरू राखेर निर्णय गरेर हामीले भनेर पठाएका छौँ, त्यसपछि अलिकति कुरा चाहिँ खोजीनीति अलिक बेसी भयो कि भन्ने मलाई लागेको छ, त्यो पाटोमा उहाँहरू लाग्नु होला, त्यो अलिकति बाँकी छ उद्धारको काम, अझै पनि लास्ट व्यवस्थापन काम बाँकी छ, हामी कहाँको क्षेत्रको चाहिँ अलिअलि व्यवस्थापन भएको छ, अब त्यो जमिन पनि गाडिएको र पछिदेखि नै लास्टहरू व्यवस्थापन गर्ने काम पनि निरन्तर जारी छ, त्यो ठिकै ढङ्गले अघि बढ्न थालेको छ, अबको काम भनेको राहतको कुरा हो, मान्छेलाई थानाभित्र राख्ने, खाद्यान्नको व्यवस्थापन गर्ने र भोको बस्न नदी भोक बस्न नपर्ने स्थिति सृजना गराउने कुरा हो, अब यो सड़कको सञ्जाल जोडिएको ठाउँ त जिनतिन खाद्यान्नको व्यवस्था होला, सड़कभन्दा बाहिर जोडिएको चाहिँ प्रभावितहरू त हुनु नै भइहाल्यो, त्यो सड़क सञ्जालको कारणले चाहिँ प्रभावित हुनुहरू पनि अब चाहिँ घरमा धान छैन, घरमा चाहिँ चामल नहुने स्थिति भयो, खानेकुरा नहुने स्थिति बन्न थालिरहेको छ, अरूलाई पनि राहत व्यवस्थापन गर्नुपर्ने
1: गाउँमा पनि होइन, मैले सुन्दै
2: थिएँ
1: पकाउने चिज त केहीसम्म होला तर ग्यासै छैन, केमा पकाउने भन्ने पनि सुनिरहेको थिएँ मैले त्यो ठाउँमा,
2: होइन बरु दाउरा होइन ग्यास चाहिँ दाउरा भए पनि हामी चलाउँला, दाउराबाट पनि गर्नु होला, तर पकाउने चिजै छैन, अब अहिले इलेक्ट्रिसिटीको सप्लाईको व्यवस्था गर्नुभयो, अस्ति छिलिक्क आएको छ, दुई दिन एक दिन कहिले कहीँ आउँछ कहिले आउँदैन, तर नआउना कारण के बुझ्दाखेरि त तपाईँ हाई भोल्टेजको इलेक्ट्रिसिटी नर्मल भोल्टेज नर्मल के अरे उसबाट त आउँदै आउँदैन, अनि उहाँले भन्नुभयो यो त हाई भोल्टेज कि त्यो प्रणालीभित्रबाट प्रवेश गराउनु पर्ने छ, हामी त्यसमा लागिरहेको छौँ भनेर भनिरहनु
1: भएको
2: छैन, जुन बेलामा हामीलाई चाहिने हो त्यो बेलामा विद्युत हुँदैन यहाँ,
1: तर त्यहाँ सुदन गुरुङ गृहमन्त्री त आफै फिल्डमा खटिएको छ, यताउता दृश्यहरू देखिरहेको थियो होइन, त्यसले चाहिँ खासै प्रभाव पार्न सकेन हो,
2: होइन होइन सर, हामी नेतृत्वमा रहेको मै पनि तल भैँमा दौडेर कुनै अर्थ छैन कि, मेरो सञ्जाललाई परिचालित गर्नु पर्यो, मैले अहिले भने नि मैले राहत व्यवस्थापनलाई मैले के गरेँ भन्दाखेरि उपाध्यक्षको अध्यक्षता वडा अध्यक्ष रहेको एउटा वडा अध्यक्ष र प्रमुख राजनीतिक दलका के अध्यक्षहरू मुख्य व्यक्ति नै हुनुपर्छ भनेको छु, उहाँलाई राखेर एउटा समिति निर्माण गरेँ मैले गाउँपालिकामा, त्यसपछि उहाँले योजना बनाउनु भयो, हामी कहाँ विभिन्न संघ संस्थाहरू विपदको क्षेत्रमा काम गर्न पुरा वेल ट्रेन मान्छेहरूको पंक्ति पनि हामीसँग हुनुहुन्थ्यो र उहाँहरू सबैजना हामी कहाँ साथ दिन आइदिनु भयो, उहाँलाई रिक्वेस्ट गऱ्यौँ यो पाटोको व्यवस्थापनमा तपाईँहरू सहयोग गरिदिनु है, हामीभन्दा तपाईँहरू अब्बल हुनुहुन्छ त्यो तालको त्यो त एक खालको टेक्निकल ज्ञान पनि हुनुपर्छ यसको लागि के होइन, नेता मात्रै भएर भएन मन्त्री मात्रै भएर भएन, त्यो ज्ञान ज्ञानले ओतप्रोत हुनु पर्यो, सबै ज्ञान मन्त्रीमा सबै ज्ञानले ओतप्रोत भएको हुन्छ भन्ने होइन, कोही पनि हुँदैन, म पनि हुँदा अरू कोही पनि हुँदैन, तर त्यो ज्ञानले ओतप्रोत भएको संरचनालाई परिचालन गर्ने क्षमता त हुनु पर्यो नि, अनि परिचालन गर्ने क्षमता उसमा जिरो, अनि केही कुरा असलाई भन्नु नपर्ने आदेशले त कोही मान्नेवाला छैन नि, स्थानीय सरकार भएको सहकार्य सहमति र सहकार्य सह अस्तित्वको सिद्धान्तभित्र सञ्चालित भएको संविधानले पारिभाषित गरेका विधिभित्र सञ्चालन गर्ने संरचना हो, यो स्थानीय सरकार भनेको केन्द्र मार्फत सरकार होइन, प्रदेश सरकार भनेको केन्द्र मार्फत सरकार होइन, त्यसले सहकार्य स्वअस्तित्व र सहकारीको भावना अनुसार काम गर्ने खालको नै संस्कार चाहिँ केन्द्रीय सरकारसँग हुनु पर्यो, त्यसका मन्त्रीसँग हुनु पर्यो, प्रधानमन्त्रीसँग हुनु पर्यो कि आजको विपदको सामना त एक्लैले गर्न सक्छ। हामीले हामीसँग टेक्निकल म्यान पावर भएन, टेक्निकल म्यान पावर रिक्वेस्ट गरेर सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले भनिरहनु भएको थियो, हाइड्रो पावर कम्पनीसँग टेक्निकल बाहिरको एक्सपर्टहरू ल्याएर हामी काम गर्छौँ भनिरहनु भएको थियो, अनुमति नदिने एकदार प्रणाली भन्ने के भन्ने अनि त्यसपछि गएर सम्पूर्ण क्षति भएर क्षेत्र विच्छेद गरेर रुवावासी हुन थालेपछि अनि गर्दै भनेर हातबार गरेर कुनै अवसर आउँछ र अनि आरोप मात्र आएर होइन, म त आरोप कसैलाई थिएन कि तपाईँले जुन कुरा गर्नुभयो नि मैले त सुनिनँ, मैले त मिडिया पनि हेर्न सक्दिनँ, म भ्याउँदा नि भ्याउँदिनँ, फोनको कारणले पनि भ्याउँदिनँ, नेटवर्कको समस्या पनि छ, इन्टरनेट राम्रोसँग ल्याएको छैन, मैले सोसियल मिडियाहरू कुनै पनि हेर्न भ्याइरहेको छैन,
1: माथिल्लो
2: तहमा रहेका मान्छेले अरूलाई साथमा लिएर काम गरेर रिजल्ट निकाल्न लाग्यो भन्दा आरोप लगाउने कुरा गरिखान्छ नि साथीहरूले,
1: अनि यो विडम्बना छ किनभने अब राहतको यो विपदको बेला उद्धार
2: जनताको जीवनमाथि खेलवाड गर्ने अधिकार छ तिनीहरूलाई, दुई दिन सप्ताहमा दुई दिन चाहिँ झिलिक्क भएर हिजो कहाँ थिए थाहा छैन आज चाहिँ मन्त्री भयो भनेर फुर्ती लगाउनु पाइन्छ
1: भने चाहिँ अहिले त्यहाँ आहत छ किनभने अब त्यहाँ बसेका अन्य बासिन्दाहरूलाई पनि राहत दिनुपर्ने स्थिति सिर्जना भइ नै सकेका छ होइन,
2: हामीले गरिरहेछौँ, हामीले तयार गरेको कुराहरूमा उहाँहरूले हामीले भनेका हामीले अनुरोध गरेका कुराहरूमा उहाँकै प्रतिनिधि राखेको छु, मैले उहाँकै पार्टीको प्रतिनिधि राखेर छलफल गराएर समिति बनाएर अघि बढाएको छु मैले, तर मैले भनिरहेको के हो भन्दाखेरि सरकार जिल्लामा नि अस्ति विपदको मिटिङमा गएर यसो हेरे त्यो सरकार वैधानिक संरचना भन्दा भ्याएको छ कि, जो निर्वाचित पनि छैन, जो त्यो कहाँ कार्यान्वयन गर्ने ठाउँमै छैन,
1: सरकारको नाम
2: बाहिरबाट को छ अनि आएको छ, राजनीतिक ढङ्गले प्रभाव पार्न खोजेको छ, माथि मन्त्रीलाई फोन गरिदिएको छ अनि मन्त्रीले फोन गरेपछि तलका शासकहरूलाई मन्त्रीले फोन गरेपछि लुर्क पर्न परिहाल्यो, ग्राउन्ड रियालिटी अर्को छ, प्रतिक्रिया जमाउन सक्दैन, अमिलो भएका छन्, गाली खाएका छन्, आफ्नो पर्फर्मेन्स जियो त्यो देखाउन सक्ने स्थिति पनि बनिरहेको छैन कि, यो त आपत्तिजनक अवस्था छ जिल्लाको,
1: मतलब महाविपत्तिमा चाहिँ चुनावी प्रचार प्रसार जस्तो अलिकति त्यो पार्टीको प्रचार प्रसार गरे जस्तो भान भयो तपाईँहरूलाई त्यसो भए
2: एकदम ठ्याक्कै त्यही छ, मैले गरेको हामीले गर्दा भएको झिक्कै एकै के अरे मिली सेकेन्डमा स्टाफ हामीले भनेपछि हुन्छ कसरी भयो त खै, त्यही मिली सेकेन्डको कारणले हामी डुबिरहेछौँ सबै कुरामा, त्यसैले
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 7 बज्यो।

0: Livonia.
1: Extreme energy drink.
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इटा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39-691।
3: पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा बीचको दर्खाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: आयोजक दिदी बहनी मीडिया हाउस स्टार यति इभेन्ट तथा पार्टी प्यालेस वसुन्धरा काठमाडौँ समय 2084 भदौ 20 गते शनिबार बिहान 11 बजेदेखि अपराह्न 4 बजेसम्म सम्पर्क नम्बर 98573301
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: गर्न सक्छौ

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: सुरुमा चाहिँ नि बाध्यता प्राणी शास्त्र पढ्ने त्यो भनेको जीव जन्तुसँग सम्बन्धित विद्या हो. त्यसपछि जागिर खाएँ, जागिरमा पनि वन्यजन्तु सम्बन्धी नै मैले पढाउनु भन्दा पनि त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयमा काम सुरु गरेँ. त्यहाँ काम सुरु गरिसकेपछि जागिरको रूपमा यिनीहरूसँग मेरो भेटघाट भयो भनौँ न. रात दिन जीव जन्तु सम्बन्धी नै अध्ययन गर्नुपर्ने, लेख्नुपर्ने भएको हुनाले त्यही कुरोलाई जाने मैले फेरि यताउत राखेँ.
4: जीव जन्तुको अध्ययनका क्रममा रमाइलो पक्ष अथवा कठिनाई बारे केही तिता मिठा सम्झना छन् मुख्य रूपमा यस्तो सम्झनाबाट हुन्छ. जिन्दगीको लामो समय त्यही क्षेत्रमा हुनुहुन्छ, तैपनि एकदमै सम्झना लायक तिता मिठा क्षणहरू
3: त्यस्ता धेरै छन् होइन. अब यो चाहिँ कडा मेहनत नगरिकन एकदम गाह्रो अप्ठ्यारो ठाउँमा नगरिकन अध्ययन पुरा हुँदैन कतिपय अवस्थामा. अब अहिलेसम्म नराम्रो दुर्घटना भएर हात खुट्टा भाँचिने अथवा भनौँ एकदम घाइते हुने त्यस्तो किसिमको अवस्था त आएछन्. सामान्य सर्पले टोक्नु, विषालु सर्पले पनि टोक्यो, बिस नभएको सर्पले त कति टोक्यो कति टोक्यो होइन. अनि चाहिँ बाटोमा हिँड्दाखेरि बाटै नभएर 2-3 किलोमिटर त्यो डोरीमा झुन्डिएर त्यहाँबाट खस्यो भने तल चाहिँ अरुण नदी हाडखोर लास पनि फेला नपर्ने त्यस्तो त ठाउँमा. त्यस्तै उहाँ हिउँचुतुवाको अध्ययन गर्ने बेलामा गाउँबाट नै 3-4 दिनको बाटो हिँडेर डोल्पा जिल्ला र मुगु जिल्लाको बीचमा अनकन्टा ठाउँमा त्यो अनकन्टार भिरमा त्यो भर्याङ राखेर डोरी राखेर झुन्डिएर हात समातेर त्यस्तो हिँड्ने, हात खुट्टा थर कामले तल हेऱ्यो भने कर्णाली नदी होइन. यस्ता धेरै धेरै धेरै चाहिँ मैले बिहोरेको छु.
4: अब चाहिँ हामी विषयवस्तुमा प्रवेश गरौँ. आज हामी चाहिँ सर्पको बारेमा कुरा गर्दैछौँ. यो सर्प देखिने र सर्पले टोकेको घटनाहरू धेरै हुने समय हो. यही सन्दर्भमा आज हामी सर्प कस्तो जीव हो, यसको महत्व र मानिससँग यसको द्वन्दको बारेमा छलफल गर्दैछौँ. सुरुमा सर्प बारेमा जानौ. सर्प भनेको के हो र नेपालमा फेला पर्ने सर्पहरू मुख्य मुख्य प्रकारहरू चाहिँ के हुन्?
3: सर्प भनेको छेपारो प्रजातिको जन्तुबाट विकसित भएको जीव हो. लामो शरीरमा चाहिँ 4 खुट्टा मात्र भएको कारण उसको शरीरलाई सन्तुलित गर्न चाहिँ गाह्रो भयो. 2 खुट्टा अगाडि, 2 खुट्टा पछाडि, अनि बीचको जीव त फेरि चाहिँ लामो सर्पहरूको जमिनलाई छुने नै भइहाल्यो. एउटा त्यसले गर्दाखेरि अप्ठ्यारो भयो. दोस्रो कुरा चाहिँ सर्पहरू दुलोभित्र बस्ने, खुट्टासहित भएको कारण सानो दुलोभित्र पस्न चाहे पनि गाह्रो हुने भयो. अनि यो 2 कुराले गर्दाखेरि खुट्टाहरू चाहिँ नचाने देखिए. अनि बिस्तारै बिस्तारै खुट्टाहरू चाहिँ हराए गए. अब अहिले पनि कुनै जस्तो अजिङ्गरमा भयो, खुट्टाको भित्री हड्डीहरू त अझै पनि देखिन्छन् क्या. सर्पहरू टाउको, त्यसपछि चाहिँ गर्दन, लामो शरीर अनि पुच्छर. अब कतिपय सर्पहरूबाट टाउको र गर्दन पनि छुटिने किसिमको हुन्छ. चिसो रगतको जीव हो. चिसो रगत भन्नाले के बुझिन्छ भन्दाखेरि अब हामीहरूको शरीरको तापक्रम हाम्रो मस्तिष्क भएको मस्तिष्कले कन्ट्रोल गर्ने हो. एउटा निश्चित तापक्रमभन्दा माथि शरीरको तापक्रम गयो अथवा त्योभन्दा तल झऱ्यो भने हामी बिमारी पर्छौँ होइन. हाम्रो शरीरले त्यसलाई सहन सक्दैन. हामीले हिउँदियाममा गरम लुगा लाउनु पर्यो, धेरै गर्मी भाँचो बच्छ भने चिसो ठाउँमा बस्नु पर्यो, गर्नु पर्यो. तर सर्पजात जन्तुले चिसो ठाउँमा बस्यो भने शरीर पनि चिसो भएर जाने, न्यानो ठाउँमा बस्यो भने शरीर पनि न्यानो भएर जाने. भनेको मतलब के हो भन्दाखेरि शरीरको तापक्रम केही हदसम्म यिनीहरूले चाहिँ चेन्ज गर्न सक्छ. त्यस्तो किसिमको जन्तु हो. अक्सर गरेर दुलोभित्र बस्ने, रुखमा पनि बस्छन्. मुख्य गरेर 2 किसिमको वर्गीकरण छ यिनीहरूको, विषालु सर्प, विष नभएको सर्पहरू. संसारमा करिब करिब 4,500 प्रजातिको सर्पहरू भेटिएको छन्, जसमध्ये झन्डै 400-450 प्रजातिको विषालु भनिन्छ. विषालुमा पनि अलि हल्का किसिमको विषालु र मानिस नै मर्ने किसिमको फ्याक्टल भन्छौँ नि हामी, त्यस्तो चाहिँ अति विषालु पनि सर्पहरू छन्। अति विषालुको संख्या चाहिँ धेरै कम छ.
4: के खान्छ भन्ने कुरा केही जानु.
3: संसारमा जति पनि सर्पहरू छन् जम्मै सर्पहरू जाने मांसाहारी हुन्। कुनै पनि सर्पले चाहिँ घाँस पात फलफुल यता केही पनि खाँदैन, मांसाहारी नै.

0: अनि मांसाहारीमा पनि यिनीहरूले चाहिँ जिउँदो जन्तुको आहार लिने हुन्। अब प्रयोगशालामा पालेको यताउति गरेकोलाई चाहिँ बानी बसालेर चाहिँ मासु दिनु त्यो बेग्लै कुरा हो, न त प्रकृतिमा यिनीहरूले चाहिँ जिउँदै जन्तुलाई समातेर अनि चाहिँ खाने हुन्।
1: यिनीहरूले चाहिँ बच्चा जन्माउने पनि हुन्छन् कि प्राय अण्डै मात्रै पार्छन्, कस्तो हुन्छ?
0: यसो सुन्दाखेरि चाहिँ अब जम्मै सर्पहरूले चाहिँ अण्डा नै पाल्ला भन्ने किसिमको सोचाइ हुन्छ, तर के छ भन्दाखेरि 10-15% सर्पहरूले बच्चा पनि जन्माउँछन्। हामी कहाँ पनि छन् बच्चा जन्माउने सर्पहरू।
1: नेपालमा चाहिँ अहिलेसम्म कति प्रजातिका सर्पहरू भेटिएका छन् र ती मध्ये कति जति चाहिँ विषालु प्रजातिका मानिन्छन्?
0: 82 प्रजातिको भनेको छौँ हामीले होइन, अहिलेसम्म कन्फर्म भइसकेको, त्यसमध्ये 21-22 प्रजाति जतिको चाहिँ विषालु होइन, त्यसमध्ये करेट कोब्रा अनि रसेल भाइपर भन्ने अनि मुगासाँप भन्ने 10-12 चाहिँ अति विषालु, तिनले टोकेर यदि चाहिँ आफ्नो विष शरीरभित्र प्रवेश गरेका छ भने मान्छे भन्छ।
1: सर्पहरूको प्राकृतिक वासस्थान चाहिँ कस्तो हुन्छ? तिनीहरू मुख्यतया कति उचाइमा बस्छन् कि संसारमा जता पनि पाइन्छन्?
0: समुद्र सतहदेखि लिएर अथवा समुद्रमै पनि त पाउँछन् नि होइनदेखि लिएर अहिलेसम्मको रेकर्ड हेर्दाखेरि सायद नेपालकै रेकर्ड होला, उच्च होला 48,000 मिटरसम्म विषालु सर्प, त्यो पनि मैले नै पत्ता लगाएको मुगु र डोल्पा जिल्लाको बीचमा टिलिसा भन्ने ठाउँमा 4800 मिटरको उसमा हिमालयन पिट भाइबर भन्ने सर्प चाहिँ फेला परेको, सायद त्योभन्दा पनि अझ माथितिर जान्छन् होला, तर मैले देखेको 48 मिटर, किन भन्दाखेरि त्योभन्दा माथि पनि त्यही किसिमको वातावरण वासस्थान थियो होइन। अब मैले देखेको ठाउँबाट अलिकति माथि नजाने भन्ने त कुरै हुँदैन नि। र अब यो बीचमा थुप्रो ठाउँमा चाहिँ सर्पहरू बस्छन्, तर के हो भन्दाखेरि त्यही ठाउँमा पनि यदि कुनै ठाउँमा कहिले घाम नपर्ने, वर्षमा चाहिँ 2-3 महिना मात्र चाहिँ घाम पर्ने, अरू बेला चाहिँ एकदम चिसो घामै नहुने, घामै कहिले नपर्ने, अँध्यारो हुने, अथवा भनौँ विभिन्न कारणवश चाहिँ तापक्रम एकदम कम हुने त्यस्तो ठाउँहरूमा चाहिँ सर्पहरू पाउँदैन। अब देशको हिसाबले संसारमा त्यस्ता देश पनि छन् जहाँ चाहिँ सर्प नपाउने, अब न्युजिल्यान्ड एउटा देश हो, टापु हो, अहिले चाहिँ 2-3 किसिमको सर्पहरू बाहिरबाट सामानसँग गएको र त्यहाँ फेला परेको छन्, नत्र न्युजिल्यान्डमा पनि सर्पहरू पाउँदैन थियो, त्यसपछि आइसल्यान्ड भन्ने चाहिँ उसमा पनि सर्पहरू पाउँदैन, अब त्यो त टापु भएर अब बाहिरबाट जानु पाएन गर्नु पाएन। तर हामी कहाँ नै मैले चाहिँ दुई ठाउँमा हाम्रो चाहिँ मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङमा पनि सर्पहरू छैन, अन्नपूर्ण बेस क्याम्पतिर पनि सर्पहरू छैन, त्यस्तो नेपालमा अरू ठाउँ पनि होला नि। त्यहाँ किन भन्दाखेरि वर्षभरिमा 2-3 महिना मात्र घाम पर्ने, अरू बेला चाहिँ तापक्रम एकदम कम हुने, अनि सर्पको लागि त्यो उपयुक्त वातावरण चाहिँ नभएर त्यहाँ सर्पहरू पाइँदैन।
1: अहिले चाहिँ जलवायु परिवर्तनलाई जोडेर मानिसहरूले सर्प माथितिर जान थाल्यो भनेर चर्चा गर्न थालेको पाइन्छ। हालैका वर्षहरूमा पनि काठमाडौँ उपत्यका सहित पहाड़ी र उच्च पहाड़ी क्षेत्रहरूमा सर्पहरू बढ़ी देखिन थालेको भनेर समाचारहरू पनि आएका छन्, कतिपय विज्ञहरूले पनि भनेका छन्। यो चाहिँ कस्तो अवस्था हो, तपाईँको अध्ययनले के भन्छ, पहिले नै पाइन्थे कि के हो?
0: यही कुरालाई लिएर चाहिँ मैले अध्ययन त मैले गरेको छैन होइन, तर म एउटा कुरा के भन्न सक्छु भन्दाखेरि यो चाहिँ कुनै अध्ययन गरेर त्यसको परिणाम रिजल्ट आएको कुरा होइन भन्नेले चाहिँ हचुवाको भरमा भनेको हुन्। किन भन्दाखेरि मैले अघि पनि भने नेपालमा सबभन्दा बढी उचाइमासम्म पनि विषालु सर्पहरू भेटिहाल्छन् 4800 मिटरसम्म होइन। अब यहाँ राजगोमन किङ कोब्रा भन्ने सर्प छ, त्यो तराईदेखि लिएर झन्डै नै 3000 मिटरको उचाइसम्म भेटिन्छ। यहाँ किङ कोब्रा भन्ने सर्प त समशीतोष्ण जंगल भनिन्छ, दामनको सिम भन्ज्याङ टुप्पासम्म मैले नेपालमा सबभन्दा बढी चाहिँ किङ कोब्रा देखेको दामनमा, छ्याप छ्याप थिए है, त्यहाँको लोकल मान्छेहरूलाई पनि थाहा छ किङ कोब्राको बारेमा, तिनीहरूले मार्दैन, तर तिनीहरूले एउटा कुरा के भने मैले देखाएको छु भन्दाखेरि यो सर्प हामी मार्दैनौँ हजुर, किन मार्दैनौँ भन्दाखेरि यो सर्प भएको ठाउँमा चाहिँ अरू सर्प आउँदैन भन्छ उनीहरूले, तर कारण के हो भन्दाखेरि सर्प मात्र खाने हो क्या किङ कोब्रा, अब त्यो कसैले देख्यो होला देखेन होला त्यो आफ्नो ठाउँ छैन। र दोस्रो कुरा चाहिँ ठुलो हुन्छ, घरमा चाहिँ बिरलै आउने, बाहिरै हुन्छ, अनि मान्छेहरूले टाढाबाट देख्छन्, टाढाबाट नजिक गयो भने फन बनाउँछ, झन्डै नै आफ्नो शरीरको 1/3 अहिले चाहिँ जमिनबाट उचाल्न सक्छ, त्यो भएकोले मान्छे दगुर्ने, यो देख्यो भने भाग्ने, यो गर्ने, आफ्नो सुरक्षा लिने, हुन त त्यो सर्प देख्दैमा टोकिहाल्ने त होइन, तैपनि अनि अरू सर्पको जस्तो यसको टोकाएको। अब अहिलेसम्मको समाचार अनुसार चाहिँ नेपालमा किङ कोब्रा घाँटीमा झुन्ड्याएर हिँड्दै गरेको मान्छे बाहेक यो घरमा जंगलमा अथवा भवितव्यवश कहिले पनि टोकेर मान्छे मरेको धेरै घटना छैन. बाहिर पनि एक दुईवटा मात्र, इन्डियामा जमानामा अंग्रेजको जमानामा चाहिँ एउटा अंग्रेजले नै फेरि किङ कोब्रा आराम गरेको ठाउँमा खुट्टाले चाहिँ किल्चेपछि उसलाई टोकेर मरेको छ. तर चाहिँ आजभोलिको उसमा कुनै त्यस्तो लिखित दस्तावेज छैन किङ कोब्राले टोकेर मान्छे मर्यो भन्ने कुराहरू होइन. हामी कहाँ त अब हरियो सर्पहरू तराईमा पनि पाउँछन् कतिपय सर्पहरू. अब किङ कोब्राको कुरा मैले अघि भनिहालेँ, अरू सर्पहरू पनि. यो कुनै नयाँ तलबाट आएर यो बढी उचाइ भएको ठाउँमा आजभोलि भन्दा पाइने अगाडि थिएन भन्ने कुरा चाहिँ यसो राजस्तो
1: कतिपय काठमाडौँ उपत्यकामा गोमन सर्प पनि देखियो, पहिले थिएन भन्ने कुराहरू पनि गर्छन्. जलवायु परिवर्तनले गर्दा अथवा सामान ढुवानी गरेर माथिले पनि उसको वासस्थान भयो भन्ने गर्छन्. त्यो चाहिँ पहिले पाइएको केही रेकर्डहरू छ कि छैन?
0: पहिले भन्दाखेरि यो अध्ययन अब जुन बेलादेखि हामीले सुरु गर्यौं अगाडिको चाहिँ त्यति त्यो सर्पहरूको संकलन गर्ने यताउति त्यस्तो चाहिँ भएको छैन. अब काठमाडौँ राजधानी भएको हुनाले यहाँ थरी थरीका मान्छेहरू सुरुदेखि नै यहाँ विभिन्न किसिमको चाहिँ कुराहरू सुनिन्छ होइन. अब कतिपय कुराहरू सही पनि होलान्, कतिपय कुराहरू मानिसले बनाएको पनि होलान् होइन. अब एउटा थेगो चाहिँ के छ भन्दाखेरि काठमाडौँमा तराईबाट ट्रकहरूमा काठहरू आउँछ अनि काठभित्र लुकेर त्यहाँ सर्पहरू आउँछन् यहाँ हुँदैन भन्ने कुरा होइन. अब काठमाडौँ भन्दा पनि कति बढी चाहिँ उचाइ भएको ठाउँमा त सर्पहरू छन्, काठमाडौँमा नहुने त कुरै भएन. अब काठमाडौँको त इतिहास नै छ, अगाडि चाहिँ सर्प बस्ने ठाउँ हो. यो धार्मिक कुरातिर जानुहुन्छ भने दह थियो, त्यसमा नागको राग थियो, के भन्छन् नि, त्यो त धार्मिक कुरा भयो ऊ भयो. तर काठमाडौँको जुन चाहिँ यहाँको हावापानी, जुन चाहिँ यहाँको वातावरण यताउति कतिपय सर्पहरूलाई चाहिँ एकदम फेभर गर्ने के, सर्पहरू चाहिँ यस्तो वातावरणमा हुर्किनलाई खाना बस्न सब भएको हुनाले मान्छेको इतिहासदेखि लिएर यहाँ चाहिँ सर्पहरू थियो होला. अब काठबाट नआउने होइन, आयो होलान्, तर काठसँगै तराईबाट आएर मात्र होइन कि, त्योभन्दा अगाडिदेखि नै यदि तपाईँ गोमनकै कुरा गर्नुहुन्छ भने आजभन्दा 20-25 वर्ष अगाडि नै यहाँ तीनटा गोमन फेला पारेर मान्छेले चाहिँ लेख लेखिसकेका छन्. त्यसमा एउटा मैले नै लेख लेखिसकेको छु, 20 वर्ष अगाडिको एउटा किताबमा रेकर्ड राखेको छु मैले काठमाडौँको तिनटै प्रजाति पाउने भनेर. त्यो भन्नाले नयाँ कुरा त केही पनि होइन, नयाँ कुरा केही पनि होइन.
1: टोकेको अथवा घाइते भएको, बिरामी भएको, ज्यानै गएको घटनाहरू देखिन्छ, त्यो चाहिँ पहिले नसुनेको अथवा मानिसको भेट नभएको के हुन सक्छ?
0: अब सर्पहरूको संख्या अगाडिको भन्दा अहिले केही मात्रामा चाहिँ पक्कै पनि बढ्यो हुनुपर्छ. किन भन्दाखेरि धेरैलाई थाहा छ सर्पहरू मार्नु हुँदैन, यिनीहरूले पनि प्रकृतिमा राम्रो भूमिका खेल्छन्, यिनीहरूलाई मार्यो भने अनन्त गोत्र हामीलाई नै असर हुने हो भन्ने कुरा, अनि जुन मान्ने प्रवृत्ति घटेको छ. दोस्रो कुरा चाहिँ वातावरण जोगाउने होइन, अगाडिको जस्तो वन बिना डडेलो लाउने यताउति त्यो प्रवृत्ति पनि भएको छैन. विषादीको प्रयोग पनि मान्छेले गर्छन् तर चाहिँ आफूले टार्गेट गरेको जीव जन्तु भन्दा अरू चाहिँ मर्ने त्यो चाहिँ अलिक कमै हुन्छ होइन, त्यस्तो किसिमको. अनि अगाडि पनि मानिसहरूलाई टोकाएको घटनाहरू हुन्थे, अगाडि पनि मानिसहरू मर्थे होइन. अब यसमा त म सबभन्दा एक नम्बरमा चाहिँ आजभोलि जुन हाम्रो मिडिया विभिन्न माध्यमहरू मोबाइल होइन, टेलिफोन, टिभी, पत्रिका होइन, अगाडि चाहिँ जस्तो भनौँ न हुम्लामा मकैबारी कुरेको मानिसलाई भालुले आक्रमण गरेर मानिसको मृत्यु भयो भने सायद त्यसको 3-4 दिनपछि बल्ल काठमाडौँमा खबर पुग्थ्यो होला अथवा पठाउँदैन होला. अहिले चाहिँ भालुले त्यो मान्छे मार्ने होइन कि, भालुले मानिसलाई एक धापड मात्रै हिर्काएको छ भने पनि 5 मिनटभित्र त्यो चाहिँ भाइरल भइसकेको हुन्छ क्या, सबै ठाउँ फैलिसकेको हुन्छ क्या. हात हातमा मोबाइल छ, मान्छेले समाचार पठाउँछन् होइन, कानले सुन्ने, आँखाले हेर्ने, पढ्ने, त्यो प्रवृत्तिले गर्दाखेरि यो कुरा जाने बढी भएको हो. म त के भन्छु भन्दाखेरि खासै त्यो बढेको ऊ भएको जाने होइन.
1: अवश्य हामी सर्प र प्रकृतिमा यसको महत्वको बारेमा छलफल गरौं, पारिस्थितिक सन्तुलनमा चाहिँ सर्पको के भूमिका हुन्छ? धेरैले चाहिँ सर्प चाहिँ एकदम चाहिन्छ भन्छन्, खास किन चाहिन्छ सर्प यो प्रकृतिमा?
0: प्रकृतिमा कुनै भूमिका नभएको जीव जन्तुको उत्पत्ति नै भएको हुन्न भने हामी चाहिँ त्यसरी विश्वासमा राख्छौँ. हामी अब भए जति सबै जीव जन्तुको भूमिका यसले यस्तो काम गर्छ भन्ने किसिमको अब कतिपय चाहिँ मानिसलाई थाहा हुन्छ, कतिपयले चाहिँ मानिसलाई थाहा नहुनु भएको पनि हुनसक्छ होइन. अब सर्पकै बारेमा पनि ल भनौँ न, जसले सर्प सम्बन्धी काम गर्छ, अध्ययन गर्छ, ऊ गर्छ, उसलाई त अब उसले त धेरै उसको जुन चाहिँ नलेजको दायरा त्यो त धेरै माथि पुगिसकेको हुन्छ नि. उसलाई जति कुरा थाहा छ, एउटा साधारण नेपालको अनकन्टा रुद्रपश्चिमको कुनै गाउँमा बस्ने खेती किसानी गरेको मान्छेलाई त्यति थाहा हुने कुरै भएन. अब उनी त एक घोरो जम्मै सर्पहरू विषालु हुन्छन्, यिनीहरूले जाने टोक्यो भने मान्छे मर्छन् भन्ने त्यही किसिमको त हो नि. अब एक नभएको मानिस बिस नभएको सर्प हुँदैन भने नेपाली उखान त्यो किसिमले सोचिन्छ उनीहरूले. तर के छ भन्दाखेरि सर्पहरू अक्सर गरेर म के भन्छु भन्दाखेरि कहीँ सर्प सम्बन्धी बोल्नु पर्यो, यिनीहरूको महत्वको बारेमा कसैलाई चाहिँ बुझाउनु पर्यो. म चाहिँ सर्प र आगोको उदाहरण दिन्छु क्या. आगो भन्नु र सर्प भन्नु उस्तै उस्तै हुनु भन्छु. किन भन्दाखेरि आगोले पनि त नोक्सान गर्छ नि. तपाईँले आगोलाई कन्ट्रोल गर्नु भएन, जथाभावी प्रयोग गर्नुभयो भने आफ्नै जिउमा आगो लाग्न सक्छ. खानै पकाउँदाखेरि पनि पुरै घर डढेर खरानी हुनसक्छ. अथवा भनौँ आगोले नै जुन आगो चाहिँ हामी नियन्त्रण गरेर चाहिँ हामी आफ्नो जीवनको विभिन्न कुराहरू प्राप्त गर्नको लागि आगो नभइदिएको के अवस्था हुन्थ्यो. उही कुनै जमानामा पाषाण युगमा चाहिँ मानिसले जुन बेला आगोको उत्पत्ति बनाएको थिएन हुँदैन, त्यो बेला त कस्तो खानेकुरा खान्थे, के थियो उनीहरूको अवस्था, होइन. अब अहिले जे जस्तो छ एक किसिमको भनौँ न, त्यो आगो नभएको त हुनै हुँदैन, तर खतरनाक पनि हो, होइन. अब त्यस्तै किसिमले सर्पहरू पनि यदि हामीले जान्यौँ, राम्रो किसिमले कन्ट्रोल उसमा नियन्त्रण गरेर गऱ्यौँ भने हामीले धेरै फाइदा लिन सक्छौँ. तर हामी चाहिँ लापरवाही गऱ्यौँ, जथाभावी सर्पोदय सम्बन्धी छेडकानी गऱ्यौँ गऱ्यौँ भने नोक्सानी पनि हुन्छ, होइन. यो त मानिसकोसँग सम्बन्धित कुरा भयो. तर प्रकृतिमा के हो भन्दाखेरि सर्पहरू आफै पनि विभिन्न जीवजन्तुको चाहिँ आहारा भन्छन् क्या. कतिपय जीवजन्तुको मुख्य आहारा नै सर्प हुन्छ. जस्तो सर्पेन्टिगल भन्छन् काकातुल भन्ने ठुलो चिल मुख्य आहारा सर्पै हो. अनि ठुल्ठुलो त्यो राजहाँस भन्छ नि हामी, तिनीहरू उनीहरूको कतिपयको त खोजी खोजी गरेर खान्छन् यिनीहरूले सर्पहरूलाई. त्यसपछि सर्पहरूले जुन सुरुमै मैले भने थिएँ संसारमा कुनै पनि सर्प चाहिँ शाकाहारी हुँदैन, जम्मै मांसाहारी हुन्छन्. किरा फटेङ्ग्रादेखि लिएर ठुल्ठुलो चाहिँ जीवजन्तु चारखुट्टे जीवजन्तु चाहिँ यिनीहरूलाई आफ्नो आहारा बनाउँछ. अनि त्यसमध्ये पनि डाइरेक्टली एकदम सोझै मानिसलाई जाने काम लाग्ने भनेको मुसाहरूको नियन्त्रण हो क्या. कतिपय सर्पले खोजी खोजिकन मेन चाहिने त्यो वर्षमा जस्तो धामन सर्प हामी भन्छौँ, ऱ्याट स्नेक, अङ्ग्रेजीमा ऱ्याट स्नेक भनेकै त्यो मुख्य आहारा मुसाहरू भएको हुनाले. अब मुसाहरूलाई के भनिन्छ भन्दाखेरि मानिसले उत्पादन गरेको खेतमा बारीमा हुँदै बढ़िरहेको त्यो जम्मै गर्दाखेरि 50% जाने अनाज मुसाहरूले नोक्सान गर्छ. हामीले कन्ट्रोलको विभिन्न माध्यम प्रयोग गर्दा गर्दै पनि 50% जाने मुसाहरूले चाहिँ गर्छ, नोक्सान गर्छन्. घरमा राखेको हो चाहिने बाहिर उसमा खेतीबारीमा होस्, सर्प नभइदिएको भए अझ त्योभन्दा पनि बढी हुन्थ्यो भन्छन्. कारण के हो भन्दाखेरि सर्पहरूले खोजी खोजिकन है मुसाहरू चाहिँ अब धुलोभित्र कहाँ 20-25 मिटर तल जमिनभित्र लुक्रिया हुन्छन्, होइन. हाम्रो कुनै त्यस्तो तरिका छैन जुन चाहिने त्यो 25 मिटर तल चाहिँ जमिनमा लुकेको मुसाहरू त्यसको परिवारलाई मार्न सकोस् भन्ने. होइन, यदि हामीले विषारी युज गर्छौँ त्यहाँ त्यो ठाउँमा चाहिँ विषयुक्त पानी पठायो अथवा कुनै कुनै ग्यास पठायो भने त्यसले त वातावरणलाई पनि त्यसले नोक्सान गर्दैन गर्दैन, होइन. तर सर्प के हो, त्यो 25 मिटर तल भए पनि त्यो सुँगेर ऊ गरेर त्यही ठाउँमा गएर खोजी खोजिकन मुसालाई तान्ने.
1: त्यो सँगसँगै जस्तो कतिपयले चाहिँ सर्पले हाम्रो वरिपरिको विषलाई सोसेर अथवा त्यो विषादी हावाहरूलाई चाहिँ सोसेर स्वच्छ बनाउँछ भन्छ, त्यो चाहिँ कतिको सत्यता छ त्यसमा चाहिँ.
0: मैले धेरै ठाउँमा स्पेसली मैले चाहिँ सबभन्दा अगाडि मैले मुस्ताङमा सुनेको हो, अरू ठाउँमा पनि छ, होइन. अब यो चाहिँ अन्धविश्वास हो एक किसिमको, होइन. अब अन्धविश्वास भन्दाखेरि अलिकति मानिसलाई नराम्रो लाग्ला, तर सदियोदेखि कतिपय मानिसहरूले विश्वास गर्दै त्यस्तो हुँदै हुँदैन, त्यस्तो हुँदै हुँदैन. अब तर अर्को पाटो के छ भन्दाखेरि सायद कतिपय कुराहरू हाम्रो धर्म संस्कृति हाम्रो चाहिँ जुन चाहिँ बुढापाकाबाट कुराहरू एउटा पिँढीबाट एउटा जेनेरेसनबाट अर्को जेनेरेसनमा सर्दै आएको कुराहरू भनेपछि अब सुरुमा कुराको उत्पत्ति कसरी भयो हुनसक्छ भन्दाखेरि यी चाहिने सर्पहरू मानिसलाई काम लाग्ने हुन् तर चाहिँ यिनीहरूलाई जोगाउनु पर्छ, यिनीहरूलाई चाहिँ मार्नु हुँदैन भन्यो भने अब त्यसको चाहिँ कारण पनि त भन्नु सक्नु पर्यो, होइन. अब आजभोलिको जस्तो हो एकदम वैज्ञानिक अनुसन्धान गरेर जस्तो भनौँ न, अब कतिपय सर्पहरूको विषबाट एकदम राम्रो चाहिँ औषधि बनाइन्छ मानिसलाई, है. मानिस सर्पको विष भनेको दुई किसिमको हुन्छ, एउटा चाहिँ स्नायु प्रणालीलाई असर गर्ने, अर्को चाहिँ रक्त सञ्चार प्रणालीलाई असर गर्ने किसिमको. यसले चाहिँ शरीरमा रगत ब्लिडिङ पनि गराउने अथवा भनौँ त्यसलाई रगतलाई फेरि चाहिँ बग्न दिने त्यस्तो किसिमको पनि असर हुन्छ, कतिपयको रगतलाई चाहिँ स्टप गर्ने त्यो रोक्ने किसिमको पनि हुन्छ त्यो सर्पको उसमा होइन। त्यो भएको हुनाले त्यो ठुल्ठुलो सर्जरीमा दाँतको उसमा त्यो सर्पको विषबाट बनेको चाहिँ औषधि चाहिँ प्रयोग गरिन्छ पेन किलरको रूपमा, कोब्राकै भनौँ न कोब्रोक्सिन भनेको उसमा निकालेर मर्फिनले पनि त्यो क्यान्सरको ट्युमर यताउतिको जुन दुखाइ छ त्यो कम गर्नलाई चाहिँ कोब्रा सर्पको गोमन सर्पको विषबाट तयार पारेको त्यस्तो त्यो हुन्छ भनेपछि अब यो सर्पलाई नमारुन् यिनीहरूलाई जगाउनु भनेर हाम्रो कुनै जमानामा कुनै पिँढीको कहीँबाट चाहिँ यो कुरा सर्पको चाहिँ एउटा यो वातावरणमा भएको जति पनि दूषित कुराहरू विषालु कुरा छ त्यो जम्मै कुरा चाहिँ सोसेर आफूमा लिएर मात्र यिनीहरू चाहिँ विषालु भएका हुन्, नत्र विष कहाँबाट आयो भन्ने कुरा पनि भन्छ नि विषालु भन्ने कुरा होइन भन्ने कुरा सर्पलाई नमारुन् जोगाउनु भन्ने किसिमले अभिप्रेत भएर भनेको पनि हुनसक्छ है।
1: हजुर, पानी र पर्वत विशेष बदलियो नेपालमा अहिले हामी सर्प कस्तो जीव हो यसको महत्व मानव सर्प द्वन्द घटाउने उपाय लगायतको बारेमा सरीसृप विशेषज्ञ प्राध्यापक करण बहादुर शाहसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: श्री ठाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल। पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी सर्प कस्तो जीव हो, यसको महत्व, मानव सर्प द्वन्द घटाउने उपाय लगायतका बारेमा सरीसृप विशेषज्ञ प्राध्यापक करण बहादुर शाहसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ मानव सर्प द्वन्दका कारणहरूको बारेमा चर्चा गरौं। मानिस र सर्पबीच द्वन्द बढ्नुमा उसले टोक्नु मात्रै कारण छ कि अरू कारणहरू पनि देख्नुहुन्छ, र के कारणले विशेष द्वन्द देखिन्छ अहिले?
3: यसो छ, यो सर्पहरू भनेको युरोपमा एकचोटि सर्वेक्षण रेडियो सर्वेक्षण गरिएको थियो, अथवा उसमा भनौँ न टिभीमा सर्वेक्षण गरिएको थियो कि मानिसहरूलाई सबभन्दा बढी मनपर्ने वन्यजन्तु के हुन् भनेर। अनि मानिसहरूले चाहिँ त्यो मासु धेरै मैले मानिसहरूले चाहिँ एक नम्बरमा हात्तीलाई राखे, त्यसपछि बाघलाई राखे, गैँडालाई राखे, यौन किसिमले गर्दा सर्प चाहिँ 11-12 नम्बरमा आयो क्या। भनेको मतलब के भन्दा कि संसारभरि नै सर्पलाई मान्छेहरूले त मन पराउँदैन। अब यसको चाहिँ रूप रङ र त्यसमा पनि चाहिँ जुन टोकाई हो त्यसले गर्दाखेरि मान्छेहरूले चाहिँ यो जन्तु एक किसिमको हानिकारक नै हो भन्ने किसिमले सोचाइ छ। नेपालकै परिवेशमा कुरा गर्ने हो भने जुन अघिको उखान छ, एक नम्बरको मानिस हुँदैन, बिस नम्बरको सर्प हुँदैन भनेपछि एउटा त दिमागमै के बसिरहेको छ भन्दाखेरि यसबाट त कुनै फाइदा छैन, नराम्रो कुरा मात्रै छ, यसले यो टोक्छ मात्रै, यसले चाहिँ टोकेपछि मानिस मर्छन् भन्ने किसिमको होइन। तर अब यही कुरा मात्रै सोच्ने हो भने त अहिले त संसार धेरै अगाडि बढिसकेको छ नि। विकसित राष्ट्रहरूमा सेकेन्ड वर्ल्ड वार पछि इङ्ल्यान्डमा 2 मान्छे मात्र मरेका छन् सर्पको टोकाइबाट, जबकि त्यहाँ पनि विषालु सर्पहरू छन्। अनि त्यो पनि कस्तो भन्दाखेरि त्यो विषालु सर्पले टोकिसकेपछि औषधि प्रयोग गर्ने बेलामा औषधिको रिएक्सन भयो, अनि त्यहाँ अब रिएक्सनको औषधि यताउति मिलेन होला के भयो, त्यसरी मरेको छन्। तर सर्पले नै टोकेर जाने मरेको चाहिँ छैन क्या। यति विज्ञानले विकास गरिसकेको छ कि ठिक समयमा चाहिँ यदि औषधिको प्रयोग गर्ने हो भने जोगाउन सकिन्छ। तर कतिपय मानिसलाई यही कुरा थाहा छैन, हाम्रो देशको परिप्रेक्ष्यमा अझै पनि सर्पको टोकाइ भयो भने सबभन्दा सजिलो के छ, झाडफुक होइन, जुन गाउँघरमा प्रचलित कुराहरू छन् यिनीहरू जम्मै साइकोलोजिकल ट्रिटमेन्ट हो क्या। यो कतिपय अवस्थामा ठिक पनि होला, तर जम्मै अवस्थामा चाहिँ यो चाहिँ ठिक हुँदैन। अनि दोस्रो कुरा चाहिँ के भन्दाखेरि प्रचार प्रसारमा पनि नराम्रै कुरा भन्ने मान्छेले होइन, अहिले पनि कतिपय ठाउँमा सर्प देख्यो कि खोजी खोज्ने मार्ने प्रवृत्ति त अहिले पनि छ नि। त्यो भएको हुनाले अरू जीव जन्तुको दाँजोमा मानिसले मन नपराउने एउटा दुश्मनको रूपमा हेर्ने, फाइदा केही पनि थाहा नभएको होइन, त्यो कारणले गर्दाखेरि द्वन्द बढ्दै गयो।
2: सर्पहरू मानव बस्ती नजिक चाहिँ किन आउँछन् र कुन समयमा अलिकति बढी सक्रिय हुन्छन्?
3: सर्पहरू चिसो रगतका भएको हुनाले बाहिरको वातावरण चिसो बढी हुने बित्तिकै यिनीहरूको शरीरको तापक्रम पनि घट्न जान्छ, र यिनीहरू चाहिँ न्यानो ठाउँको खोजीमा हुन्छन्। त्यस्तै बाहिर चाहिँ एकदम धेरै तापक्रम बढेको छ भने यिनीहरू चाहिँ चिसो ठाउँको खोजीमा हुन्छन्। त्यो भएको हुनाले यिनीहरू उपयुक्त वातावरणको खोजीमा पनि घरभित्र आउने हुन्। चिसोको बेलामा चाहिँ गर्मीको लागि, गर्मी प्राप्त गर्नको लागि, गरम ठाउँ प्राप्त गर्नको लागि आउने हुन् वातावरण घरभित्र, अथवा भनौँ मानिस बस्ती नजिक। गर्मी भएको समयमा चाहिँ चिसो ठाउँ खोज्नको लागि आउने हुन्। तर त्योभन्दा पनि बढी जाने के हो भन्दाखेरि खानेकुराको लागि आउने हुन् यिनीहरू। कतिपय सर्पले रुचाउने, जस्तो अघि मैले भने मुसा जाने कतिपय सर्पको मुख्य आहार हुन्छ। अब मुसाहरू मानिस बस्ती नजिकै बढी हुन त जंगलमा पनि नपाउने होइन, तर बढी त घरभित्रै हुन्छन् नि, घरभित्र मुसाहरू हुन्छन् बढी होइन, त्यो मुसा खोज्नलाई आउने हुन्। त्यसपछि भित्तामा माउसलीहरू भयो, छेपाहरू, भ्याप्ताहरू होइन, यस्ता विभिन्न किसिमका जीव जन्तुहरू हुन्छन् त्यो घरभित्र भएको खण्डमा आफ्नो आहारको रूपमा तिनीहरूलाई प्राप्त गर्नलाई सर्पहरू घरभित्र आउने, बस्ती नजिक आउने। कतिपय सर्पहरूले चाहिँ बास्नबाट आफ्नो खानेकुरा पनि पत्ता लगाउँछन्। एउटा सर्प चाहिँ हिँडेको बेलामा, रेस्ट गरेको बेलामा सर्पले चाहिँ आफ्नो दुई काफे जिब्रो जुन बाहिर निकालेर टाइम टाइममा बाहिर निकाल्ने अनि भित्र लग्ने जुन गर्छ नि, उसले त्यो जिब्रो निकाल्नुको मतलब के हो भन्दाखेरि उसले चाहिँ त्यो हावामा कस्तो गन्ध आइरहेछ त्यो कुरा चाहिँ जिब्रोबाट थाहा पाउने। हावाबाट खानेकुराको गन्ध पनि आएको पनि हुनसक्छ, कुनै दुश्मनको गन्ध आएको पनि हुनसक्छ। त्यो भएको हुनाले टडाईबाट पनि, घरभित्र धेरै मुसा छन् भने घर नजिक आएर हुन्छ त उसले त्यहाँ थाहा पायो घरभित्र मुसाहरू छन् भन्ने.
2: सर्प संरक्षण र द्वन्द न्यूनीकरणको बारेमा पनि चर्चा गरौं. सर्पहरूको संरक्षणको लागि चाहिँ अहिले पूजाई अहिले तपाईँले भनिहाल्नुभयो अहिले पनि उसको फाइदा भन्दाखेरि पनि नोक्सानको बारेमा मात्रै थाहा छ भन्ने किसिमको. पछिल्लो समयमा त्यस्ता सचेतनाका कार्यक्रमहरू कति हुन थालेका छन् र के गर्नु आवश्यक छ बुझाइ बढाउनको लागि?
3: मैले चाहिँ अब मुख्य रूपमा दुई तिनवटा कुरा गर्नुपर्ने मैले देखेको छु. एउटा त के हो भन्दाखेरि स्कूलको पाठ्यक्रममा सर्प सम्बन्धी अनिवार्य रूपमा राख्नु पर्यो, विषय राख्नु पर्यो. सर्पहरूकोले प्रकृतिमा कस्तो भूमिका खेल्छन्, मानिसहरूको लागि कुन अवस्थामा हानिकारक हुन्छन्, कुन अवस्थामा चाहिँ लाभदायक हुन्छन्, होइन, किन जोगाउनु पर्यो, यदि सर्पले टोकि नै हाल्यो भने पनि कस्तो किसिमको प्राथमिक उपचार हुन्छ, खास उपचार कहाँ गएर प्राप्त हुन्छ, यस्तो विभिन्न कुराको जानकारी स्कूल पाठ्यक्रममा पनि राख्नु पर्यो. त्यसपछि ठाउँ ठाउँमा मानिसहरूलाई जानकारी गराउनु पर्यो, होइन, संरक्षणको मूलक सर्पहरूलाई किन जोगाउने भन्ने किसिमको. त्यसपछि कसरी जोगिने भन्ने कुराहरू क्या. साधारणतया जुन बेला सर्पको बढी विवेकी हुन्छ, विशेष गरिकन तराई क्षेत्रमा नाङ्गो खुट्टाले नहिँड्ने, चप्पल लाएर चाहिँ नहिँड्ने, राम्रो चाहिँ खुट्टाको प्रोटेक्सन, जुत्ता बुट, बाहिर जाने मोटो कपडा, होइन, अनि राति हिँड्ने बेलामा त्यो टर्च लिएर उज्यालोमा हिँड्ने. त्यस्तै पऱ्यो भने अब पुरानो पुरानो बेलामा चाहिँ लट्ठी लिएर लट्ठी टेक्दै मान्छेहरू हिँड्थ्यो नि. अब त्यो लट्ठी टेक्दै हिँड्नु जमिनमा चाहिँ त्यो लट्ठीको आवाजले गर्दाखेरि सर्पहरूले, सर्पहरूको के हुन्छ भन्दाखेरि हामीहरूको जस्तो कान हुँदैन, त्यो अरू छेपारो भ्याकुताइरो जस्तो भित्री कान पनि हुँदैन उनीहरूको. सर्प भनेको कानै नसुन्ने जन्तु हुन् कान नभएर, तर आवाज चाहिँ यिनीहरूले चाहिँ पत्ता लगाउँछन्, त्यो चाहिँ जमिनमा जति किसिमको भाइब्रेसन हुन्छ, कम्पन हुन्छ, त्यो कम्पन शरीरले यिनीहरूको जति त्यो शरीरको भाग जमिनमा त्यहाँ छोएको हुन्छ त्यसबाट कम्पन यिनीहरूले ग्रहण गर्छन्, थाहा पाउँछन् केही नजिक खतरा छ, होइन, त्यस्तो किसिमको क्या. गाई बस्तुमा चाहिँ घन्टी मार्ने, मान्छेहरूले चाहिँ लट्ठी लिएर हिँड्ने, भने लट्ठी टेकेर यो थर्काएर जमिन थर्काएर जमिनमा टेकेर आवाज निकालेर हिँड्नु भनेको त्यो सर्पहरूले थाहा पाएर बाटो बाटो जाने आफ्नो बाटो लागुन् भन्ने त्यो किसिमको सोचाइ पनि हो. भुइँतलामा सोच्ने बेलामा चाहिँ राम्रो प्रिकसन सावधानी लिनु पर्यो. भुइँतला मात्र होइन, माथितिर पनि चढ्न सक्छन् कतिपय सर्पको प्रजातिहरू, होइन, खाटमाथि सुत्ने बेलामा पनि खालि त्यो झुल लाउने भन्छन्, लगाएको अवस्थामा पनि झुलको बाहिरबाट टोकेको घटनाहरू पनि भएको छन् नेपालमै. झ्यालको नजिक झुल राखेर झ्याल खुलै राखेर बाहिरबाट करेट सर्प आएर त्यो झ्यालमा चढेर त्यो बाहिरबाट टोकेर पनि मरेको घटना हो. त्यो भएको हुनाले अब आफूले के सम्झनु पर्यो भन्दाखेरि झ्यालको त्यहाँबाट पनि त्यो टोक्न सक्छ भित्र आएर, अथवा भनौँ झुल त लगाऊ तर झुल लगाउनुभन्दा अगाडि नै बेडमा सर्प थियो, अगाडि नै चढिसकेको थियो, होइन, यसो त्यो सुत्नुभन्दा अगाडि तराई क्षेत्रमा विशेष गरिकन भुइँतलामा सुत्ने यताउति तिनीहरूले चाहिँ राम्रोसँग बिस्तारा चेकिङ गरेर, होइन, त्यहाँ सर्प छ कि आराम गरिरहेछ कि यताउति भन्ने कुरा. मलाई थाहा भएको सुदूरपश्चिमको त्यो महेन्द्रनगर कन्दनपुरमा त धेरै धेरै त्यो टोकाहरू, दुईवटा त मेरै परिवारको राति सुतेको बेलामा त भएको थियो. यो विगत यो छ सात वर्षभित्र दुईजना मेरो आफ्नै घरको दुईजना मेरो चाहिँ एकजना भतिजी बुहारी र उसको छोरालाई टोकेको छ. बेग्ले बेग्लै टाइममा जोगाउनै एकदम गाह्रो पर्यो, त्यस्तो करेट सर्पले टोकेको छ क्या. उनीहरूले त्यही राति सुतेको बेलामा एउटाको जाने बेडभित्रै अगाडि नै रहेछ सर्प, अर्को चाहिँ नि त्यो झुलझुल केही लगाएन त्यो त्यस्तो अवस्थामा. त्यो हुनाले झुल कसेर त्योभन्दा अगाडि चाहिँ चेकिङ गरेर अनि बत्ती बालेर ऊ गरेर विभिन्न किसिमको त्यो एउटा त्यो भइहाल्यो. कदम कदाचित चाहिँ टोकिए नै हाल्यो भने पनि प्राथमिक उपचार चाहिँ सबैलाई सिकाउनु पर्छ है. तराईमा बस्ने मानिसहरू सबैलाई ठाउँ ठाउँमा गएर वडा कार्यालयमा गएर त्यो भनेको के हो भन्दाखेरि त्यहाँका जुन पदाधिकारीहरू छन् तिनीहरूलाई चाहिँ सिकाएर सर्पले टोकिहाल्यो भने प्राथमिक उपचार यो यसरी गर्नु भनेर उनीहरूले सिकिसकेपछि उनीहरूले त अरूलाई पनि सिकाउँछन् नि, सबैलाई त त्यो सिकाउने कुनै गाह्रो पनि होइन, केही पनि होइन, होइन.
2: प्राथमिक उपचारमा चाहिँ के गर्नुपर्छ, के गर्नु
3: भन्छु, विशेष गरिकन विषालु सर्पको टोकाइमा चाहिँ प्राथमिक उपचारको मुख्य लक्ष्य भनेको के हो भन्दाखेरि विष चाहिने शरीरभित्र फैलिन नदिनु, अरू केही पनि होइन. 30-40 वर्ष अगाडिको ट्रिटमेन्टको र अहिलेको सर्पको टोकाएको जुन प्राथमिक उपचार त्यो जाने फरक छ. अगाडि जाने पढेको इभन मेडिकल साइन्समै पनि त्यो टोकिसकेपछि एकदम कडा किसिमको जाने पट्टीले जाने डोरीले बाँध्नुपर्छ, ऊ गर्नुपर्छ, होइन, काट्नुपर्छ, आगोले डाम्नुपर्छ, यस्ता विभिन्न विभिन्न तरिकाहरू थियो क्या। अब अहिले जाने यो जम्मै तरिका चाहिँ हानिकारक, त्यो गर्नु हुँदैन। टोकेको ठाउँ तल माथि प्रेसर ब्यान्डेजहरू, हल्का किसिमको प्रेसर पर्ने किसिमले हामी क्रिप ब्यान्डेज भन्छौँ नि, लामो किसिमको। यदि चाहिँ हातको पन्जामा टोकेको छ भने औँला समेत गरेर त्योभन्दा माथि बेरेर हल्का किसिमले माथि कुमसम्म जाने त्यो बाँध्नु पर्यो। त्यसले के गर्ने भन्दाखेरि त्यो जहाँ जानेर टोकेको विष एकैचोटि त सर्दैन, विष सर्ने जुन चाहिँ गति हो त्यसलाई रोक्ने हो। इभन चाहिँ अब मान्छेहरू अर्कै भन्छ नि, हातमा टोक्यो खुट्टामा टोक्यो भने त ल त्यो क्रिप ब्यान्डेज बाँध्ला, तर अरू जिउमा टोक्यो, निधारमा टोक्यो, पिठीमा टोक्यो, पेटमा टोक्यो, के गर्ने भन्दाखेरि टोकेको ठाउँमा ब्यान्डेज बाँध्ने हो। टोकेको ठाउँ त्यसको चाहिँ अलिकति चारैतिर जो त्यो ठाउँको जुन ऊ छाला हो त्यो ठाउँको शरीरको भागमा चाहिँ केही प्रेसर परोस् ताकि त्यो फैलिने गति जाने कम होस् भन्ने कुरा हो।
2: अर्को धुने कुरा नि छ, एकदम धुनुपर्छ, त्यहाँ पानीको फोहोरै हान्नुपर्छ भन्छन् कसैले।
3: अनि घाउमा चाहिँ धुनु त्यो ठिकै हो, साबुनले धुनु, घाउले धुनु भने, तर त्योभन्दा अगाडि सबभन्दा अगाडि गर्ने चाहिँ त्यो हो, ब्यान्डेज दिने हो, क्रिप ब्यान्डेज दिने हो। त्यसपछि घाउ धुनु भनेको त ठिकै हो नि, त्यतिको घाँस होइन। काट्ने, आगोले डढाउने, यस्तो त्यो किसिमको गर्नु, काट्यो भने झन् राम्रो हुन्छ, रगतमा असर गर्ने सर्पको विष पऱ्यो भने त काट्दाखेरि त झन् बढी ब्लिडिङ गराउँछ।
2: त्यस सँगसँगै कतिपयले चाहिँ सर्प टोकिसकेपछि सर्प कस्तो रहेछ, सानो बच्चा रहेछ विष लाग्दैन भन्छन्, कसैले कसैले ठुलो रहेछ लाग्छ भन्छन्, सानो र ठुलोमा कति फरक हुन्छ, विष हुन्छ कि हुँदैन?
3: विषालु सर्पहरूको कस्तो छ भन्दाखेरि वयस्क सर्पहरूमा जति विषको शक्ति हुन्छ बच्चामा पनि त्यति नै हुन्छ। विषको मात्रा ठुलोमा बढी होला, बच्चामा कम होला, होइन, तर त्यसको विषको चाहिँ जुन स्ट्रेन्थ हो त्यो बच्चामा पनि त्यति नै हुन्छ। भन्नाको मतलब के हो भन्दाखेरि भर्खर अण्डाबाट अथवा अण्डाबाट चाहिँ नै बाहिर टाउको मात्र निकालेको छ त्यही अवस्थामा टोकेर चाहिँ यदि विषभित्र ऊ गर्यो भने त्यो मान्छे मर्न सक्छ। त्यही भएर बच्चा भनेर हेल्थ केयर कहिले पनि गर्नुहुन्न। विषालु सर्पको विष त्यहाँ धेरै चाहिने पनि होइन मान्छे मर्नको लागि। जस्तो तपाईँलाई म भन्छु, करेट जातिको सर्पहरूको 6 मिलिग्राम विष मान्छे मार्न पर्याप्त हुन्छ। 6 मिलिग्राम भनेको त के हो, एक ठाउँमा भन्दा नि कम हुन्छ, 1000 मिलिग्रामको 1 ग्राम हुन्छ भन्नु त, 6 मिलिग्रामले मान्छे मर्छ। गोमनहरू कोब्राहरूको चाहिँ 12 मिलिग्राम हो, भनेपछि 6 मिलिग्राम त करेट सर्पको बच्चामा पनि बढी हुन्छ, त्यो 6 मिलिग्राम मात्र किन।
2: सर्पको टोकाइपछिका गलत धारणाहरू अहिले तपाईँले भनिहाल्नुभयो, कतिपय ठाउँमा झारफुकको कुराहरू पनि हुन्छ, कतिपय ठाउँमा परम्परागत उपचार विधि होला, कस्ता किसिमका गलत धारणाहरू अथवा ती जोखिमपूर्ण धारणाहरू तपाईँले पाउनु भएको छ र त्यसलाई सुधार्न के गर्नु पर्ला?
3: पुरानो कुराहरू झारफुक यताउति यो जुन गाउँले तरिका छन्, अब अहिलेको परिप्रेक्ष्यमा कस्तो छ भन्दाखेरि मानिलियो एउटा कुनै गाउँको अनगन्डा ठाउँमा सर्पले टोक्यो, विषालु सर्पले टोक्यो, त्यो ठाउँबाट त्यो मानिसलाई चाहिँ नि बोकेर जहाँ सर्पको टोकाएको इलाज हुने हो त्यो हस्पिटलमा पुग्न 1 दिन लाग्छ, कहिले कहाँ 2 दिन लाग्छ, होइन। भनेपछि त त्यो 2 दिनसम्म त त्यो सर्पले यदि चाहिँ विषको मात्रा पुरा शरीरभित्र पठाएको छ भने त मान्छे त बाँच्ने कुनै सम्भावना नै हुँदैन। अब कहिले कहाँ कस्तो हुन्छ भन्दाखेरि त्यस्तो अवस्थामा त्यो मान्छेलाई ल्याउने त हो, तर त्योभन्दा अगाडि त्यसलाई चाहिँ अलिकति झाडफुक यताउति यो गर्यो भने के हुन्छ भन्दाखेरि कहिलेकाहीँ मानिस चाहिँ नि हार्ट अट्याक भएर सर्पले मलाई टोक्यो म त पक्का मर्छु भन्ने किसिमको हुन्छ नि। र झाडफुक यताउति भनेको के हो भन्दाखेरि मैले अघि पनि भने यो मनोवैज्ञानिक इलाज हो, त्यो मानिसहरूलाई चाहिँ विश्वास हुन्छ, गाउँघरतिर अथवा भनौँ सहर बजारै नजिकतिर पनि कतिपय मानिसलाई चाहिँ नि यो गुरुबा, यो चाहिँ वैद्य, यो फलाना मान्छेले चाहिँ योभन्दा अगाडि पनि सर्पको टोकाएको झारफुक गरेर ठिक पारेको थियो, मलाई गर्यो म पनि ठिक हुन्छु भने त्यो किसिमको सोचाइ हुन्छ नि, आत्मबल। त्यो भएको हुनाले कतिपय अवस्थामा सर्पकोले टोक्यो विषै इन्जेक्ट गरे हुनसक्छ, विषै नभएको सर्पको पनि हुनसक्छ त्यस्तो अवस्थामा, होइन। त्यो भएर त्यो आत्मबल दिने मान्छेलाई चाहिँ जुन हार्ट अट्याक भएर मर्ने सम्भावना हो त्यसलाई चाहिँ नै रोक्ने यो झारफुक यो विभिन्न जुन हाम्रो पारम्परिक औषधि गर्ने जुन तरिकाहरू छन् तिनीहरूले यस्तो कुरामा चाहिँ मद्दत गर्छन्, हेल्प गर्छन्। तर चाहिँ नि जहाँ चाहिँ अब त्यस्तो ठाउँमा पनि यो प्राथमिक उपचारको पनि भूमिका छ त्यहाँ, होइन, त्यस्तो ठाउँमा पनि थाहा पाइराख्नु पर्यो कसरी गर्ने भनेर। दोस्रो कुरा चाहिँ यदि चाहिँ नि नजिक सहरी क्षेत्रमा अस्पतालमा लगेर चाहिँ सर्पको टोकाएको औषधि त्यहाँ पाइन्छ भने ढिला गरेर झाडफुक तिरेर त्यो लाग्नुहुन्न तत्कालै बरु चाहिँ म त के भन्छु भन्दाखेरि एक घण्टामा दुई घण्टामा पुगिने हो गाडीमा छ यताउति छ मोटरसाइकलमा छ भने पेसेन्टलाई कहिले पनि हिँडाउनु हुन्न है फेरि त्यो पनि छ विषालु सर्पले टोकेको पेसेन्टलाई कहिले पनि हिँडाउनु हुन्न बरु बोक्ने हिँडायो भने जति चलायमान भयो जति हातखुट्टा चलायो टाउको चलायो जिउ चलायो विष जाने शरीरभित्र फैलिने सम्भावना त्यति नै बढी हुन्छ अघि चाहिँ एउटा म भन्नु बिर्सेको कुरा के हो भन्दाखेरि हातखुट्टामा चाहिँ टोकेको छ विषालु सर्पले उछ भने त्यो क्रेप बेन्डेजसँग सँगै त्योसँग एउटा काठ बाँधेर त्यो हातखुट्टा चल्नु दिनु हुँदैन क्या इभन त्यो गाडीमै राखेर बोकेर गर्दाखेरि पनि त्यो हातखुट्टा चाहिँ चल्नु दिनु हुँदैन त्यस्तो गर्नुपर्छ शहरी क्षेत्रमा त्यो झाडफुकतिर लाग्नुहुन्न बर त्यति नै हुनेछ त्यो गर्नै पर्ने अथवा भनौँ विभिन्न किसिमका हुन्छ नि पेसेन्ट पार्टीको अब यहाँ हेर्नुहोस् मैले यो यो कुरा कस्तो छ भन्दाखेरि पूर्वी नेपालतिर कतिपय हस्पिटल जिल्ला लेभलको अस्पतालमा
4: सर्पोर्ल्ड Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: अब त सेफ साइडमा बसियो नि त्यस्तो किसिममा पनि गरेको त
2: नेपालमा प्रयोग हुने प्रति विष जुन छ भनेको सर्पको टोकाइमा प्रयोग हुने प्रति विष छ त्यो चाहिँ कहाँ बन्छ र यसको प्रकृति कस्तो हुन्छ
3: अब हामीले नेपालमा अहिलेसम्म भारतबाट नै ल्याउने हो भारतको तीन चारवटा ठाउँमा छ होइन त्यो पनि टेन्डर गरेर के गरेर जनाहरू लिएर आउँछन् बसेनी धेरै गाह्रो काम हो त्यहाँबाट ल्याउनु भनेकै पनि धेरै ठुलो काम हो किन भन्दाखेरि इन्डियामा पनि अहिले अगाडिको जस्तो धेरै मात्रामा पनि बन्दैन मैले सुनेको एक दुई ठाउँमा बन्द पनि भइसकेको छ अनि उनीहरूले चाहिँ आफ्नै देशमा चाहेको जति मात्रा उनीहरूलाई चाहियो त्यति मात्रा नै उनीहरूले चाहिँ उत्पादन गर्न सकेको छैन भन्ने कुरा पनि सुनियो होइन ल्याउने चाहिँ इन्डियाबाट हो त्यसलाई चाहिँ पोलिभेलेन्ट भन्छन् त्यो भनेको चारवटा चाहिँ सर्प प्रजातिको टोकाएको विरुद्धमा हो कमन कोब्रा छ त्यसमा कमन क्रिट छ रसेल भाइपर भन्ने बाघेसा अब हामी कहाँ पनि छ र अर्को चाहिँ सस्केल्ड भाइपर भन्ने छ त्यो सस्केल्ड भाइपर भन्ने चाहिँ हामी कहाँ पाउँदैन तर यो रसेल भाइपर हामी चाहिँ बाघेसा भन्छु सुस्कार पनि भन्छु त्यसपछि करेट भयो कमन करेट र कोब्रा यो तीन किसिमको सर्प चाहिँ हामी कहाँ पाउँछन् अब टोक्ने मध्ये चाहिँ यो तीन मात्रै हुँदैन कहिलेकाहीँ अरू पनि हुन्छन् भाइपर जातिको सर्पले पनि टोक्या हुन्छ कहिलेकाहीँ कहिलेकाहीँ किङ कोब्रा पनि टोक्ला किङ कोब्राको इन्डियामा पनि बन्दैन स्पेसल थाइल्यान्डमा बन्छ औषधि होइन तर मैले त्यहाँ लिटरेचरमा के पढेको छु भन्दाखेरि यो तीन किसिमको सर्प बाहेक यदि अरू सर्पले टोकेको छ भने पनि यो एन्टिस्नेभेनम दियो भने के फाइदा हुन्छ भन्ने कुरा जुन कुरामा म पनि विश्वास गर्छु किन म विश्वास गर्छु भन्दाखेरि सर्पको विष भनेको एमाइनो एसिडले बनेको हुन्छ होइन अमाइनो एसिड भनेको जुन चाहिँ रसायन हो त्यो चाहिँ विभिन्न सर्पहरूको उसमा एउटा सर्पको प्रजातिमा 12-13 किसिमको पाउँछ त्यो विषमा अनि जम्मै जति पनि संसारभरि सर्पहरू पाउने तिनीहरूको जम्मै गरेर 20-25 किसिमको अमाइनो एसिड त्यसमा पाउने हो जति पनि सर्पको विषको मानिसलाई असर गर्ने किसिमको जुन गुणहरू हो नि त्यो चाहिँ यही अमाइनो एसिडको कारणले गर्दाखेरि हो त्यो जुन एन्टिस्नेभेनम जुन औषधि हो त्यसले के गर्ने भने यसलाई चाहिँ मार्ने हो क्या न्युट्रलाइज गर्ने हो क्या त्यो भने सर्पकै विषबाट बनाइने हो त्यो भएको हुनाले जति पनि सर्पहरूले टोक्छन् आखिर यही कोब्रामा भएको अमाइनो एसिड तिनीहरूको विषमा हुने हो रसेल भाइबरकै उसमा भएको जाने त्यसमा हुने हो करेन्ट जातिकै विषमा भएको अमाइनो एसिड तिनीहरूको विष हुने हो त्यो भएर के न के फाइदा हुन्छ भन्ने कुरा लिटरेचरमा
2: लेखेको
3: लेखेको छ क्या अब जस्तो हरियो सर्पले हामी कहाँ टोकेको छ भने हरियो सर्पको त छैन, इन्डियामा पनि छैन, तर यही दियो भने फाइदा हुन्छ भनेर विशेषज्ञहरूले चाहिँ लेखेको कुरा चाहिँ मैले पढेको छु, मैले भनिहालेँ नि
2: नेपालमा पनि प्रति विष उत्पादन चाहिँ छैन, नेपालमा उत्पादन गर्न चाहिँ सकि चाहिँ सकिँदैन, किन नगरेको होला?
3: अब यो भनेको त्यो सानो प्लान्ट र सिटामोल अथवा भनौँ हरुवा खोकी लागेको औषधि सिरप यताउति त्यस्तो प्रड्युस गरेको जस्तो होइन, यसको लागि चाहिँ धेरै ठुलो प्लान्ट चाहिन्छ। अब यसमा घोडा पाल्नु पर्यो, हजारौं हजारौं सर्पहरू पाल्नु पर्यो, एक्सपर्टहरू हुनु पर्यो, सर्प समात्ने मान्छे हुनु पर्यो, सर्प जाने पाल्नु पर्यो, खुवाउनु पर्यो, सर्पको ब्रिडिङ गराउनु पर्यो भनेपछि धेरै धेरै यो ठुलो ऊ हो क्या, प्रोजेक्ट हो क्या, योजना हो। तर नेपाल सरकारले झन् गर्नु सक्नु पर्थ्यो, जमानादेखि गर्नु सक्नु पर्थ्यो। मलाई थाहा छ जापान स्नेक इन्स्टिच्युटले आजभन्दा 30 वर्ष अगाडि यहाँ चाहिँ सर्पको टोकाएको विरुद्धमा बनाउने औषधि चाहिँ बनाउने भनेर एकजना हाम्रो भेटेनरी डाक्टर साहब हुनुहुन्थ्यो, उहाँले चाहिँ स्वर्गीय भइसक्नुभयो। उहाँको एनजिओ थ्रु जापानबाट जापान स्नेक इन्स्टिच्युटको मान्छेहरू आएर स्नेक एक्सपर्ट आएर चितवनमा चाहिँ जग्गा पनि किनेको थियो, गरेको थियो, तर चाहिँ नेपाल सरकारले चाहिँ पर्मिसन दिएन त्यो बेला, विभिन्न कारण थियो होला। त्यसपछिका वर्षहरूमा वर्षै पछि करोडौँ करोडौँको जाने औषधि इन्डियाबाट चाहिँ मगाइरहेका छौँ। त्यो औषधिको जुन एफिकेसी हो, एफिकेसी भनेको के हो भन्दाखेरि कतिको त्यो औषधि पावरफुल छ, त्यो औषधिमा शक्ति छ भनेको। जस्तो एउटा चाहिँ गोमन सर्पले टोकेको खण्डमा गोमन सर्पले चाहिँ विष शरीरभित्र प्रवेश गर्यो र रोगीमा गोमन सर्पको टोकाएको लक्षणहरू देखिएको खण्डमा बढीमा चाहिँ विष भाइल लाग्ने त्यो औषधि दिएको हो। अब हामी कहाँ चाहिँ कहिले कहाँ 50, 100, 200 लागेको पनि घटनाहरू छ होइन। अब 150, 200 त बदमासी पनि होला हेर्नुहोस् होइन, त्यहाँ चाहिँ पेसेन्टमा त्यो लागेको देखायो तर चाहिँ बाहिर पसलमा गएको पनि हुनसक्छ। किन भन्दाखेरि नेपाल सरकारले चाहिँ फ्री अफ कस्ट गराउँछ, यो भारतमा पैसा दिनुपर्छ। अब यहीँ नेपालमा पनि फ्याट फुट बाहिर चाहिँ प्राइभेट पसलहरूमा पैसा लिएर गराउँछन्, त्यही भएर त्यहाँबाट बाहिर गएको पनि हुनसक्छ है, म ग्यारेन्टी साथ म भन्नु सक्दिनँ। तर अरू बेलामा पनि जुन चाहिँ 20 भाइले 25 भाइले हुने हो त्यो बढी लागेको देखिया छ। बीचमा एकचोटि मैले सुनेर मलाई पनि सोधेको थियो यो चाहिँ इन्डियाबाट ल्याएको एन्डी स्नेक भेनम चाहिँ कहाँ टेस्ट गर्ने के गर्ने भनेर मैले जापानको कुरा गरेको थिएँ। अब यो कुरा अगाडि बढाएर जाने टेस्ट गर्यो गरेन त्यो पनि थाहा भएन, तर के हुन्छ त भन्दाखेरि टेन्डर गरेर मगाउँदाखेरि क्वालिटीमा चाहिँ अलिकति कम्प्रोमाइजेसन हुनसक्छ। त्यो भनेको के हो भन्दाखेरि अब अहिले चाहिँ एभरेजमा मैले सुनेको छु एउटा भाइलको 1000 रुपियाँ जति पर्छ नेपालमा। टेन्डरमा कम्पिटिसन 3-4 कम्पनीले गर्यो भने तिनीहरूले यदि 500 टेन्डरमा त्यो औषधि उपलब्ध गराउँछन् भने तिनीहरूकै त्यो एक भाइल बनाउँदाखेरि चाहिँ 700-800 रुपियाँ खर्च आउँछ भने 500 उनीहरूले कसरी दिन सक्छन्? त्यसको लागि एक भाइलको 2 भाइल बनाउनु पर्यो अथवा के गर्नु पर्यो, बदमासी गर्नु पर्यो, त्यस्तो चाहिँ हुनसक्छ के भनेको। मतलब मैले के भन्नु खोजेँ भन्दाखेरि इन्डियामा त्यस्तो गर्छन् मैले भन्नु खोजेँ होइन कि आफूले बनाउनु र बाहिरबाट मगाउनुमा फरक छ। त्यो पनि साउथ एसियन कन्ट्रीहरू जाँदा नै मान्छेहरू इमान्दार छैन,
2: सकेसम्म नेपालमा त्यो बनाउने प्रयास चाहिँ गर्नुपर्छ अहिलेको अवस्था।
3: मैले त्यही त भन्दैछु, म त्यही लाइनमा छु क्या, नेपालमा जाने बनाउनु पर्छ, धेरै ढिला भइसक्यो। नेपाल सरकारको जुन सम्बन्धित निकाय हो त्यो नै अगाडि बढेर गर्नु र त्यो यो दायाँ बायाँ एनजिओ आइएनजिओ यो व्यक्तिगत यहाँमा सब हावादारी कुराहरू नै 3-4 संस्थाहरू यहाँ अगाडि आएको अलिकति काम सुरु गरेको मैले त कतिसम्म हजार सुपर देखाएको छु भनेर 5 कोब्रा पालेको छ उता नै उहाँ एन्टी स्नेक भेनम निकाले। उसलाई जब थाहै छैन कि 100 कोब्रा चाहिने हो त्यस्तो जो भने थाहा छैन क्या, त्यो खालि एउटा सानो उसमा त्यो गर्ने एनजिओ आइएनजिओ यिनीहरू थ्रु चाहिँ हेल्प लिने हो। तर नेपाल सरकार चाहिँ स्वास्थ्य मन्त्रालय आफै अगाडि बढेर असम्भव काम होइन, बाहिर जुन देशहरूमा यो कुरा धेरै अगाडि बढिसकेको छ उनीहरूको अगाडि गएर चाहिँ रिक्वेस्ट गरेर त्यहाँको चाहिँ एक्सपर्टहरू मगाउने, यहाँ चाहिँ त्यसको स्थापना गराउने, नेपालीहरूलाई चाहिँ ट्रेनिङ गराउने, सब गराइसके भए 4-5 वर्षपछि जम्मै कुरा नेपालीहरूले चलाउँछन्।
2: सर्प टोकेपछि सर्प मार्नुपर्छ, सर्प नि लगेर देखाउनुपर्छ भन्ने एक किसिमको, सर्प टोकेपछि मार्नुपर्छ कि पर्दैन?
3: एउटा त उसको प्रकृति संरक्षणको पक्ष छ, त्यो हिसाबले पनि अब अघि पनि हामीले चाहिँ सर्प किन जोगाउनु पर्यो भन्ने कुराहरू चाहिँ भन्यो, त्यो हिसाबले पनि सर्प मार्नु भएन। दोस्रो कुरा नेपालको वन्यजन्तु कानुनले पनि कुनै जीव जन्तु सर्पहरू समेत पनि मार्नुहुन्न भन्ने कुरा हो. यदि कसैले सर्प मार्छ भने र कसैले त्यो सम्बन्धी निकायमा त्यो सम्बन्धी कम्प्लेन गर्यो भने नियम कानुन लाग्छ. कति भन्नु भने 20-25 हजार, 50 हजार रुपियाँ जरिमाना अनि चाहिँ 2 महिना कति चाहिँ जेल, त्यसको जेलको सट्टा पैसा हो यताउति त्यो कुरा चाहिँ छ क्या. तर अहिलेसम्म जम्मै व्यवहारिकतामा चलेको छ कुराहरू. अब माऱ्यो बुक गर्यो यताउति भन्ने कुराहरू होइन. अब जहाँसम्म मानिसलाई सर्पले टोकेको खण्डमा के गर्ने भन्ने कुरा छ, अब यो चाहिँ धेरै गाह्रो कुरा हो. सर्प हामी चाहिँ जुन पोलिभेलेन्ट सर्प गर्छौँ युज गर्छौँ नि, पोलिभेलेन्ट भनेको जस्तो यो 4 प्रजातिको लागि प्रयोग हुने हो. हामी कहाँ त त्यही औषधि छ, त्यो बाहेक अरू औषधि त छैन. सर्प किन मार्नु पर्यो, किन चिन्नु पर्यो भने यो कुन सर्पले चाहिँ ऊ गरेको भन्ने कुराहरू होइन. अब यहाँ विषालु सर्प, विष नभएको सर्प. यदि कसैलाई चाहिँ एउटा सर्पले टोक्यो, त्यो सर्पलाई चाहिँ त्यो मान्छेले मारेर अस्पतालमा लगेर त्यहाँ चाहिँ त्यो सर्प चिन्ने मान्छे छन् भने ए यो त विष नभएको सर्प रहेछ, खासै त्यो हामीले चाहिँ औषधि पनि चलाउनु पर्दैन, के गर्नु पर्दैन भन्ने त्यो सोचाइ पनि होला होइन, त्यसको लागि पनि भयो. दोस्रो कुरा यहाँ के छ भन्दाखेरि, नेपालको एउटा राम्रो कुरा मलाई के लागेको भन्दाखेरि, त्यो सर्पले टोक्यो भन्दैमा अस्पतालमा गएर त्यो एकैचोटि त्यो औषधि चाहिँ चलाउँदैन क्या. त्यो विषको लक्षणहरू जबसम्म आउँदैन त्यो यहाँ चलाउँदैन. किन भन्दाखेरि विष नभएको सर्पले टोकेको पनि हुनसक्छ, विषालै सर्पले टोकेको खण्डमा पनि त्यो विष शरीरभित्र न पसालेको हुन्छ. विषालु सर्पले टोक्यो भन्दैमा मानिस मर्दैन, विष चाहिने शरीरभित्र प्रवेश गराएको हुनु पर्यो. धेरै जसो के हुन्छ भन्दाखेरि एकदम विषालु सर्प पनि, जस्तो हामी कहाँ पाउने गोमन सर्पहरू, कोब्राहरू भयो, करेट सर्पहरू भयो होइन, अनि रसेल भाइबर बाघे साप भन्छु, अनि यिनीहरू के भने यिनीहरूले चाहिँ टोकेको खण्डमा पनि 40% जति केसहरूमा मानिस चाहिँ केही नगरिकन बाँच्ने सम्भावना हुन्छ. किन भन्दाखेरि मोटामोटी 40% केसेसहरूमा यिनीहरूले चाहिँ टोक्ने बेलामा आफ्नो विष शरीरभित्र प्रवेश गराएको हुँदैन विभिन्न कारणवश. त्यही भएर अस्पतालमा गएपछि त्यहाँ चाहिँ भेन चाहिँ खोल्छन्, ड्रिप लाउँछन्, सब तयार भएर बस्छन्. जब चाहिँ अलिकति लक्षण देखाएको भयो त्यसपछि औषधि चाहिँ सुरु गर्ने हुन् होइन. त्यो भन्नाले अब हामी त के भन्छौँ भन्दाखेरि, घरभित्र चाहिँ सर्पले टोक्यो भने त्यो खोजेर ऊ गरेर त्यो समय के नपाल्नु, खेत जङ्गलतिर सर्पले टोकिया छ कदम कता चाहिँ मारिहाल्यो भने त्यो लिएर चाहिँ अस्पताल जानु राम्रो हुन्छ. तर खोजी खोजी गर्न त्यसलाई चाहिँ समातेर जिउँदै अथवा मारेर गएर लाउनु त्यो चाहिँ ठिक होइन, किनभने समय बर्बाद भयो नि त. सर्प खोज्दाखेरि रुकाउँदाखेरि समय बर्बाद भयो, नम्बर वान. नम्बर टू, अब त्यही सर्प चाहिँ फेला पर्छ भने ग्यारेन्टी पनि त हुँदैन, अर्कै पनि त फेला पर्न सक्छ नि, नजिकै अर्को सर्प बसिहाल्छ बुझाएको भने. त्यो भएर त्यो खोजी खोजिकन मारेर गएर त अस्पतालमा लाउनु हुँदैन होइन.
2: हुन्छ, हामी आजको कार्यक्रमको एकदमै अन्तिम चरणमा आएछौँ. अन्तमा चाहिँ नेपालमा सर्प र मानव अस्तित्वका लागि चाहिँ तपाईँको के सन्देश छ, लामो समय यसको अध्ययन गर्नुभएको छ.
3: अब सर्प र मानिस अस्तित्वको लागि अब सदियोदेखि एउटा चाहिँ अर्कोलाई नभएर नहुने हुन् होइन. अब सर्पहरूले पनि कतिपय अवस्थामा मानिसबाट चाहिँ फाइदा लिएर होलान् होइन, जस्तो भनौँ न अब हामी जोगाउनपट्टि नै लागेका छौँ, त्यो पनि एउटा फाइदा कुरा हो नि. अब हामीले चाहिँ यी जीव जन्तुलाई जोगाउनु पर्छ, आफू पनि जोगिनुपर्छ. कसरी यिनीहरूबाट जाने जोगिन सकिन्छ भन्ने कुराको जाने पुरा विचार गर्नुपर्छ. सकिन्छ पनि, अगाडिको जस्तो अवस्था होइन. मानिसहरूलाई के लाउँ के खाउँ होइन, खुट्टामा जाने जुत्ता चप्पल नाङ्गे खुट्टाले हिँड्ने, राति चाहिँ एउटा उज्यालोको नगर्नु सक्ने, घरभित्र घर बाहिर यताउति विभिन्न कुराहरू जाने गर्न सकिन्छ. अनि अब यिनीहरूबाट जाने जति फाइदा लिन सकिन्छ त्यति फाइदा पनि लिने हो, जोगाउने हो, आफूसँग भएको जानकारी अरूलाई पनि दिने हो. अब भविष्यमा एउटा कुरा म के भन्छु भन्दाखेरि, सर्पहरूप्रति लापरवाही कहिले पनि गर्नु हुँदैन. सर्प समातेर हिरो हुने होइन, मान्छे चाहिँ एकदम ठुलो बहादुर हुने पनि होइन. कतिपय अवस्थामा चाहिँ आफूलाई एकदम बहादुर देखाउनलाई, एकदम हिरोइजम देखाउनलाई मान्छेहरूले चाहिँ सर्पै नचिनिकन अथवा भनौँ विषालु सर्पलाई हातमा समात्ने, यो गर्ने ऊ गर्ने कतिपय घटना दुर्घटना यो कारणले पनि भएको छन्. त्यो भएको हुनाले सर्प बनेको चाहिँ आगो हो, विषालु सर्प बनेको चाहिँ आगो हो. आगोसँग खेलवाड गर्नु र सर्पसँग खेलवाड गर्नु भनेको उस्तै कुरा हो. त्यो भएको हुनाले आफू पनि जोग्यौं सर्पलाई पनि जगाउँ त्यो किसिमको धारणा चाहिँ लिनुपर्छ।
2: हुन्छ त, एकदमै महत्वपूर्ण समय दिनुभयो र सर्पको बिग्री भन्छ अथवा सर्पले टोक्ने यो समयमा चाहिँ सर्प बारेमा विस्तृत रूपमा जानकारी गराउनुभयो। यहाँलाई उज्यालो तर्फबाट धेरै धेरै धन्यवाद सर।
3: मलाई पनि एकदम खुसी लाग्यो, आफूसँग भएको जानकारी नलेज मैले सेयर गर्ने मौका पाएँ। यसको लागि चाहिँ बस्नेजी र उज्यालो नेटवर्कलाई म धन्यवाद दिन्छु।
2: उहाँ हुनुहुन्थ्यो सरीसृप विशेषज्ञ प्राध्यापक करण बहादुर शाह। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी सङ्घर्ष विष्टलाई धन्यवाद दिँदै म भजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888, 98-0-12-35-888।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइदिएको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित। बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको सुझाव। सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीमा बाढ़ी, आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। बेलायतका पूर्व प्रधानमन्त्री स्टारमरले संसद पदबाट राजीनामा दिने, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा ध्यान केन्द्रित गर्ने भनाई। र तास्मानियासँगको खेलमा नेपाल एक टस हारेर ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। एक हप्ता अघि गएको बुधबार रसुवाको भुटेकोशीमा आएको बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यसैगरी धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1,050 जनाको ज्यान गएको पुष्टि भएको छ। 3,916 जना सम्पर्क विहीन छन्। अहिलेसम्म 11,993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। हेलिकप्टरबाट 4,000 भन्दा धेरैको उद्धार गरिएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको छ। प्राधिकरणका अनुसार विभिन्न स्वास्थ्य संस्थामा 292 जना घाइतेको उपचार भएकोमा 182 जना डिस्चार्ज भइसकेका छन्। बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङमा 19 विद्यालयमा पढ्ने 6,901 विद्यार्थी प्रभावित भएका छन्। 8 विद्यालय पूर्ण र 8 आंशिक। उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको छ।

0: 7,500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढ़ीबाट देशका विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति पुगेको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपैयाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। बाढ़ी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्। रसुवाको भोटेकोशीमा बाढ़ी आएको एक हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन्। स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीका अनुसार बाढ़ीका कारण पानीका मुहान दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ़छ। बाढ़ीपछि हैजा, झाडा पखाला, टाइफाइड र कमलपित्त जस्ता रोग देखिन सक्छन्। प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्ता हुने लगायतका समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। समयमै उपचार नपाए हैजा जस्ता रोगको प्रकोप फैलन सक्ने उहाँको भनाइ छ। लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य किराका लागि अनुकूल वातावरण बन्ने भएकाले किटजन्य रोगको जोखिम पनि बढ़न सक्छ। बाढ़ीका कारण धेरै मानिस घरबार विहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो, रुगाखोकी लगायतका संक्रामक रोग समेत छिटो फैलन सक्ने विज्ञहरूको भनाइ छ। सरसफाई र शौचालयको अभावले पनि स्वास्थ्य समस्या बढ़ाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। यसै गरी राहतका नाममा वितरण गरिने अस्वस्थकर वा गुणस्तरहीन खाद्य सामग्रीबाट खानाजन्य रोग फैलिन सक्ने भएकाले राहत सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ। बाढ़ी प्रभावितलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले राहतमा दाल, गेडागुडी, कोदो, गहुँ लगायतका पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन डाक्टर राज भण्डारीले सुझाव दिनुभएको छ। बाल बालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकमा बाढ़ी पहिरोका कारण आघातजन्य मानसिक समस्या पनि देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन्। महामारी फैलिन नदिन बाढ़ीका कारण थुप्रिएको फोहोर, दुर्गन्ध र मरेका जीव जन्तुको उचित व्यवस्थापन तथा सरसफाई तत्काल गर्न विज्ञको सुझाव छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मानसिक स्वास्थ्य समस्या, पानी तथा खाद्यजन्य रोग र किटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीय स्तरमै स्वास्थ्यकर्मी, आवश्यक औषधि र उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। महामारी फैलन नदिन नागरिक आफै पनि सजग हुनुपर्ने र स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, वड़ा र पालिकासँग सहयोग माग्न स्वास्थ्यविदहरूले आग्रह गरेका छन्। देशका विभिन्न ठाउँमा वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेको छ। सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार सुनकोशी नदी अन्तर्गत सिन्धुलीको खुरकोट, बुढ़ी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पनि बाढ़ी आएको छ। अहिले नदीमा पानीको बहाव स्थिर रहेको र सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले बाढ़ीको जोखिम कायमै रहेकाले नदी किनारका क्षेत्रमा रहेका बासिन्दालाई सावधानी अप्नाउन भनेको छ। आज पनि देशको हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भञ्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष

0: 82 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
0: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कृष्णवीर पहिरोका कारण प्रभावित पृथ्वीराज मार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ। यस्तै दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सड़कको विकल्पमा अध्ययन हुनेछ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले पृथ्वीराज मार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विभिन्न उपायका बारेमा छलफल भएको जानकारी दिनुभएको छ। मन्त्रालयमा हिजो बसेको बैठकले काठमाण्डौसँगको आपूर्ति श्रृंखला पुनर्स्थापनाका लागि हिलसाइडमा रहेको ग्याभियन बेस्ट वाल माथिबाट गाड़ी सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढ़ाउने निर्णय भएको उहाँले बताउनु भएको छ। यसैगरी कृष्णवीर माथिबाट नयाँ ट्रयाक खोलेर सड़क सञ्चालनमा ल्याउने विकल्पमा सहमति भएको छ। मन्त्रालयले सुरुङबा बाइपास सड़क निर्माणका सम्भावित विकल्पमा तत्काल अध्ययन गरी चालू आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सड़कको व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढ़ाउनेछ। भोटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन दूतावासहरूले सहजीकरण थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स यूएईमा रहेका नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारलाई विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। परिवारको सहयोगका लागि नेपाल फर्काउनु पर्ने अवस्थामा रहेका दूतावासले आफ्नो विवरण दर्ता गराउन आग्रह गरेका हुन्। रोजगारदाता कम्पनीबाट विदा वा स्वीकृति लिन कठिनाइ भइरहेको जानकारी आएपछि दूतावासले समन्वय तथा सहजीकरणको लागि विवरण संकलन थालेका हुन्। दूतावासले वास्तविक पारिवारिक अवस्था र नेपाल फर्कनु पर्ने कारण स्पष्ट रूपमा उल्लेख गरेर मात्र विवरण पठाउन आग्रह गरेका छन्। अब विदेशको खबर। बेलायतका पूर्व प्रधानमन्त्री कियर स्टार्मरले संसद सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। उहाँले अब अन्तर्राष्ट्रिय मामिलासहित रक्षा, सुरक्षा, व्यापार र प्रविधिका क्षेत्रमा ध्यान केन्द्रित गर्ने बताउनु भएको छ। स्टार्मरले लन्डनको होलबोर्न र सेन्ट प्यानक्रास निर्वाचन क्षेत्रको सांसदका रूपमा 11 वर्ष सेवा गरेपछि संसद छाड्नु उपयुक्त समय आएको बताउनु भएको छ। उहाँको राजीनामासँगै त्यस निर्वाचन क्षेत्रमा उपचुनाव हुनेछ। सामाजिक सञ्जालमा विज्ञप्ति निकालेर उहाँले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा रक्षा, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनु भएको छ। साथै महिला विरूद्ध हुने हिंसा तथा बाल बालिका विरूद्धको हिंसा नियन्त्रण सम्बन्धी आफ्नो कामलाई पनि निरन्तरता दिने बताउनु भएको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज तास्मानियासँगको खेलमा टस हारेर पहिले ब्याटिङ शुरू गरेको छ। तास्मानिया विरूद्ध पहिलो एक दिवसीय अभ्यास खेल खेलिरहेको नेपालले पछिल्लो ताजा अवस्थामा 38.2 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 180 रन बनाएको छ। नेपालका लागि तृतराज दासले 37 रन तथा मयन यादवले 32 रन बनाए। अनिल शाहले 11, कुशल भुर्तेलले 12 र दीपक डुम्रेले 18 रनको योगदान दिए। यसअघि अस्ट्रेलियामै भएको टप इन टी20 सिरिज खेलको नेपाल ए ले आजदेखि एक दिवसीय फर्म्याटमा 3 अभ्यास खेल खेल्नेछ। नेपाल ए ले पर्सी शुक्रबार साउथ अस्ट्रेलिया तथा आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका छन्। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई एक दिवसीय क्रिकेटमा आफ्नो क्षमता परीक्षण गर्न र बलियो टोली विरूद्ध अनुभव हासिल गर्ने अवसर समेत प्रदान गर्नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित, बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको आग्रह। सुनकोशी, बूढ़ी गण्डकी र महाकाली नदीमा बाढ़ी, आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। बेलायतका पूर्व प्रधानमन्त्री स्टामरले संसद पदबाट राजीनामा दिने, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा ध्यान केन्द्रित गर्ने भनाई। र तास्मानियासँगको खेलमा नेपाल ए टस हारेर ब्याटिङ गर्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
6: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
10: आपको एकमात्र डीटीएच सेवा डिश होम।
11: डिश होम, खुशी को कनेक्शन।
12: साली नदी को सीर,
13: मणि चूड़ को काख,
14: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
13: शांति र आनंद को अनुभूति,
14: भीड़भाड़ बाट टाढा,
13: शहर बाट नजिकै।
14: तपाईको स्वागत र आतिथ्य का लागि सधैं तत्पर
13: झूले अर्गानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारी का लागि फोन नम्बर 9861-4566 र 9841-5481। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईलाई स्वागत छ। बागमती र विष्णुमती नदीमा आएको बाढ़ीका कारण काठमाण्डौको धुबीघाट ढल प्रशोधन केन्द्रको ढल प्रशोधनको काम रोकिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय पीआईडीका अनुसार अस्ति सोमबार राति आएको बाढ़ीले प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुंगा र बालुवा थोपरेपछि ढल प्रशोधन कार्य प्रभावित भएको हो। परीक्षणका क्रममा रहेको प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुंगा र बालुवा पसेपछि सञ्चालनमा समस्या आएको पीआईडीका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। यसअघि पनि बाढ़ीका कारण केन्द्रमा ढल प्रशोधन कार्य अवरूद्ध भएको थियो। बन्द भएको केन्द्र पीआईडीले मरमत गरी पुनः सञ्चालनमा ल्याएको वहाँले बताउनुभयो। प्रतिदिन 3.72 करोड़ लिटर ढल प्रशोधन क्षमता रहेको केन्द्रको परीक्षण गएको असार 30 गतेदेखि भइरहेको हो। पाइपलाइन सफाईको काम शुरू भए पनि पूर्ण रूपमा सफा गर्न केही दिन लाग्ने वहाँले जानकारी दिनुभयो। भक्तपुरमा 8 दिनसम्म मनाइने गाई जात्रा अर्थात सापारूका अवसरमा टोल टोलमा विभिन्न नाच र प्रदर्शनी भइरहेका छन्। भक्तपुरमा भव्य रूपमा मनाइने गाई जात्रा अर्थात सापारूमा घिन्ताङ घिसी नाच प्रदर्शन लगायत अन्य विभिन्न प्रदर्शनीहरू भइरहेका छन्। घिन्ताङ घिसीसँगै हनुमान नाच, जंगल नाच, माको प्याखो अर्थात बाँदर नाच समेत टोल टोलमा प्रदर्शन भइरहेका छन्। यसका साथै लाखे नाच, भैरव नाच लगायत देव देवताका नाच समेत प्रदर्शन गर्ने परम्परा छ। गाई जात्राका दिन बाहेक अन्य दिनमा अपरान्हदेखि टोलटोलबाट घिन्ताङ घिसी गाई जात्रा रूटमा प्रदर्शन गर्ने विभिन्न नाचहरू र व्यङ्ग्य गर्ने प्रचलन छ। भक्तपुरमा 8 दिनसम्म मनाइने विभिन्न देवदेवीको जात्रा कृष्णाष्टमीका दिन पर्सि सकिँदैछ। ललितपुरका मल्ल राजा सिद्ध नरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ। हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा हिजो सम्पन्न भएको हो। कुनै पनि दैवी प्रकोप नहोस् तथा विश्वमा शान्ति कायम रहोस् भन्ने कामनासहित यो जात्रा मनाउने गरिन्छ। ललितपुरका छ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालेपालो जात्राका सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएर सञ्चालन गर्ने परम्परा रहेको छ। यस वर्ष अग्निशाला बलिमका भूपति राजानन्द राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो। नृसिंह जात्राका क्रममा बाजा गाजा र प्रत्यक्ष भजन सहित नृसिंह देवगणको टोलीले पाटनका गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगल बजार, सुन्धारा, इकोबहाल, महाबौद्ध, टंगल, तिचुगली, हौगल, इखालखु, पूर्णचण्डी लगायतका ठाउँको परिक्रमा गरिएको थियो। भक्तपुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्न नआएकाहरूको नाम सार्वजनिक गरेको छ। गएको भदौ 15 गतेसम्म पनि वडा कार्यालयको सम्पर्कमा नआएका लाभग्राहीहरूको विवरण सार्वजनिक गर्दै यस नगरपालिकाले भदौ 31 भित्रमा नवीकरण गर्न आउन आग्रह गरेको हो। भदौ 31 गते भित्र अनिवार्य रूपमा वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण नगरेमा स्वत लगत कट्टा हुने भएकाले समयमै सम्पर्क गर्न स्थानीयलाई आग्रह गरेको हो। सरकारले सामाजिक सुरक्षा भत्ता लिइरहेका ज्येष्ठ नागरिक, एकल तथा विधवा महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख आदिवासी जनजाति र बाल संरक्षण अनुदान लिइरहेका बाल बालिकाको परिचय पत्र नवीकरण गर्न भदौ मसान्तसम्मको म्याद तोकेको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको आग्रह। बाढ़ी पसेपछि धोबी घाट धल प्रशोधन केन्द्रको काम रोकियो। पाइपलाइन सफाईको काम शुरू भए पनि पूर्ण रूपमा सफा गर्न केही दिन लाग्ने। र भक्तपुरमा 8 दिनसम्म मनाइने गाई जात्रामा टोल टोलमा विभिन्न नाच र प्रदर्शनी। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषाको नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा।
3: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।
1: कृषि मन्त्र नार्क सँग
4: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, बिजिरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौ। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।

0: बाढी र डुबानबाट बच्न के गर्ने?
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 20812290 र 20812295 कन्ट्री कोड भएको मात्रै खरिद

हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।

भएको छ। बाढ़ीका कारण विद्यार्थी शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना सड़क र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकोले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्न सक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुनेछ। शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढ़ी आउँदैछ भन्ने सूचना प्राप्त भए पनि त्यसको प्रभाव अकल्पनीय होला भन्ने अनुमान नहुँदा क्षतिको आकार ठूलो भएको छ। त्रिशूली नदीमा आएको बाढ़ीले सबैभन्दा बढ़ी प्रभावित भएको विदुर नगरपालिकाभित्र संचालित 83 मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाको तथ्याङ्क अनुसार चारवटा विद्यालयको भवन पूर्ण रूपमा क्षति पुगेको छ। शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले तयार पारेको प्रारम्भिक तथ्याङ्क अनुसार त्रिशूली त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आधारभूत विद्यालय र त्रिशूली सामुदायिक बोर्डिङ स्कूलको सम्पूर्ण संरचनामा क्षति पुगेकोले उक्त स्थानमा विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था छ। यस्तै उत्तर गया इंग्लिश बोर्डिङ स्कूलको तीनवटा ब्लक र छात्रावास भवन पूर्ण क्षति भएर एकवटा ब्लक मात्र बाँकी छ। चण्डेश्वरी माविको दृष्टिविहीन विद्यार्थी बसोबास गर्ने छात्रावास सहित जगत प्रकाश जङ शाह संस्कृत मावि र पायोनियर इंग्लिश बोर्डिङको घेराबार आसपासमा क्षति पुगेकोले विद्यालय सञ्चालनमा कठिनाई छ। रामचन्द्र आधारभूत विद्यालयको एक र उत्तर गया इंग्लिश बोर्डिङका दुईवटा बस पनि बाढ़ीले बगाएको छ। यस्तै किसपाङ गाउँपालिकामा विद्यालय भवनमा क्षति नपुगेको भए पनि बाढ़ीका कारण विस्थापित भएकालाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ भने बेलकोटगढ़ीमा एक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। बेलकोटगढ़ी सात स्थित शिलादेवी माध्यमिक विद्यालय बाढ़ीबाट प्रत्यक्ष र वडा नम्बर 5 को महादेव मावी

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: मा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1100 नाग्यो। डीएनए परीक्षणको लागि आफन्तको नमूना संकलन शुरू, 3 महिनासम्म समय लाग्ने।
0: कोरिया, भारत र चीन लगायत देशबाट बाढ़ी पीड़ितका लागि राहत र उद्धार टोली पठाउने क्रम जारी। नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द।
1: प्रतिनिधि सभा बैठकमा सभामुखले भटेकोशी बाढ़ी बारे विशेष प्रस्ताव प्रस्तुत गर्ने, बेखर्ची बनेको सुदूरपश्चिममा फास्ट ट्र्याकबाट बजेट ल्याउने तयारी।
0: सिरिक क्षेत्रमा अमेरिकाको आक्रमणपछि इरानको शक्तिशाली जवाफी कार्यवाही, बहराइन सहितका देशमा सुरक्षा सतर्कता बढ़ाइयो।
1: र अस्ट्रेलियामा जारी एक दिवसीय खेलमा तास्मेनिया विरूद्ध पाल 192 रनमै समेटियो।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवनभरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु हुनेको संख्या 1100 नागेको छ। आज बिहानसम्मको तथ्याङ्क अनुसार 1127 शव फेला परिसकेका छन्। रसुवामा 45, नुवाकोटमा 155, धादिङमा 59, चितुवनमा 348, गोरखामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190 र भारतमा 9 गरी 1127 जनाको शव फेला परेको नेपाल प्रहरीको तथ्याङ्क छ। तीमध्ये 1113 जनाको शवको मुचुलका सम्पन्न भएको छ भने 95 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ। टनेलमा फँसेका र अन्य व्यक्तिहरूको उद्धार कार्य आज पनि जारी राखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार सरकार आजदेखि उद्धार सँगसँगै राहत र पुनर्स्थापनाको प्रयासमा पनि जुटेको छ।
1: यसैबीच शवको पहिचानको लागि चितवनमा डीएनए परीक्षणको लागि आफन्तको नमूना संकलन पनि शुरू गरिएको छ। जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य कार्यालय, भक्तपुर सेवा इकाई र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका 10 स्थित चितवन उद्योग संघको परिसरको
0: मुचुल्का सम्पन्न भएको छ भने 95 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ। टनेलमा फँसेका र अन्य व्यक्तिहरूको उद्धार कार्य आज पनि जारी राखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार सरकार

0: नमूना दिन सकिनेछ। सबसँग पहिलो तहको नाता पर्ने आफन्त अर्थात बुवा आमा छोरा वा छोरी मध्ये कुनै एकजनाको रगतको नमूना डीएनए परीक्षणको लागि संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। उहाँका अनुसार डीएनए नमूना दिन आउने व्यक्तिलाई आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र दुई प्रति पासपोर्ट साइजको फोटोको साथमा आउन भनिएको छ। नेपालको प्रयोगशालाको क्षमताका साथै वैदेशिक सहयोग समेत परिचालन गरेर कम्तीमा 12 हप्ता अर्थात 3 महिनाभित्र सबै नमूनाको परीक्षण र डीएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। प्रहरीका अनुसार चितवन बाहिर रहेका आफन्तले पनि आफू बसेको जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमूना दिन सक्ने व्यवस्था गरिएको छ। विदेशमा रहेका आफन्तका लागि पनि डीएनए नमूना उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
1: भोटेको सिंह हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढ़ीले प्रभावित भएको विदुर नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको छ भने बेलकोटगढ़ी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएका छन्। बाढ़ीका कारण विद्यार्थी शिक्षक र अभिभावक हराइरहेका विद्यालयको संरचना सड़क र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगर प्रमुख राजन श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार दैनिक जीवन यापन केही सरल र नदी वार पार गर्न सक्ने अवस्था भएपछि मात्र विद्यालय सञ्चालन हुनेछ। शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढ़ी आउँदैछ भन्ने सूचना प्राप्त भए पनि त्यसको प्रभाव अकल्पनीय होला भन्ने अनुमान नहुँदा क्षतिको आकार ठूलो भएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले सबैभन्दा बढ़ी प्रभावित भएको विदुर नगरभित्र संचालित 83 मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाको तथ्याङ्क अनुसार चारवटा विद्यालयको भवन पूर्ण रूपमा क्षति पुगेको छ। शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले तयार पारेको प्रारम्भिक तथ्याङ्क अनुसार त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना मावि र त्रिशुली सामुदायिक बोर्डिङ स्कूलको सम्पूर्ण संरचनामा क्षति पुगेको छ। यस्तै उत्तर गया इंग्लिस बोर्डिङ स्कूलको तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षति भएर एउटा ब्लक मात्र बाँकी छ। चण्डेश्वरी माविको दृष्टिबीण विद्यार्थी बसोबास गर्ने छात्रावास सहित जगत प्रकाश जंगशाह संस्कृत मावि र पायोनियर इंग्लिश बोर्डिङ स्कूलको घेरबार आसपासमा क्षति पुगेकाले विद्यालय सञ्चालनमा कठिनाई भएको छ। रामचन्द्र आधारभूत विद्यालयको एक र उत्तर गया इंग्लिश बोर्डिङका दुईवटा बस बाढ़ीले बगाएको छ। यस्तै किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा क्षति नपुगेको भए पनि बाढ़ीका कारण विस्थापित भएकालाई राख्न दुई विद्यालय होल्डिङ सेन्टर बनाइएको छ भने बेलकोटगढ़ीमा एक विद्यालय होल्डिङ सेन्टरका रूपमा संचालित छ। बेलकोटगढ़ी सात स्थित शिलादेवी मावि बाढ़ीबाट प्रत्यक्ष र वडा नम्बर 5 को महादेव बावि प्रभावित बनेका छन्।
0: रसुवा बाढ़ीपछि खोज उद्धार तथा राहतको लागि प्राविधिक जनशक्ति सहितको विदेशी सहयोग आउने क्रम जारी छ। बाढ़ीले माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोजीमा सघाउन 44 सदस्यीय कोरियाली उद्धार टोली आज बिहान नेपाल आइपुगेको छ। 216 मेगावटको माथिल्लो त्रिशुली एक सबभन्दा बढ़ी मानिस हराइरहेको जलविद्युत आयोजना हो। दक्षिण कोरियाको विदेश मन्त्रालय, कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी कोइका र अग्नि नियन्त्रक निकायका अधिकारी सहित 44 जना कोरिया डिजास्टर रेस्पोन्स टीम आज बिहान नेपाल अवतरण गरेको हो। टोलीको नेपाल बसाई करिब 10 दिनका लागि तय गरिएको कोरियन टाइम्सले जनाएको छ। कोरिया डिजास्टर रेस्पोन्स टीमले 5 वटा उद्धार कुकुर सहित उच्च क्षमताका ड्रोन, ध्वनी र भिडियोका माध्यमबाट भग्नावशेषमा पुरिएका मानिसको अवस्था पत्ता लगाउने उपकरण तथा थर्मल इमेजिङ डिटेक्टर लगायत आधुनिक उपकरण सामग्री नेपाल ल्याएको छ। यस्तै बाढ़ीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले 5 औं लटको सहयोग पठाएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले आज बिहान 5 औं खेपको सहयोग विमान मार्फत नेपाल पठाएको जानकारी गराउनु भएको छ। उद्धार तथा खोजीका लागि विशेष उपकरण सहित 11 जनाको उद्धार टोली र 5.5 टन अत्यावश्यक औषधि लिएर विमान नेपालतर्फ प्रस्थान गरेको उहाँले जानकारी दिनुभएको हो। यसअघि 14 भदौमा भारतले बाढ़ी प्रभावितका लागि 11 टन राहत सामग्री र प्राविधिक टोलीसहितको 4थो विमान नेपाल पठाएको थियो। हिजो साँझ चीनबाट सहयोग स्वरूप उपलब्ध गराइएको आपतकालीन राहत सामग्रीको 2रो खेप आइपुगेको छ। चिनिया जनमुक्ति सेना पीएलएको वायुसेनाको विमान मार्फत हिजो साँझ उक्त राहत सामग्री काठमाण्डु आइपुगेको नेपाल स्थित चिनिया दूतावासले जनाएको
1: बाढ़ी पूर्वानुमान महाशाखाले भोटेको सी त्रिशुली लगायत आसपासका नदीमा आज पानीको सतह बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाका बाढ़ीविद सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका वासिन्दालाई

0: उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। उहाँले नेपाल चीन सीमा क्षेत्र नजिकै ताल बनेको र उक्त ताल जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। उहाँका अनुसार वर्षाको सम्भावना पनि भएकाले आज र भोलि ती जिल्लामा बाढ़ीको उच्च जोखिम छ। विश्लेषण अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामिछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डु, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, कल्याण, सुर्खेत, जाजरकोट, दाचुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्लाभई बहने नदी तथा खोलामा समेत आज पानीको सतह बढ़ने सम्भावना छ। महाशाखाले ती क्षेत्रका ससाना नदी तथा खोलामा आकस्मिक बाढ़ीको सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनार हुँदै यात्रा गर्ने सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ।
1: त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा नविशेष सड़क खण्ड भाँसिएको छ। सड़क विभागका अनुसार नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँसिएको हो। सड़क भाँसिएपछि गाड़ी एकतर्फी रूपमा सञ्चालन गरिएको विभागका इन्जिनियर अर्जुन प्रसाद अरियालले जानकारी दिनुभएको छ। सड़क भाँसिएपछि पेट्रोलियम पदार्थ बोकेका गाड़ीहरूलाई मात्र यो रूटमा चल्न दिएको छ। यो रूट भएर आउने अन्य गाड़ीहरूलाई भने सुरुङ मार्गबाट पठाउने तयारी भइरहेको उहाँको भनाइ छ। सड़कको पर्खाल पुरानो भएका कारण सड़क भाँसिएको हुन सक्ने उहाँको भनाइ छ। विभागबाट अहिले प्राविधिक टोली भाँसिएको ठाउँमा गइसकेको छ। यसअघि पृथ्वी राजमार्गको कृष्ण भीरमा गएको पहिरोका कारण सो राजमार्ग ठप्प छ।
0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो एक बजी सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अरियालले भोटेको सी बाढ़ी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा सभामुख अरियालले भोटेको सी बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुनेछ। यही भदौ 10 गते बुधबार भोटेको सी त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमोरे, साफ्रोबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायतका धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रका धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ताउनुका साथै ठूलो संख्यामा मृत्यु भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको बजेट पुनर्लेखन गरी फास्ट ट्र्याकबाट ल्याइने बताउनु भएको छ। मुख्यमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुग्नुभएका भट्टले पत्रकार महासंघ डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विगतका व्यतिथि र कमजोरी सच्याउँदै जनताको वास्तविक आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गरिने बताउनु भएको हो। नयाँ आर्थिक वर्ष शुरू भएको 1.5 महिनासम्म पनि सरकारले बजेट ल्याउन सकेको छैन, जसका कारण सम्पूर्ण विकासीय आयोजनाहरू प्रभावित भएका छन्। बजेट पारित गर्ने समयमै तत्कालीन कंग्रेसको नेतृत्वको सरकार ढलेको थियो। मुख्यमन्त्री भट्टले नयाँ बजेट दुर्गम तथा सीमान्तकृत समुदायका भावना, आवश्यकता र योजनालाई समेत प्राथमिकताका साथ सम्बोधन गर्ने गरी आउने बताउनु भएको छ।
0: सुदूरपश्चिमका जिल्लाहरूमा गौरा पर्वको आज दोस्रो दिन बिरूडा धोएर न्वालाको गौरा मनाइरहेछ। हिजोदेखि विधिवत रूपमा शुरू भएको गौरा पर्वको दोस्रो दिन आज बिरूडा व्रतालु महिलाले धोएर न्वालाको गौरा मनाउँदैछन्। बिरूडा पञ्चमीको पहिलो दिन हिजो तामाको भाँडालाई गाईको गोबरले लिपेर दुबो अक्षताले सिंगार पटार गरी त्यसभित्र पञ्चअन्न मास, कलौ अर्थात केराउ, गहत, गहुँ र गुरूस भिजाएर बिरूडा भिजाउने प्रचलन रहिआएको छ। दोस्रो दिन त्यही बिरूडालाई पानीको धारामा लगेर मांगलिक फाक सगुनका साथ धुने गरिन्छ। सप्तमीमा धानको खेतबाट साउ, तिल, आपामार्ग आदि बोटहरू संकलन गरी सांझा गौरा तयार पारिन्छ। सप्तमीका दिन गौराको प्रतिमा बनाई गौरा घरमा भित्राइने र अष्टमी अर्थात गौराष्टमीका दिन पूजाआजा गर्दै गौरा नचाइन्छ।
1: अब अन्तर्राष्ट्रिय समाचार अमेरिका र इरान बीचको तनाव फेरि उत्कर्षमा पुगेको छ। अमेरिकी सेनाले इरानको सिरिक क्षेत्रमा गरेको हवाई आक्रमणमा एक बालकसहित चारजनाको मृत्यु भएको छ। जवाबमा इरानले जोर्डन, इराक, कुवेत र बहराइन स्थित अमेरिकी सैन्य आधार शिविरहरूमा शक्तिशाली ब्यालिस्टिक क्षेपास्त्र प्रहार गर्दै भीषण जवाफी कार्यवाही शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमका अनुसार इरानी रिभोल्युसनरी गार्ड आईआरजीसीले हर्मुज जलडमरू मध्यमा व्यापारिक जहाजमाथि आक्रमणको प्रयास गरेपछि त्यसको प्रतिक्रिया स्वरूप मंगलबार अमेरिकी सेनाले इरानभित्रका विभिन्न लक्ष्यहरूमा आक्रमण गरेको हो। तर इरानी रेड क्रिसेन्टले भने अमेरिकी मिसाइल सिरिक स्थित एक घरमा भइरहेको विवाह समारोहमा खसेपछि एक बालकसहित चारजनाको ज्यान गएको र 50 भन्दा बढ़ी घाइते भएको जनाएको छ। विवाह समारोहमा भएको सो मानवीय क्षतिको बदला लिन इरानले बुधबार बिहानैदेखि जोर्डनको अक्काब स्थित अमेरिकी मरिन बेसलाई लक्षित गर्दै दर्जन ब्यालिस्टिक क्षेपास्त्रहरू प्रहार गरेको छ। जर्मनी सशस्त्र बलले इरानले प्रहार गरेका 13 मध्ये 10 क्षेपास्त्र आकाशमै नष्ट गरेको र बाँकी 3 दुर्गम क्षेत्रमा खसालिएको जानकारी दिएको छ। यसैबीच कुवेत र बहराइनमा पनि इरानी क्षेपास्त्र आक्रमणका कारण ठूला विस्फोटका आवाजहरू सुनिएको र त्यहाँका वायुरक्षा प्रणालीले जवाफी प्रतिरक्षा गरेको खबर प्राप्त भएका छन्। बढ़दो खतरालाई मध्यनजर गर्दै बहराइनको गृह मन्त्रालयले दोस्रो पटक सुरक्षा सतर्कता जारी गरेको छ। यो हमलापछि केही दिन यता स्थिर रहेको कच्चा तेलको मूल्य पनि बढ़ेको छ। ब्रेन्ट क्रूड प्रति ब्यारेल 87 सेन्टबाट बढ़ेर 95.52 डलर पुगेको छ।
0: अब खेल समाचार। अस्ट्रेलियाको डर्बिन स्थित गार्डेन्स ओभलमा जारी एक दिवसीय अभ्यास खेलमा नेपाल पुरूष क्रिकेट टोली 192 रनमा समेटिएको छ। टस जितेर पहिला फिल्डिङ रोजेको तास्मानिया टोली सामू नेपालले पहिलो इनिङ्समा सबै विकेट गुमाउँदै 192 रन बनाएको। नेपालका लागि पवन सराफले 35 बलमा 2 चौका प्रहार गर्दै 22 रन बनाए भने युवराज खत्रीले 10 बलमा 4 रन बनाएर अभिजित रहे। खराब शुरूआत गरेको नेपालले केवल 2.4 ओभरमा 12 रन जोड्दा 4 विकेट गुमाउनु परेको थियो। त्यसपछि सम्हालिएर खेलेको नेपालले मध्यक्रमका ब्याटर को योगदानमा सम्मानित योगफल खड़ा गर्यो। तास्मानियाका लागि बलिङतर्फ आर म्याकमिलनले 8 ओभरमा 40 रन खर्चेर 2 विकेट लिएका थिए भने विल प्रेस्टिजले 8.3 ओभरमा 50 रन दिएर 2 विकेट लिए 193 रनको विजय लक्ष्य पछ्याउँदै तास्मानियाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1100 नाग्यो। डीएनए परीक्षणको लागि आफन्तको नमूना संकलन शुरू। 3 महिनासम्म समय लाग्ने।
0: उद्धार तथा राहतका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी। नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द।
1: प्रतिनिधि सभा बैठकमा सभामुखले भटेकोशी बाढ़ीबारे विशेष प्रस्ताव प्रस्तुत गर्दै बेखर्ची बनेको सुदूरपश्चिममा फास्ट्र्याकबाट बजेट ल्याउने तयारी।
0: सिरिक क्षेत्रमा अमेरिकाको आक्रमणपछि इरानको शक्तिशाली जवाफी कार्यवाही। बहराइन सहितका देशमा सुरक्षा सतर्कता बढ़ाइयो।
1: र अस्ट्रेलियामा जारी एक दिवसीय खेलमा तास्मानिया विरूद्ध नेपाल 192 रनमै समेटियो।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो किन नि, के भयो सन्चो भएन?
5: होइन, यतिकै जानै मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
8: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

मेरो कार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी अर्जिक सरकार छ मारा मार छ तेरो लागि त्यो तिरोको पुलिस पछि तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर्छ

0: കഴിച്ചാണോ പിന്നീടുമേ തിരിച്ചു
1: म राजा हुन्छ तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर चानी चानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्कित जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: फुटेको शिवबाड़ीबाट भएको क्षतिबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी, आफूहरूको सुझाव नलिएको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्ड आक्रोशित।
0: भुटेको शिवबाड़ीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल गठन।
1: ढुवानी सहज बनाउन सरकार र व्यवसाय बीच नयाँ सहमति। कान्ति र त्रिभुवन राजपथ हुँदै उपत्यकामा ग्यास ओसार्न 200 ट्रक प्रयोग गरिने।
0: कुवेत स्थित अमेरिकी सैन्य शिविरमा इरानको हवाई हमला, आक्रमण निष्प्रभावी पारेको कुवेतको दावी।
1: र पहिलो एक दिवसीय खेलमा तास्मानियासँग नेपाल ए 2 विकेटले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार तिब्बत तर्फबाट भोटेको सीमा आएको बाढ़ीबाट भएको क्षतिबारे सदनलाई जानकारी गराउनु भएको छ। एक सातापछि आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी आइरहेको खबर पाएदेखि हालसम्म सरकारले सबै संयन्त्र परिचालन गरेर काम गरिरहेको बताउनु भएको हो। बाढ़ी आएदेखि नै सरकार प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि अहोरात खटिरहेको उहाँले बताउनुभयो। बाढ़ीको पूर्व सूचना नदिएको, सब व्यवस्थापन गरेको र विदेशी सहयोग नलिएको भन्दै आलोचना भइरहेको तर्फ पनि उहाँले स्पष्टीकरण दिनुभएको छ। जानकारी हुनासाथ स्थानीय प्रहरीले सूचना दिएको र नेपाल टेलिकम मार्फत प्रभावित क्षेत्रमा एसएमएस पठाएको जानकारी उहाँले गराउनुभयो। त्यसै गरी सब व्यवस्थापनमा पनि वैज्ञानिक र कानूनी व्यवस्था अनुसार पहिचान हुन नसकेका सब मात्रै डीएनए परीक्षण गरेर जमीन मुनि सुरक्षित राखिएको, पछि पत्ता लाखे आफन्तलाई दिने गरी व्यवस्था मिलाइएको बताउनुभयो। विदेशी सहयोग नलिएको भन्ने आरोपको पनि उहाँले यसरी खण्डन गर्नुभयो।
3: यति ठूलो विपद पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन। प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन शुरूदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौं। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौं। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो। उहाँहरूले शुरूकै दिनदेखि पहिलो दिन दोस्रो दिन पनि रेकी गरिराख्नु भएको थियो। हवाई मार्फत त्यो एरियामा अहिले कस्तो क्षति भएको छ, त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरूले रेकी गरिसकेर अनुगमन गरेर अहिले तत्काल ओर्लिने अवस्था छैन, तुरन्तै ओर्लिन सक्दैनौ। जुन बेला ओर्लिन सकिनेछ त्यति बेला नै भारतको अथवा चीनको टेक्निसियनहरू, नेपाली टेक्निसियन, आर्मी उहाँहरू चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नु भएको हो। यो चाहिँ विशेष अवस्था हो।
0: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूले आज मात्रै सुरुङभित्र 484 जना फँसिरहेको बताएका छन्। प्रदेश सरकार र स्थानीय तहसँग समन्वय नभएको आरोपको पनि बालेनले खण्डन गर्नुभएको छ। शुरूदेखि नै स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सरकारसँग समन्वयमै रहेको उहाँले बताउनुभयो। टनेलमा फँसेकाहरूको उद्धार गर्ने बारेमा भने जस्ता अनुमान गरिएको छ ती यथार्थभन्दा निकै फरक रहेको उहाँको दावी छ।
3: यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन, यो बाढ़ीभित्र पसेर बाढ़ी सहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म
0: सरकारसँग समन्वयमै रहेको उहाँले बताउनुभयो। टनेलमा फँसेकाहरूको उद्धार गर्ने बारेमा भने जस्ता अनुमान गरिएको छ ती यथार्थभन्दा निकै फरक रहेको उहाँको दावी छ।

0: अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने, त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ, त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने यस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन, त्यसको एउटा सीमा छ। त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन।
1: यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो, प्रधानमन्त्री शाहले भन्नुभएको छ। उक्त बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित छ। हालसम्मको विवरण अनुसार बाढ़ीमा परिपेप्यता भएका मध्ये 1114 जनाको शव फेला परेको छ भने 3916 जना सम्पर्कविहीन छन्। 292 जना घाइते भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ। यो घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारे अन्तर्राष्ट्रिय समुदायले जानकारी गराउनुपर्ने प्रधानमन्त्री शाहले बताउनु भएको छ। वहाँले हिमालय क्षेत्रमा जोखिम बढ़ेकाले यो विश्वको साझा जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभयो।
0: अचानक बेहोरेको यो ठूलो विपदको क्षति व्यवस्थापनमा अहोरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ, त्यो हामी माझ कसरी यो विपद आइलाग्यो। विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रको हिउँ चट्टानले हिम पहिरोबाट सृजित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ।
1: प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको क्षतिबारे जानकारी गराएपछि विपक्षी दलका नेताहरूले पनि सम्बोधन गरेका छन्। नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पालामा गरेका कामको स्मरण गर्दै आफ्नो अनुभव नलिएको भन्दै वर्तमान सरकारको आलोचना गर्नुभयो। रासोपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर सहयोग गर्ने बताएको तर सरकार प्रमुखले वास्ता नगरेको भन्दै प्रधानमन्त्री बालिनप्रति आक्रोश पोख्नु भएको छ।
2: सरकारको मुख्य नेतृत्व अझ जो सबभन्दा बढी जिम्मेवार र संवेदनशील हुनुपर्ने हो, आज आउनुभयो, केही ब्रिफिङ उहाँले सुनाउनु भयो, म उहाँलाई यस अर्थमा त धन्यवाद नै भन्न चाहन्छु। तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु, संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौं भनिराखेका छौं, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले पनि सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै आलोचना गर्नुभएको थियो।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन घरको।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि झण्डै 8 अर्ब रूपियाँ सहयोगको संकलन भएको छ। ठूलो जनधनको क्षति फुने गरी भोटेकोशीमा आएको बाढ़ीपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले नै सहयोग आह्वान गरेको थियो। त्यसपछि विभिन्न व्यक्ति, निकाय तथा अन्तर्राष्ट्रिय रूपमा प्राप्त भएको सहयोग आज दिउँसोसम्ममा 7 अर्ब 88,57,217 रूपियाँ पुगेको छ। हिजो बाढ़ी प्रभावितका लागि 1 अर्ब निकासा गरिएपछि 6 अर्ब 88

0: 80,217 रूपियाँ रकम कोषमा नै रहेको छ।
1: बाढ़ीमा भएको क्षतिको बीमा कम्पनीहरूले प्रभावितलाई अग्रिम भुक्तानी दिने भएका छन्। जलविद्युत आयोजना र ठूला पूर्वाधार जस्ता क्षतिको पुनः मूल्यांकन गर्न समय लाग्ने भएकाले अग्रिम भुक्तानी दिन कम्पनीहरू सहमत भएका हुन्। बाढ़ीको क्षति र बीमा दावी भुक्तानीको विषयलाई लिएर अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी, सर्वेयर लगायतको सहभागितामा छलफल भई पुनर्निर्माण शुरू गर्न नगद प्रवाह सहज बनाउन अग्रिम भुक्तानी दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ।
0: पृथ्वी राजमार्ग अवरूद्ध हुँदा प्रभावित बनेको खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी सहज बनाउन सरकार र व्यवसाय बीच नयाँ सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा सरकारवाला निकाय सहित भएको बैठकले ग्यास ढुवानीका लागि वैकल्पिक सड़क प्रयोग गर्ने र त्यसको ढुवानी भाड़ा दर समेत तय गरेको हो। नेपाल एलपी ग्यास उद्योग अध्यक्षका अध्यक्ष दिवान चन्दका अनुसार बैठकले ट्रक तथा बुलेटहरूलाई स्कटरिङ गरेर सुरक्षित गन्तव्यमा पुर्याउने व्यवस्था मिलाएको छ। सड़क अवरूद्ध भएपछि काठमाण्डु उपत्यकामा ग्यास अभाव हुन नदिन खाली सिलिण्डर संकलन गर्ने र भरेर पठाउने काम शुरू भइसकेको उहाँले जानकारी दिनुभयो। बैठकमा अध्यक्ष चन्दले ट्रक व्यवसायीहरूले ग्यास ढुवानीका लागि 150-200 वटासम्म गाड़ी तत्काल उपलब्ध गराउन सक्ने बताउनु भएको छ। काठमाण्डुबाट नेपाल ग्यास र एभरेस्ट ग्यासका खाली सिलिण्डर लिएर गाड़ीहरू हेटौडातर्फ जान थालिसकेका छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्सले कुवेतमा रहेका अमेरिकी सैन्य आधार शिविर एयर बसमा मिसाइल तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। उसका अनुसार कुवेत स्थित अली अल सालेम एयर बसमा गरिएको उक्त आक्रमणमा परिकै अमेरिकी सैनिक मारिएका छन्। इरानी संचार माध्यमहरूका अनुसार सो एयर बसमा रहेको अमेरिकी कमाण्डरको मुख्यालय र आवास क्षेत्रलाई निशाना बनाइएको थियो। आक्रमणका कारण ड्रोन राखिने ह्याङ्गर र उडान भर्ने क्षेत्रमा भीषण आगलागी हुनुका साथै इरान विरूद्ध प्रयोग हुँदै आएका केही अमेरिकी ड्रोन पूर्ण रूपमा नष्ट भएको दावी इरानले गरेको छ। यसैबीच कुवेत सरकारले इरान तर्फबाट आएका मिसाइल र ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणाली मार्फत आकाशमै निष्प्रभावी बनाएको जनाएको छ। कुवेती अधिकारीहरूका अनुसार आक्रमणबाट कुनै पनि मानवीय क्षति भएको पुष्टि भएको छैन। इरानको यस दावी र सैन्य क्षतिको विषयमा अमेरिकी सेन्ट्रल कमाण्डले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
0: अब खेल समाचार। अस्ट्रेलियामा रहेको नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले पहिलो एक दिवसीय खेलमा पराजय भोगेको छ। डार्विनमा आज भएको खेलमा 193 रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको तास्मानियाले 49.2 ओभरमा 8 विकेट गुमाएर लक्ष्य भेटायो। तास्मानियाका लागि गाबे बेलले सर्वाधिक 60 रन बनाए। राफ म्याकमिरनले 32 तथा विल प्रेस्टविजले 23 रनको योगदान दिए। नेपालका लागि दीपक डुम्रे र साहब आलमले समान दुई विकेट लिए। यसै आकाश सन्त, रिजन ढकाल र पवन सराफले समान एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङको लागि मैदानमा उत्रिएको नेपाल 43.3 ओभरमा मात्र 192 रनमा समेटिएको थियो।
1: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भुटेपछि बाढ़ीबाट भएको क्षतिबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी, आफूहरूको सुझाव नलिएको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्ड आक्रोशित।
1: भुटेपछि बाढ़ीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल बनाइने।
0: ढुवानी सहज बनाउन सरकार र व्यवसाय बीच नयाँ सहमति। कान्ति र त्रिभुवन राजपथ हुँदै उपत्यकामा ग्यास सार्न 200 ट्रक प्रयोग गरिने।
1: कुवेत स्थित अमेरिकी सैन्य शिविरमा इरानको हवाई हमला, आक्रमण निष्प्रभावी पारेको कुवेतको दावी।
0: र पहिलो एक दिवसीय खेलमा तास्मानियासँग नेपाल ए 2 विकेटले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
3: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्ट को आईपीटीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ। हुन त
5: हुन्छ,
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला
1: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।

0: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: सयौं समुदायका हजारौं समस्या, लाखौं गुनासा,
2: करोडौं नेपालीका आआफ्नै दृष्टि,
3: तर उन्नतिका लागि हाम्रो प्रयास,
4: वास्तविकताको एउटै सम्बोधन,
2: कार्यक्रम आवाज आवाज
3: आवाज
4: आवाज।
5: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म
2: अब तपाईँ आफै बोल्नुहोस्,
4: तपाईँको रेडियोमा तपाईँकै आवाज

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 4 पीएम
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: हाहा अपडेट

दिउँसो 4 बजेको थाहा अपडेटमा जगतको नमस्कार। नेप्से परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। यससँगै परिसूचक नेप्से 15.44 अंकले बढ़ेर 2538 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका शेयर 2,94 करोड़ 27 लाख रूपियाँमा खरिद बिक्री भए। आज 13 उपसमूह मध्ये 11 उपसमूह बढ़्यो भने 2 उपसमूह घटेको छ। आज 193

Pushing me, I'm just connected, what you can feel.

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी
1: होटल व्यवसायले आफ्नै खर्चबाट तराईबाट ल्याउनु पर्ने नागढुङ्गामा सड़क भाँसिएपछि सुरुङ मार्ग गरियो खुला।
2: चीनले केरुङ नाकासम्मको सड़क खोल्यो। अब उद्धारका भारी उपकरण प्रभावित क्षेत्रमा प्रवेश गर्न सक्ने रसुवा बाढ़ी पीड़ितहरूका लागि अमेरिकी संस्थाबाट आयो 40 टन आपतकालीन राहत सामग्री।
1: र एनजेल खेल्न मंगोलियादेखि ब्राजिलसम्मका 18 खेलाड़ी नेपालमा। तास्मानियासँगको पहिलो अभ्यास खेलमा नेपाल ए 2 विकेटले पराजित।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बाढ़ीबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी सम्बन्धी खबरबाट। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि सरकारले कस्ता कार्य गर्यो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदलाई जानकारी दिनुभएको छ। प्रतिनिधि सभामा उहाँले बाढ़ी पैह्रोले गरेको क्षति, राहत उद्धार व्यवस्थापनमा भएका कामबारे जानकारी दिनुभएको हो। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले के कस्ता काम भएको छ भनेर ब्रिफिङ गर्नुभएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीबाट भएको जनधनको क्षतिपछि उद्धार र राहतका विषयमा आफूले गुनासो आएको जानकार रहेको जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले ज्यान गुमाएका सम्पूर्णमा हार्दिक श्रद्धांजलि व्यक्त गर्दै यो घटना सिंगो नेपालीमाथि परेको वज्रपात भएको बताउनु भएको छ।
8: भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले क्षणभरमै हामीबाट हाम्रा आमा बुबा दिदी बहिनी र दाजुभाइहरू खोसेर लग्यो। यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनु हुने सम्पूर्ण मानिसहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछु। आफ्नो मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखि नै सम्वेदना व्यक्त गर्दछु। घाइते हुनुभएका सबै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु अनि आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएका नागरिकहरूको पीड़ामा म गहिरो महसुस गरेको कुरा व्यक्त गर्दछु। यो पीड़ा रसुवा नुवाकोट वा धार्मिकको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो।
1: बैठकमा बोल्दै प्रधानमन्त्री शाहले सुरुङ उद्धारमा भएको ढिलाएको विषयमा आएको गुनासोबारे पनि जानकारी दिनुभएको छ। टनेलमा विपद आउँदा सुरुङमा आएको पहिरो पछ्याएर प्रवेश गर्ने विशेषज्ञता विश्वभर रहेको छ, तर यो फरक घटना हो प्रधानमन्त्री शाहले भन्नुभएको छ।
8: यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ। विश्वभरि टनेलमा कुनै विपद आउँदाखेरि विश्वभरि पाइने एक्सपर्टहरू चाहिँ टनेलमा आउने पहिरोलाई पछ्याएर उद्धार गर्ने एक्सपर्टिज चाहिँ विश्वभरि नै रहेको छ। र यो चाहिँ फरक किसिमको किन हो भन्दाखेरि यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन, यो बाढ़ीभित्र पसेर बाढ़ीसहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ, त्यो बेला मात्रै गर्न सकिन्छ।
1: यस्तै प्रधानमन्त्री शाहले प्रदेश र स्थानीय सरकारसँगको समन्वयका विषयमा स्पष्टीकरण दिनुभएको छ। उहाँले बाढ़ीपछि तुरन्तै अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन चाहेको तर परिस्थितिले साथ नदिएकाले ढिलाइ भएको बताउनुहुन्छ।
8: यति ठूलो विपद पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन। प्राविधिक क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन शुरूदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौं। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौं। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो। उहाँहरूले शुरूकै दिनदेखि पहिलो दिन दोस्रो दिन पनि रेकी गरिराख्नु भएको थियो। हवाई मार्फत त्यो एरियामा अहिले कस्तो क्षति भएको छ, त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरूले रेकी गरिसकेर अनुगमन गरेर अहिले तत्काल ओर्लिने अवस्था छैन, तुरन्तै ओर्लिन सक्दैनौ। जुन बेला ओर्लिन सकिनेछ त्यति बेला नै भारतको अथवा चीनको टेक्निसियनहरू, नेपाली टेक्निसियन, आर्मी उहाँहरू चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नु भएको हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढ़ीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने पनि बताउनु भएको छ।
8: त्यो हामी माझ कसरी यो विपद आइलाग्यो, जलवायु परिवर्तनको प्रभाव, अचानक बेहोरेको यो ठूलो विपदको क्षति व्यवस्थापनमा अहोरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ। त्यो हामी माझ कसरी यो विपद आइलाग्यो, विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, हिमालय क्षेत्रको हिउँ चट्टानले हिम पहिरोबाट सृजित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको छ।
2: भोटेकोशी बाढ़ीपछि सोलुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइप्रति प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलका नेताहरूले सरकारको चर्को आलोचना गरेका छन्। उनीहरूले उद्धारमा अत्याधुनिक प्रविधि र दक्ष जनशक्ति तत्काल परिचालन गर्नुपर्ने साथै विपद पछिको पुननिर्माण, अन्तर्राष्ट्रिय सहयोग र क्षतिपूर्तिका लागि
8: क्षेत्रको हिउँ चट्टानले हिम पहिरोबाट सृजित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको छ।
2: भोटेको

0: प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्मेले सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको बताउनु भएको छ। अझै पनि 62 जिल्लाका 3,916 नागरिक सम्पर्कविहीन भएको विवरण आएको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
1: म स्मरण गराउन चाहन्छु, 72 सालको विनाशकारी भूकम्पको समयमा नेपालले ठूलो संकट भोगेको थियो। तत्कालीन सरकारले अन्तर्राष्ट्रिय प्राविधिक सहयोगका लागि तुरन्तै पहल पनि गर्यो। विदेशी उद्धार तथा प्राविधिक टोलीहरू परिचालन भए। 12 घण्टामै टोली आउन सम्भव भयो। 34 देशका 76 खोज तथा उद्धार टोली आएका थिए। हामीले त्यो अनुभवबाट धेरै कुरा सिक्न सक्थ्यौ। त्यो सरकार कांग्रेसको नेतृत्वमा थियो भन्दैमा सिक्न नहुने त पक्कै थिएन होला महोदय। सरकारले संसदलाई यसको जवाफ दिनै पर्ने हुन्छ। को नागरिक कहाँ कस्तो छ, नजिकको सरकार स्थानीय सरकारलाई नसोध्ने, सम्बन्धित आयोजनाले निजी क्षेत्रलाई जान नदिने, इन्जिनियर प्राविधिक तथा विषयविज्ञहरूको कुरा नसुन्ने, आफू एक्सन नगर्ने, अरूलाई गर्न नदिने अनि 7 दिन बितिसकेपछि हात उठाएर सरकारले भने सुरुङमा आफै खोज, यो कस्तो संवेदनशीलता र जिम्मेवारी हो सभा महोदय? यो असंवेदनशीलता त ढिलाइका कारण ती सुरुङभित्र भएको मृत्यु हो कि हत्या सभामुख महोदय? म यो राख्न चाहन्छु यहाँनिर। बारम्बार ध्यान आकर्षण गराउँदा पनि सरकार छिक्यो, यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन? सरकार सामाजिक सञ्जालमा अल्झियो।
0: एमआरए संसद दलका नेता रामबहादुर थापा बादलले पुननिर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताउनु भएको छ। बैठकमा थापाले विपदपछि अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुका साथै पुननिर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने 7 बुँदे सुझाव दिनुभएको छ।
2: प्रधानमन्त्रीज्यूले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। सामूहिक र संगठित प्रयासले मात्रै हामीले यो संकटको सामना गर्न सक्दछौं। अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल, स्पेशल टास्क फोर्स गठन गर्नुपर्दछ। सरकारले युद्ध स्तरमा उद्धार तथा राहत कार्यका लागि रक्षा मन्त्रीको नेतृत्वमा युनिफाइड स्पेशल टास्क फोर्स गठन गर्नुपर्दछ। सरकारले पुननिर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्दछ।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रसन्नले प्रधानमन्त्री बालेन्द्र शाहले कसैको अनुहार हेर्न नखोजेको भन्दै टिप्पणी गर्नुभएको छ। भुटेकोशी बाढ़ीका विषयमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रसन्नले सरकारलाई सबैको साथ हुँदाहुँदै पनि काम गर्न नसकेको जिकिर गर्नुभयो। सरकार उद्धार कार्यमा असफल भएको टिप्पणी प्रसन्नको छ।
3: प्रधानमन्त्री र मन्त्री सक्रिय भएर जाने आउनेमा त देखियो, सेनाले धेरै जोखिम उठाएर उद्धारमा राहतमा खेलेको भूमिका देखियो, उहाँहरूलाई हामी सबैले धन्यवाद नै भनेका छौं। तर यो महाविपत्तिको सामना गर्नको लागि सबै तहको सरकार, संघीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज, आम जनतालाई विश्वासमा लिएर जसरी परिचालन गर्नुपर्ने थियो त्यो पुगेको छैन। सेना परिचालन भयो, जनपरिचालन भएन, जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान गर्न असम्भव जस्तै हुन्छ भनेर पनि मैले भने। एउटा कुरा चाहिँ जे देखियो यो 7 दिनमा, सरकार सुरुको दिनको तदारुकता र पछिल्लो चरणको उसको कार्यशैली काम गराइमा कन्ट्राडिक्सन देखियो। अहिले आम मानिसहरूले फिल्डमा जे भनेका छन्, मैले, हाम्रो दलले, त्यहाँका जनप्रतिनिधिहरूले र आम नागरिकहरूले जे भनेका छन्, सरकार उद्धार कार्यमा सफल होइन असफल भयो भन्ने जनगुनासो सबभन्दा बढी सुनिएको छ। हामी कसैले पनि ढाँटेर लुकाएर यो हुँदैन, जनपरिचालनको क्रममा र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर आगामी दिनमा अझ राम्रो सहकार्य, अझ राम्रो समन्वय, अझ सबैलाई विश्वासमा लिएर जानेतिर सोचेन भने जसरी उद्धार कार्यमा सफल भएको छैन, टनेलकै कुरामा पनि तुरन्तै लिनुपर्ने पहल कदमी लिइएन, ढिलो गरी लिइयो, बरू दुई दिनसम्म त हामी

0: आफै गर्छौं भने जस्तो कतै न कतै अलि महत्वाकांक्षा र अहंकार प्रदर्शन भयो भन्ने गुनासो पनि जनताको तहबाट आएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसद दलका नेता ज्ञानेन्द्र साईडी विपदका बेला सरकारले आवश्यक उपकरण र जनशक्ति समयमै परिचालन गर्न नसकेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा सुरुङमा फँसेका नागरिकको उद्धारका लागि आवश्यक उपकरण खरिद तथा परिचालनमा आफूहरूले पटक पटक आग्रह गरे पनि प्रभावकारी काम हुन नसकेको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले सुरुङभित्रको हिलोमा पठाउने प्रविधि संसारमै नभएको दावी गरेको प्रति खण्डन गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले झूठ बोलेको दावी गर्नुभयो।
2: देशको मन्त्री सांसद शासक र विज्ञहरू जनशक्तिको आफ्नो क्षमता र जिम्मेवारीको अनुसारको काम छोडेर प्रचारमुखी वा अर्कै काममा अल्झिँदा उनीहरूले हुनुपर्ने ठाउँमा उहाँहरू नहुँदा उहाँहरूले अनुमति दिने ठाउँमा अनुमति नदिँदा आज परिणामस्वरूप संकटमा परेका नागरिक अहिले पनि सुरुङ मार्गभित्र कराइरहेका छन्। सम्माननीय सभा महोदय, हामी सरकारको साथमा छौं तर यसको यो मतलब होइन कि हामी सरकारको गुलामीमा छौं भने होइन। हामी सरकारलाई कहाँ साथ दिनुपर्ने हामी दिन्छौं, कहाँ खटिनुपर्ने हामी खटिन्छौं। अनुरोध छ कुनै पनि राजनीतिकरण नगरिदिनुहोस्। अहिले पनि मान्छे जीवित हुन सक्छन्, अहिले पनि मान्छेको सास हुन सक्छ। जबसम्म तपाईँको सास हुन्छ तबसम्म उद्धारको कार्य नरोकिदिनुहोस्। प्रधानमन्त्रीले अघि भनेको कुराको म खेद प्रकट गर्न चाहन्छु। हिलोबाट सुरुङबाट हिलोबाट निकाल्ने मेसिन संसारभर छैन भन्नुभएको छ, त्यो प्रधानमन्त्रीज्यूले सरासर झुटो बोल्नुभएको छ। मेसिनहरू छन् मेसिनहरू नपत्या अहिले खोज्नुहोस्। मैले भने त आजकल सामाजिक सञ्जाल छ, दुनियाँ छ।
3: रसुवा बारीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित भएको छ। प्रतिनिधि सभा बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको हो। सभामुख अर्यालले मुलुकमा बारम्बार दोहोरिने प्राकृतिक विपदको सामना गर्न विपदपछिको व्यवस्थापन मात्र नभई पूर्व तयारीको संस्कृति निर्माण गर्नुपर्ने बताउनु भएको छ। भदौ 10 गते भुटेको सिक्तिर्सुली नदीमा विनाशकारी बाढ़ी आयो। उक्त बाढ़ीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, पेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत थादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित छन्। बाढ़ीमा परिबेपत्ता भएका मध्ये अहिलेसम्म 1114 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, चितवनमा 348, गोर्खामा 66, तनहुमा 38, नवलप्रासी पूर्वमा 217 र नवलप्रासी पश्चिममा 190 जना गरी 1114 जनाको शव फेला परेको हो। 3916 जना सम्पर्कविहीन छन्। 292 जना घाइते छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11,993 जनाको उद्धार गरिएको छ।
1: भीषण बाढ़ीका कारण ठूलो संख्यामा मानिसहरू थुनिएको भनिएको त्रिशुली 3A जलविद्युत परियोजनामा उद्धार प्रयास जारी छ। उद्धारकर्ताहरूले त्रिशुली 3A जलविद्युत परियोजनाको सुरुङको मुखमा रहेको ठूला 7 ढुंगा विस्फोट गरी हटाएका छन्। मंगलबार राति परेको भारी वर्षापछि जमेको पानी निकालेर सुरुङको मुखमा रहेका ठूला ढुंगा विस्फोट गरी हटाइएको हो। अहिले विस्फोट गरेर फुटाइएका ढुंगाका टुक्रा सफा गर्दै तल झार्ने र लेबल डाउन गर्ने काम भइरहेको प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम नेउपानेले जानकारी दिनुभयो। विनाशकारी भोटेकोशी बाढ़ीले जलविद्युत आयोजनाको सुरुङभित्र थुपारेको माटोको लेदो सफा गरेर बाहिर फाल्ने प्रयोजनका लागि व्हील लोडर र मिनी एक्सकाभेटर तयारी अवस्थामा राखिएका छन्। सुरुङ सफा गर्दै 160 मिटर पार गरेपछि त्रिशुली 3A जलविद्युत आयोजनाको पावर हाउसमा पुगिने नेउपानेले बताउनुभयो। 60 मेगावटको माथिले त्रिशुली 3Aमा बाढ़ीपछि 42 जना सम्पर्कविहीन छन्। रसुवाको भोटीको सीमा आएको विनाशकारी बाढ़ी परेका कारण सुरुङभित्र थुप्रिएको माटो ढुंगा तथा अन्य सामग्री हटाएर उद्धार तथा खोजी कार्य अघि बढ़ाउन 3-4 महिनासम्म लाग्न सक्ने नेपाली सेनाका अधिकारीहरूले बताएका छन्। धुन्ची उत्तरको फिल्ड अपरेशन कमाण्डको जिम्मेवारी लिएका उज्जवल विक्रम राणाले त्यहाँको वस्तुस्थितिबारे जानकारी दिँदै सुरुङभित्रको अवस्था अत्यन्त जटिल रहेकाले 2-3 दिनमै सबै सामग्री हटाएर सहज रूपमा उद्धार गर्न सकिने अवस्था छैन। सुरुङभित्र जमेको सामग्रीको मात्रा र अवस्थालाई हेर्दा त्यसलाई पूर्ण रूपमा हटाउन 3-4 महिनासम्म पनि लाग्न सक्ने उहाँको आकलन छ। टनेलभित्र जम्मै जमेका कुराहरू निकाल्न 2-3 दिनमै हुन सक्ने सम्भावना देख्दिन। त्यसलाई 3-4 महिनामा पनि निकाल्न नसक्ने अवस्था मैले आफैले देखेको छु, उहाँले भन्नुभयो। उहाँका अनुसार जिम्मेवारी क्षेत्रभित्र जलविद्युत आयोजनाका चारवटा सुरुङ छन्। तीमध्ये रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा उद्धार तथा खोजी कार्य अघि बढ़ाउन कठिन भएपछि काम रोकिएको छ। सुरुङको तल्लो भागसम्म पानी तथा अन्य सामग्री भरिएको र त्यहाँ जीवित व्यक्ति भेटिने सम्भावना नदेखिएपछि सम्बन्धित आयोजनाका इन्जिनियरसँगको समन्वयमा उक्त काम बन्द गरिएको उहाँले बताउनुभयो। चिनिमे आयोजनाको सुरुङमा भने उद्धार तथा खोजी कार्य जारी छ। यसै गरी 216 नम्बरको सुरुङमा पनि आजदेखि पुनः उद्धार प्रयास थालिएको छ। नेपाली रेडियो नेटवर्कमा कुसको शब बनाएर अन्त्येष्टि गर्न शुरू लगायतका समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।

0: एलजी ले लिया हो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: फिरता फिरता 20% समस्या फिरता
2: जैसे पानी चाह पानी
3: एनसेल पैक किन्नु भयो त
0: जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्
3: एनसेल पैक किन्नु भयो त शर्तहरू लागू हुने छन् एनसेल नेपालकै लागि
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब बाँकी खबर गत भदौ 10 गते तिब्बत हुँदै रसुवाको भोटेको सीमा असानक आएको भीषण बाढ़ीपछि बेपत्ता आफन्तले आज 8 दिन बितिसक्दा पनि केही पत्ता नलागेपछि केही पीड़ित परिवारले कुशको शव बनाएर पशुपति आर्य घाट लगायतका अन्य घाटहरूमा अन्त्येष्टि गर्न थालेका छन् रसुवा र नुवाकोटका केही परिवारले अब सम्पर्कविहीन सदस्य खोज्न छाडेर शव नहुँदाको अवस्था अनुसार अन्तिम संस्कार थालेका छन् उनीहरूले कुशको शव बनाएर अन्त्येष्टि शुरू गरेका हुन् यता गत बुधबार भोटेको सी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवाको उत्तर गया गाउँपालिका गम्भीर संकटमा छ विपत्तिका कारण गाउँपालिकामा मानवीय क्षतिका साथै भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भएका छन् गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार अहिलेसम्म 426 जना भन्दा बढ़ी स्थानीय बासिन्दा सो गाउँपालिकामा बेपत्ता छन्
6: बाढ़ीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद व्यवस्थापनका लागि थप 6,75,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय भएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध गराइएको 6,75,00,000 रूपियाँमा थप 6,75,00,000 रूपियाँ विनियोजन गर्ने निर्णय गरेको हो यससँगै प्रभावित स्थानीय तहका लागि उपलब्ध गराइने कुल रकम 13,50,00,000 रूपियाँ पुगेको छ निर्णय अनुसार रसुवाका 4 स्थानीय तहलाई 4,50,00,000 रूपियाँ उपलब्ध गराइनेछ उत्तर गया गाउँपालिकालाई 1,50,00,000 गोसाईकुण्ड गाउँपालिकालाई 2 करोड़ कालिका गाउँपालिकालाई 60,00,000 र आमा छोदिङमो गाउँपालिकालाई 40,00,000 रूपियाँ विनियोजन गरिएको छ नुवाकोटको 4 स्थानीय तहलाई 6 करोड़ रूपियाँ विनियोजन गरिएको छ धादिङका 4 स्थानीय तहलाई 1,80,00,000 रूपियाँ र गोर्खाको गण्डकी गाउँपालिकालाई 40,00,000 तथा तनहुँका देवघाट र आबुखैरिनी गाउँपालिकालाई 40,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय भएको छ
5: पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाण्डु उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भइरहेको छ ग्यासका बुलेटहरू आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले व्यावसायिक परियोजन होटल रेस्टुरेन्ट क्यान्टिन आदिका लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाउँदै करायसी र अत्यावश्यक क्षेत्रमा मात्रै ग्यास उपलब्ध गराउने निर्णय गरेको छ आज नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक बजार व्यवस्थापक दीपक बरालको अध्यक्षतामा निगमका अधिकारी र ग्यास विक्रेता महासंघका पदाधिकारी संयुक्त बैठक बसेको थियो 14 भदौमा कृष्णवीरमा सड़क भाँसिएपछि ग्यास आपूर्ति श्रृंखलामा गम्भीर असर परेको निष्कर्ष निकाल्दै बैठकले उपत्यकामा ग्यास हाहाकार हुन नदिन वैकल्पिक उपाय अगाडि सारेको छ राजमार्ग अवरूद्ध भई ग्यास बुलेट काठमाण्डु आउन नसकेपछि अब काठमाण्डु उपत्यकामा बिक्री वितरण गर्ने एलपी ग्यास उद्योगहरूले हाललाई तराईका उद्योगहरूमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाण्डु ल्याउने व्यवस्था मिलाइएको छ निगमले ग्यासको चरम अभाव हुन नदिन हाललाई व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरण पूर्ण रूपमा रोक्न विक्रेतालाई निर्देशन दिएको छ बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्रै वितरण गरिनेछ निर्णय अनुसार विशेष गरी विद्यार्थी असहाय बिरामी ज्येष्ठ नागरिक विभिन्न आश्रम र अपाङ्गता भएका व्यक्ति तथा बाढ़ी पीड़ितका लागि खुलेका सेन्टरहरूलाई आवश्यकता अनुसार प्राथमिकता आधारमा ग्यास उपलब्ध गराइनेछ

0: सम्म चाहिँ घाइतेको संख्या 292 रहेको छ. त्यो मध्ये अब केही दिशात पनि भइसक्नु भएको छ र अहिलेसम्म चाहिँ शनाकत भई बुझिलिएको शब्दको संख्या जम्मा 68 मात्रै रहेको छ.
1: आवश्यक प्रक्रिया पूरा गरी शवहरू बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ. गोर्खामा पनि 72 जना अझै सम्पर्कविहीन रहेका छन्. यसैबीच पूर्वी नवलप्रासीको देवचुलीमा शव व्यवस्थापन गरिएको क्षेत्रमा जंगली जनावरले शव उत्खनन गर्न सक्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा तार जाली लगाइएको छ. बाढ़ीबाट कतिजनाको मृत्यु भयो, कति घाइते छन् र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण अझै स्पष्ट हुन सकेको छैन. सेनासहित सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खोजी तथा उद्धारमा खटिएका छन्. प्रभावित क्षेत्रमा सड़क तथा संचार सम्पर्क पुनस्थापना गर्नु पनि सरकारका लागि ठूलो चुनौती बनेको छ. होल्डिङ सेन्टरमा राखिएका महिला, किशोरी र बालबालिकाको सुरक्षा जोखिम बढ़ेको छ. कतिपय सेन्टरमा उनीहरूलाई पुरूष तथा अन्य व्यक्तिहरूसँगै खुला स्थानमा सुत्ने व्यवस्था गरिएको छ. महिला तथा किशोरीका लागि छुट्टै सुरक्षित बस्ने ठाउँ, पर्याप्त गोपनीयता र सुरक्षाको व्यवस्था नहुँदा उनीहरू थप जोखिममा परेका छन्. कतिपय स्थानमा होल्डिङ सेन्टरमा किशोरीहरू प्यासेजमै सुत्नुपर्ने अवस्था रहेको र राति असुरक्षित तथा डर लाग्ने रहेको एक किशोरीले सीआईएनसँग बताउनुभयो.
2: बस्न अलिक सेफ छ नि त, आफूलाई डर हुँदैन, मन अलिक बस्छ भने आनन्दसँग सुत्न भयो नि त है त. नि त राति कति बजी निदाउने गरे खै खानै हुँदैन, अब निद्र लाग्दैन. अब यस्तो भइरहेको सधैँजना हुन्छ सँगै, अब त्यस्तो बस्न अलि हुँदै हुन्छ
3: घरको आफ्नो कोठाया
2: डर लाग्छ पनि के होला. अब राति के कोही अब चोर सोराएर केही रड्यो भने नि अब हुन्छ नि त लाग्छ, के त लगाउँछ
3: तर त्यत्रो मान्छे
2: अब कस्तो के भर सम्झना यस्तो खराब.
1: यसैबीच सभामुख डोलप्रसाद अर्यालले बाढ़ीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ. प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै वहाँले विपदका बेला मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनु र विस्थापित नागरिकको सुरक्षित पुनस्थापना गर्न आग्रह समेत गर्नुभयो.
4: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु. विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं. जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्.
1: साझा खबरमा अब खेल खबर. नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ. आज भएको रोमाञ्च खेलमा नेपाल तास्मानियासँग 2 विकेटले पराजित भएको हो. नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो. नेपालले यसअघि टप एण्ड T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो. नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्यूजील्याण्ड एसँग एक दिवसीय खेल खेल्नेछ.
5: बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानीको व्यवस्था कसरी भइरहेको छ?
6: ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौं.
5: मरेका जनावरका शव व्यवस्थापन नहुँदा स्वास्थ्य जोखिम बढ़ला. विज्ञको जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा बढ़दो खानेपानी समस्या समाधानका लागि सरकारले गरिरहेको पहल लगायतका खबर बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
7: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
5: विपद जुनसुकै बेला आउन सक्छ. बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ. तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ.
8: सबैभन्दा महत्वपूर्ण

0: र 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
0: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली साथी दीपक आचार्यबाट।
2: साझा खबरमा अब मिलीजुली नेपालीमा महत्वपूर्ण जानकारी र सूचना। विनाशकारी बाढ़ीपछि नुवाकोटको सदरमुकाम सहितका बस्तीहरूमा ल्याइएका खानेपानीका पाइपलाइनहरू टुटेका छन्। हामीले विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीलाई बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानी व्यवस्था कसरी भइरहेको छ भनेर सोधेका थियौं।
5: पहिलो र दोस्रो दिन चाहिँ हाम्रो काठमाडौँ उपत्यका खानेपानीबाट पनि ट्याङ्करहरू पठाउनु भएको थियो। पछि हामीले होल्डिङ सेन्टर जहाँ बत्ती आइसकेपछि हाम्रै नगरपालिकाको ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौँ। प्रभावितहरू मात्रै नभएर खानेपानीको सन्दर्भमा यो बाढीले चाहिँ हाम्रा खानेपानी आयोजनाहरू उपभोक्ताहरूले चलाइराख्नु भएका खानेपानी आयोजनाहरू प्रभावित हुँदा बाढी प्रभावितहरूलाई मात्रै होइन आम नागरिकहरूलाई पनि पानीको आवश्यकता परिसकेको छ र त्यसमा ट्याङ्करहरूबाट व्यवस्थापन पनि गरिरहेको छ। केही काठमाडौँबाट पनि मगाइसकेका छन्। बत्ती आइसकेको सन्दर्भमा लिखु गाउँपालिकादेखि लगाएर आसपासका पालिकाहरूबाट पनि पानी केन्द्रित गरेर चाहिँ हामीले वितरण गरिरहेका छौँ।
2: भीषण बाढीले पक्की पुल बगाएपछि नुवाकोटको त्रिशुली नदीमा तुइन राख्न थालिएको छ। यो विपदमा राहत स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्याउन र आवत जावतलाई केही सहज बनाउन तुइनले सहयोग पुग्ने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बताउनुभयो।
6: तुइन पर्दाखेरि चाहिँ अब हाम्रो चाहिँ बास्केट छ, बास्केट त फलामको छ, मजबुतै छ, त्यही पनि अब त्यसमा मुभमेन्टहरू गर्नु भएन र तान्ने पनि जनशक्ति दुई साइडमै तान्ने जनशक्ति पनि हुन्छ। त्यसमा अलिकति हामीले चाहिँ हतार नगरिकन चाहिँ गर्यौँ भने अरू त्यस्तो कम्प्लेक्स चिज त यसमा केही पनि हुँदैन। 150 केजीसम्म लान सकिन्छ भनेको छ। त्यो भएपछि अब वेट हेरेर दुईजनासम्म व्यक्ति नभए त्यही 150 केजी अथवा तपाईँको लगभग 200सम्म चाहिँ खाद्यान्न सामग्रीहरू चाहिँ हामी वेटको लिमिट अनुसार चाहिँ वारपार गराउन सक्छ र अब जनताले पनि अलिकति त्यहाँ चाहिँ प्रभावित क्षेत्रमा चाहिँ संयमित भएर लाइन बसेर चाहिँ होडबाजी नगरिकन अब बनिसकेको छ भने चाहिँ अब टाइम लाग्ला तर सबैको पालो आउँछ। त्यसरी पालो पालो गरेर गऱ्यो भने चाहिँ समस्या हुँदैन भन्ने मलाई लाग्छ। अहिले हामीले प्लानिङ गरेको चाहिँ 5 ठाउँमा बनाउने भन्ने कुरो छ। एउटा यो त्रिशुली बजारमा अहिले लगभग सम्पन्न भइसकेको छ। त्यसपछि देवीघाट अनि बेत्रावती भैँसे र अर्को चाहिँ यो सिमचौर भन्ने ठाउँमा चाहिँ अहिले फर्स्ट फेजमा चाहिँ हामीले 5 ठाउँमा चाहिँ राख्ने भन्ने प्लान गरेका छौँ।
2: भोटे कोशी त्रिशुली र नारायणी नदी किनार क्षेत्रमा बाढीपछिको अवस्थामा दुर्गन्ध आएको जानकारी प्राप्त भएको छ। यो गन्ध मरेका चौपाया वा मानिसको शवबाट पनि आएको हुन सक्छ। के यो गन्धले रोग फैलाउला? हामीले यो प्रश्न संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका थियौं। डाक्टर पुनका अनुसार सामान्य अवस्थामा मरेका पशु चौपायाको शवबाट सिधै कुनै पनि रोग सर्दैन। स्वस्थ पशु वस्तुहरू बाढ़ीमा बगेको अवस्थामा त्यस्ता मृत शरीरबाट प्रत्यक्ष रूपमा रोग नसर्ने चिकित्सकहरूको भनाइ छ। तर पशु चौपाएका शवहरू राम्रोसँग गाडिएन वा राम्रोसँग व्यवस्थापन गरिएन भने त्यसबाट पानी वा खानेपानी प्रदूषित हुन्छन् र नजिक दुर्गन्ध फैलिँदा मानिसमा समस्या हुन्छ। यसरी दुर्गन्धित पशु वस्तुहरू खानेपानी वा खानेकुरा र मानिसको नजिक रहेमा त्यसबाट भने रोग सर्न सक्छ। त्यसैले पिउने पानीलाई शुद्ध बनाएर मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। पानी उमालेर वा शुद्धिकरण गरेर खान योग्य बनाउन सकिन्छ।
1: साझा खबरमा अब बाँकी खबर। कोशी प्रदेशका 163,299 घर प्राकृतिक विपदको जोखिममा रहेको प्रदेश सरकारको प्रतिवेदनले देखाएको छ। तीमध्ये 17,337 घरलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ। प्रदेशको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार बाढ़ी पहिरो र हिमताल विस्फोटबाट हुने बाढ़ी प्रदेशका 14 जिल्लाका घरहरू जोखिममा रहेका छन्। सबैभन्दा ठूलो जोखिम बाढ़ीबाट देखिएको छ। बाढ़ीका कारण मात्रै 110,421 घर प्रभावित हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये 15,060 घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन्। त्यस्तै पहिरोका कारण 23,931 घर जोखिममा छन्। तीमध्ये 2,227 घरलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ। पहिरोको जोखिम पहाड़ी जिल्लामा बढ़ी छ। हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ीको जोखिम पनि 11,610 घरमा रहेको छ। यस्तै नेपालका कोशी गण्डकी र कर्णाली नदी प्रणालीमा जोड़िएका 47 हिमताल तथा हिमनदी उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेका हिमताल मध्ये 42 कोशी 3 गण्डकी र 2 कर्णाली बेसिनमा छन्। तीमध्ये 25 तिब्बत 21 नेपाल र 1 भारतमा रहेका छन्। अध्ययन अनुसार यी हिमताल जुनसुकै बेला फुट्न सक्ने र ठूलो बाढ़ी निम्ताउन सक्ने जोखिम छ। नेपालतर्फ दूधकोशी बेसिनमा इम्जा लुमदिङ चामलाङ होङ लगायतका हिमताल उच्च जोखिममा छन्। विशेषज्ञहरूले हिमतालको नियमित अनुगमनसँगै नेपाल चीन बीच सूचना आदान प्रदान र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा कतिपय स्थानीय कुवाको धमिलो पानी खान बाध्य।
7: कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले कपडाहरूमा सुतीको कपडाहरूमा सानो कपडाहरू छानेर
1: खानेपानीको पाइप जोहो गर्दै सरकार प्रभावित जिल्लामा छिट्टै समस्या समाधान हुने सरकारको दावी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा खानेपानीको समस्या झन गम्भीर बन्दै गएको छ। धारा पाइपलाइन र पानीका मुहानमा क्षति पुग्दा धेरै परिवार दूषित वा असुरक्षित पानी प्रयोग गर्न बाध्य छन्। स्वच्छ खानेपानीको अभावले रोग संक्रमणको जोखिम समेत बढ़दै गएको बाढ़ी प्रभावित क्षेत्रका स्थानीय भीमबहादुर कुमालले बताउनु भएको छ।
11: तपाईँको बाढी त उर्लिएर आएर त यस्तो बुटाहरू त झरेप झुरुप पानीको हजुर झरेप झुरुप के नै राख्यो गाछी गोछी घरहरू त ऊ त्यो खम्मा च्याम्मा चाहिँ एउटा चाहिँ तपाईँको रासन पानी चिया खुवाउनु पानी चाहिँ एकचोटि हामी त यस्तो फरक फर्क्यो अर्कोचोटि फरक फर्क्यो अर्को फेर स्वाटै लग्यो त्यस्तो हानेर त त्यो घुमाएर पो लाँदो रहेछ
12: अत्तालिनु होला है
11: नराम्रो छ अत्तालियो हजुर फरकको कसरी हानि देखिएका पनि अर्को गएर हामीले आज अग्लो गर्छ स्वाट हानेर त स्वाट हानेर छचक्कै पानीको मन फुट्यो
12: अब पानी त छैन र
11: त्यो के अरे हेम्पार थियो अहिले भर्खर यता कता कता होला यता हानेको थियो त्यो पार फुट्यो घर अनि अहिले जोड्नी त चलन त भएन अब सबै यस्तो व्यस्तमा छौँ हामीले चाहिँ लागि परेको छैन त्यस कारणले असुविधा छ हजुर
12: पानी छैन
11: पानी छैन
12: खानेपानी मात्रै कि
11: पिउने खाने पानी नै छैन परेको पानी पनि छैन साह्रै गाह्रो छ हजुर
12: के गर्नु पानीको
11: पानीको अब चाहिँ हामीले अब तल कुवा छ सानो सानो ढब्लुको जस्तो कुवामा घर ल्याएर खाने गरेर
12: त्यो पानी चाहिँ कसरी खाइरहनु भएको
11: छ हामीले पहिले पुर्खेदेखिको चाहिँ कुवाको पानी चाहिँ खान्थ्यौँ त्यही पानीमा हामीले खाइरहेछौँ
12: पानी अहिले अब त यत्रो बाढी आयो त्यो कुवाको पानी दूषित हुन सक्छ फोहोर हुन सक्छ
11: एक घन्टा लाग्छ त्यहाँ जानलाई
12: पानी लिनलाई
11: ताजी खोलाको छेउमा आधी घन्टा जान आधी घन्टा आउनु
12: एक घन्टा तल गएर पानी लिएर आएर खाने
11: खानी गाग्रो बल्ल बल्ल
12: अनि मुहान त फोहोर भएको छैन
11: मन त सानो भुल्ला आउने कुवा हो त्यति फोहोर कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर
12: अनि त्यही ल्याएर खाने अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ नि
11: हामीले त्यो त्यत्तिकै खान्छ हजुर
12: त्यत्तिकै अहिले पनि त्यस्तै खाने गर्नुभएको
11: छ छानेर खान्छ हजुर
12: छानेर केमा छान्ने
11: कपडाहरूमा सुतीको कपडाहरूमा सानो सानो कपडाहरू छानेर
12: अनि अब यो पानीको मुहान बनेन भने त पानी त आपत पर्छ होला है
11: हामीले त्यो पहिलेको जस्तो खाएको पहिलेको निर्वाह गरेको त्यसरी नै ल्याउनु पर्छ
12: तल
11: एक घन्टा गएर ताली खोला पक्ने
12: अब के भइदियोस् भन्ने चाहनुहुन्छ त पानीको बारेमा चाहिँ स्थानीय सरकार छ प्रशासन छ के गरिदियोस् भन्ने चाहना छ त तपाईँको
11: अब हाम्रो यहाँ पानी ल्याइदियो भनेदेखि धेरै सुविधा हुन्छ सुविधा हुन्छ खाना लाउनु चाहिँ पानीले गर्दा लडर सबैले खाना लाउनु पुग्छ हजुर पानीकै आवश्यकता छ हजुर
1: सरकारले बाढ़ी प्रभावित 8 जिल्लामा खानेपानीको व्यवस्था कसरी मिलाउँदैछ सीआईएनसँग कुरा गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता रत्न प्रसाद लामिछानेले भन्नुभयो
13: खानेपानी सञ्चालनको लागि एउटा कार्यदलको बैठक बसिसकेको थियो हामीले तिनै जिल्लामा धादिङ र सुवा र गाउँघरमा तीनजनामा एक एकवटा जना हाम्रो एकजना सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा टोली चाहिँ परिचालन गर्ने गरेका छौँ भनेका छौँ र अहिलेसम्म चाहिँ तथ्याङ्क लिइसकेका छौँ केही ठाउँमा त हामीले तत्काल व्यवस्था गरेका छौँ अब के मोबिलिटी जान नसक्ने अवस्था भएको ठाउँहरूमा त्यस्तो सम्भव नत्र हामी धादिङको केही बस्तीहरूमा पनि पुगे म आफै पनि पुगेको थिएँ त्यहाँ यसो हेर्दाखेरि अब केही ठाउँमा जस्ताप भएको छ केही हाम्रो पाइप प्रकुरमेन्टको कामहरू भइरहेछ आज भोलिसम्ममा पाइप आयो भने हामी पाइप सप्लाई गर्छौँ अहिले केही ठाउँमा हामीले पम्पहरू पनि पठाइरहेका छौँ सकभर हाम्रो तर्फबाट छिटोभन्दा छिटो नै त्यसहरू चाहिँ त्यो सेवा सञ्चालनको लागि हामी लागिरहेका छौँ हाम्रो टोली चाहिँ भोलिदेखि नै सबै ठाउँमा आज पनि टोली फिल्डमा नै छ के माध्यमबाट लगभग ढाकामा ढुवानी गर्न सकिन्छ त्यसको लागि पनि तयारी गरिरहेका छौँ हामी
14: अहिले स्थानीयलाई वैकल्पिक रूपमा खानेपानीको व्यवस्था कसरी गरिरहेछ
13: अहिले चाहिँ एक हिसाबले चाहिँ अब पुराना मूलहरू पुराना ठुला स्रोतहरू चाहिँ खेती पूर्ण रूपमा खेती भएको छ अहिले हामीले लगाउँछौँ बर्खामा पलाउने मुहा मूलहरूबाट पनि पानी चाहिँ थोरै थोरै पानी ल्याएर साना साना पाइपहरूबाट पनि ल्याएर
1: विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न सत्तापक्षमै असन्तुष्टि देखिएको छ होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम बढ़दै गएको छ सुरक्षित बास र स्थानको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण छ भोटेकोशी विपदको आज 8 दिन खोजी उद्धार कार्य अझै जारी छ हालसम्म 1200 भन्दा बढ़ी शव फेला परेको छ भने मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुलेको छ नेपालका 47 हिमताल जोखिममा रहेको अध्ययन प्रतिवेदन छ कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ बाढ़ी प्रभावित क्षेत्रमा भने खानेपानीको अभाव बढ़दै गएको छ अब छिट्टै समस्या समाधान हुने सरकारको दावी छ र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छ हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले रातिको ठीक 8 बज्यो।

0: केरूङ नाका जोड्ने सड़क पुनः सञ्चालन, बीमा कम्पनीले बाढ़ी प्रभावितलाई अग्रिम भुक्तानी दिने, ब्याङ्कले प्रभावितलाई अप्ठ्यारो नपार्ने,
1: ग्यास र पेट्रोलियम पदार्थको ढुवानी सहज बनाउने सहमति, कान्ति र त्रिभुवन राजपथ हुँदै उपत्यकामा ग्यास ओसार्न 200 ट्रक प्रयोग गरिने,
0: कुवेत स्थित अमेरिकी सैन्य शिविरमा इरानको हवाई हमला, आक्रमण निष्प्रभावी पारेको कुवेतको दावी,
1: र पहिलो एक दिवसीय खेलमा तास्मानियासँग नेपाल ए 2 विकेटले पराजित, नेपाल भलिबल लीग विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार तिब्बत तर्फबाट भोटेको सीमा आएको बाढ़ीबाट भएको क्षतिबारे सदनलाई जानकारी गराउनु भएको छ। एक सातापछि आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी आइरहेको खबर पाएदेखि हालसम्म सरकारले सबै संयन्त्र परिचालन गरेर काम गरिरहेको बताउनुभयो। बाढ़ी आएदेखि नै सरकार प्रभावित क्षेत्रमा उद्धार राहतका लागि अहोरात्र खटिएको उहाँले बताउनुभयो। बाढ़ीको पूर्व सूचना नदिएको, जमीनमा सब व्यवस्थापन गरेको र विदेशी सहयोग नलिएको भन्दै आलोचना भइरहेको भन्दै प्रधानमन्त्री शाहले ती प्रश्नको प्रष्टीकरण समेत दिनुभएको छ। जानकारी हुनासाथ स्थानीय प्रहरीले सूचना दिएको र टेलिकम मार्फत प्रभावित क्षेत्रमा एसएमएस पठाएको, पछि सूचना दिने प्रहरी नै बेपत्ता हुने अवस्था आएको प्रधानमन्त्रीले सुनाउनुभयो। सब व्यवस्थापनको सन्दर्भमा उहाँले वैज्ञानिक र कानूनी व्यवस्था अनुसार पहिचान हुन नसकेका सब मात्रै डीएनए परीक्षण गरेर जमीन मुनि सुरक्षित राखिएको बताउनुभयो। राहत र उद्धारका लागि विदेशी सहयोग नलिएको भन्ने आरोप बारे प्रधानमन्त्री शाहले विभिन्न सहयोग प्रक्रिया पुर्याएर लिएको सुनाउनुभयो।
3: यति ठूलो विपद पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन। प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन शुरूदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौं। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौं। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो। उहाँहरूले शुरूकै दिनदेखि पहिलो दिन दोस्रो दिन पनि रेकी गरिराख्नु भएको थियो। हवाई मार्फत त्यो एरियामा अहिले कस्तो क्षति भएको छ, त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरूले रेकी गरिसकेर अनुगमन गरेर अहिले तत्काल ओर्लिने अवस्था छैन, तुरन्तै ओर्लिन सक्दैनौ। जुन बेला ओर्लिन सकिनेछ त्यति बेला नै भारतको अथवा चीनको टेक्निसियनहरू, नेपाली टेक्निसियन, आर्मी उहाँहरू चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नु भएको हो। यो चाहिँ विशेष अवस्था हो।
0: प्रदेश सरकार स्थानीय तहसँग समन्वय नभएको भन्ने आरोपको पनि प्रधानमन्त्री शाहले खण्डन गर्नुभएको छ। शुरूदेखि नै स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सरकारसँग समन्वयमा रहेको जवाब उहाँले दिनुभयो। टनेलमा फँसेकाहरूको उद्धार गर्ने बारेमा भने जस्तो अनुमान र आलोचना भएको छ त्यो यथार्थभन्दा फरक छ, प्रधानमन्त्री बालेनले भन्नुभयो।
3: यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन, यो बाढ़ीभित्र पसेर बाढ़ी सहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा छुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने, त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ, त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने यस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन, त्यसको एउटा सीमा छ। त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन।
0: यो पीड़ा रसुवा नुवाकोट र धादिङको मात्र होइन सिंहको नेपालको छातीमा परेको साझा वज्रपात हो, प्रधानमन्त्री शाहले भन्नुभयो। उक्त बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीकाट लगायत धादिङ, चितौन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित छ। प्रधानमन्त्रीले संसदमा दिएको विवरण अनुसार बाढ़ीमा परि बेपत्ता भएका मध्ये 1114 जनाको शव फेला परेको छ भने 3916 जना अझै सम्पर्कविहीन छन्। 292 जना घाइते भए। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ। यो घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने प्रधानमन्त्री शाहले संसदमा उठाउनु भएको छ।
3: अचानक बेहोरेको यो ठूलो विपदको क्षति व्यवस्थापनमा अवरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ, त्यो हामी माझ कसरी यो विपद आइलाग्यो। विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रको हिउँ चट्टानले हिम पहिरोबाट सृजित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ।
0: प्रधानमन्त्री बोलिसकेपछि दलका तर्फबाट सांसदहरूले धारणा राख्ने क्रम सकेर प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। यसअघि राष्ट्रिय सभाले पनि भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो।
1: विपक्षी दलले विपदमा सरकार एक्लै हिँडेको र प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पालामा यस्ता विपदमा गरेका कामको स्मरण गर्दै आफ्नो अनुभव वर्तमान सरकारले नलिएको गुनासो गर्नुभयो। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर सहयोग गर्ने बताएको तर सरकार प्रमुखले वास्ता नगरेको भन्दै

0: तरिका हो, यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि, जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
1: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले प्रधानमन्त्रीको अभिव्यक्तिमा असहमति जनाउनु भएको छ। संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग कुरा गर्दै महरले प्रचण्डले जस्तै प्रधानमन्त्री बोलिसकेर हिँडेको भन्दै आपत्ति जनाउनुभयो। मन्त्रीहरू आफै उद्धार स्थल र टनेलमा पसेर फोटो खिचाउन व्यस्त रहेको भन्दै महरले असन्तुष्टि व्यक्त गर्नुभयो।
2: प्रधानमन्त्रीले आज राम्रोसँग दिनुपर्छ होला, अब सबैको सहयोग लिन्छ, एउटा वातावरण बनाउनुहुन्छ होला भन्ने लागेको छ। तर तपाईँले देख्नुभयो प्रधानमन्त्रीले आफ्ना कुरा राख्नु, कसैको मुख नहेरिकन जानु होइन। यो बेला त सबैलाई साथमा लिएर सबैसँग अनौपचारिक पनि छलफल गरेर अन्तर्क्रिया गरेर जाने कुरा हो नि त होइन। त्यसैले अब प्रधानमन्त्रीले जिउले राखेका कतिपय तथ्याङ्कहरू, कतिपय विषयवस्तुहरू पनि त्यहाँ अलिकति विभिन्न ढंगले कुराहरू उठिरहेका छन्, तपाईँले देखिसक्नुभयो होला, राखिसक्नुभयो होला। त्यसैले हाम्रो कुरा के हो भने सरकारले सबैको साथ लिएर अगाडि बढ्नु पर्यो, हामी सहयोग गर्न तयार छौं। सरकारले चाहिँ आफूमा चाहिँ गएर त्यहाँ टनेलमा छिर्ने होइन, एक्सपर्ट पठाउनु पर्यो होइन, विज्ञहरू पठाउनु पर्यो, ताकि साँच्चीकै उद्धार होस्, साँच्चीकै तपाईँको चाहिँ मान्छेहरूको खोजी कार्य सफल होस्। अब आफू चाहिँ गृहमन्त्री अथवा कोही मन्त्री जाने टनेलमा छिर्ने अनि यसो चाहिँ फोटो खिच्ने अनि सरकारले व्यापक काम गरिरहेछ भन्ने कुराको देखाउने कुराले उद्धार हुँदैन, राहत चाहिँ वितरण हुँदैन, अथवा चाहिँ पीड़ितले चाहिँ त्यसले न्याय पाउँदैन।
1: संसद बैठकबाट बाहिरिने क्रममा प्रचण्डले संसदमा प्रधानमन्त्रीले केही झूट बोलेको टिप्पणी गर्नुभएको छ। सुरुङमा फँसेकाहरूको उद्धार गर्ने प्रविधि विश्वमै छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे विपक्षी दलले कड़ा आलोचना गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि प्रधानमन्त्रीले हिलो निकाल्ने प्रविधि संसारमै छैन भन्नु सरासर गलत हो भन्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज लाङदेन्देले पनि सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै आलोचना गर्नुभएको थियो। सत्तारूढ रासोपाका सांसद मनिष शाहले विपद व्यवस्थापनमा सरकार असफल भयो भन्नु अहिले नै हतारो हुने भन्दै सरकारको बचाव गर्नुभएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय संकट घोषणा गर्न माग गर्नुभएको छ।
3: प्रचण्डले संसदमा बालेनको कार्यशैलीमाथि प्रश्न उठाएकै दिन अर्का पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी र पहिरोबाट क्षति प्रभावित क्षेत्रमा पुगेर अवलोकन गर्नुभएको छ। उहाँले आज धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो। त्यसक्रममा ओलीले धादिङको गल्छी क्षेत्रमा पुगेर प्राकृतिक विपदबाट पीड़ित स्थानीय बासिन्दाको अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूका गुनासा सुन्नुभएको छ। उक्त क्षेत्रमा एमाले सम्बद्ध जनवर्गीय संगठनहरू र स्वयंसेवक संगठनहरू राहत र उद्धार कार्यमा सक्रिय रहेको पनि बताइएको छ।
1: नेपाली कांग्रेसले भने बाढ़ीबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ। आज पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै भदौ 20 गते शनिबार दिउँसो 1 बजेका लागि बैठक बोलाएको जानकारी दिनुभएको हो। आज बसेको कांग्रेसको संस्थापनेत्तर समूहको बैठकले भने पार्टीको 15 महाधिवेशनको मिति नै प्रस्ताव गरेको छ। आज चुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको बैठकले महाधिवेशन सहित तल्लो तहका अधिवेशनको प्रस्तावित कार्यतालिका र अधिवेशन तयारीका लागि गर्नुपर्ने कामबारे छलफल गरेको हो।
3: नेपाल परिवेशमा काठमाडौँ हेटोडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सिपी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: चीनको दक्षिण पश्चिमी स्वशासित क्षेत्र तिब्बत सिजाङ स्थित केरुनाका जोड्ने मुख्य सड़क खण्ड पुनः संचालनमा आएको छ। पहिरोका कारण क्षतिग्रस्त भएको राष्ट्रिय राजमार्गलाई निरन्तर मरमतपछि आज बिहानदेखि सुचारू गरिएको हो। उद्धार टोलीका अनुसार सड़क मार्ग खुलेपछि राहत सामग्री, उद्धार उपकरण र सम्बन्धित टोलीहरू पहिरो प्रभावित मुख्य क्षेत्रमा प्रवेश गरेका छन्। केही दिनदेखि अवरूद्ध रहेको उक्त सड़क खण्ड मरमत भएपछि अब राहत र पुनरूद्धारको कार्यले तीव्रता पाउने विश्वास गरिएको छ।
0: नेपाल राष्ट्र ब्याङ्कले बाढ़ीबाट प्रभावित भई ब्याङ्किङ कारोबारका लागि आवश्यक चेक, एटीएम कार्ड, मोबाइल र अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र ब्याङ्कको ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागले आज सूचना जारी गर्दै ब्याङ्क तथा वित्तीय संस्थालाई विपद पीड़ित ग्राहकको पहिचान यकिन गरी आवश्यक सहयोग र सहजीकरण गर्न भनेको हो।
1: बीमा कम्पनीहरूले बाढ़ी प्रभावितलाई अग्रिम भुक्तानी दिने भएका छन्। जलविद्युत आयोजना र ठूला पूर्वाधार जस्ता ठूला क्षतिको पूर्ण मूल्यांकन गर्न समय लाग्ने भएकाले अग्रिम भुक्तानी दिन कम्पनीहरू सहमत भएका हुन्। बाढ़ीको क्षति र बीमा दावी भुक्तानीको विषयलाई लिएर अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी सर्वियर लगायतको सहभागितामा छलफल भई पुनर्निर्माण शुरू गर्न नगद प्रवाह सहज बनाउन अग्रिम भुक्तानी दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ। बीमा कम्पनीहरूले यसअघि 2082 भदौको जेएनजी आन्दोलनमा भएको क्षतिको दावी भुक्तानी गर्दा पनि यकिन भएको क्षतिको 50% अग्रिम भुक्तानी गरेका थिए।
0: भोटेकोशी बाढ़ीबाट मृत्यु हुनेको संख्या 1204 पुगेको छ। विपद प्राधिकरणका अनुसार आज साँझ 6 बजेसम्ममा 4216 जना सम्पर्कविहीन भएका छन्। हालसम्म 11993 जनाको उद्धार गरिएको विवरण पनि सार्वजनिक गरिएको छ। बाढ़ीमा परेर 301 जना घाइते भएका छन्। नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशी बाढ़ीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ शुरू गरेको छ। प्रहरी अस्पतालमा आज अपराह 5 बजेसम्म सम्पर्कविहीन भएका परिवारका 539 डीएनए प्रोफाइलिङका लागि नमूना संकलन गरिएको छ। अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीका अनुसार सम्पर्कविहीन आफन्त आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र 2 प्रति फोटो लिएर अस्पताल आएर आफ्नो नमूना दिन सक्नेछन्। उनीहरूले अस्पतालमा उपलब्ध फारम भर्नुपर्ने र फारम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गरिदिने बताएका छन्।
1: पृथ्वी राजमार्ग अवरूद्ध हुँदा प्रभावित बनेको खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी सहज बनाउन सरकार र व्यवसायी बीच नयाँ सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा सरोकारवाला निकाय सहित बसेको बैठकले ग्यास ढुवानीका लागि वैकल्पिक सड़क प्रयोग गर्ने र त्यसको ढुवानी भाड़ा दर समेत तय गरेको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार बैठकले ट्रक तथा बुलेटहरूलाई स्कटिङ गरेर सुरक्षित गन्तव्यमा पुर्याउने व्यवस्था मिलाएको छ। सड़क अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास बाफ्न नदिन खाली सिलिण्डर संकलन गर्ने र भरेर पठाउने काम शुरू भइसकेको उहाँले जानकारी दिनुभएको छ। बैठकमा अध्यक्ष चन्दले ट्रक व्यवसायीहरूले ग्यास ढुवानीका लागि 150-200 गाड़ी तत्काल उपलब्ध गराउन सक्ने बताउनुभयो। काठमाडौँबाट नेपाल ग्यास र एभरेस्ट ग्यासका खाली सिलिण्डर लिएर गाड़ीहरू हेटौडातर्फ जान थालिसकेका छन्। आजबाटै केही ठाउँमा शुरू भएको काम भोलिबाट पूर्ण गतिमा अघि बढ़ने उहाँको भनाई छ।
0: त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौँ हेटौडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ। वर्षाको समय र सड़कको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रूट निर्धारण गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपेक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट हेटौडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदीको रूट कायम गरिएको छ। यस्तै हेटौडाबाट काठमाडौँ छुट्ने साना सवारी भीमफेदी, कुलेखानी, सिसनेरी, दक्षिणकाली हुँदै काठमाडौँ प्रवेश गर्नेछन्। यस्तै ठूला तथा मालवाहक सवारी काठमाडौँबाट चापागाउँ, भट्टे डाँडा, थिङ्गन हुँदै हेटौडा पुग्नेछन्। उक्त रूट प्रयोग गर्ने सवारीले साँझ 6 बजेभित्र थिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ। हेटौडाबाट छुट्ने ठूला तथा मालवाहक सवारीका लागि भैंसे पालुङ टिस्टुट नौ विषय हुँदै काठमाडौँ आउने व्यवस्था मिलाइएको छ। मकवानपुरको त्रिखण्डी नजिकको बेली ब्रिजको भार वहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। भारी मालवाहक सवारीका लागि बेली ब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रहरी प्रवक्ता सुविदीले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
3: थाह संचार नेटवर्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन सकिन्छ।
4: अब बाँकी समाचार रसुवा बाढ़ीपछि खोज उद्धार तथा राहतका लागि प्राविधिक जनशक्ति सहितको विदेशी सहयोग आउने क्रम जारी छ। बाढ़ीले माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोजीमा सघाउन 44 सदस्यीय कोरियाली उद्धार टोली आज बिहान नेपाल आइपुगेको छ। 216 मेगावटको माथिल्लो त्रिशुली एक सबभन्दा बढ़ी मानिस हराइरहेको जलविद्युत आयोजना हो। दक्षिण कोरियाको विदेश मन्त्रालय कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी कोइका र अग्नि नियन्त्रण निकायका अधिकारी सहित 44 सदस्यीय कोरिया डिजास्टर रेस्पोन्स टीम आज बिहान नेपाल अवतरण गरेको हो। टोलीको नेपाल बसाई करिब 10 दिनका लागि तय गरिएको कोरियन टाइम्सले जनाएको छ। कोरिया डिजास्टर रेस्पोन्स टीमले 5 उद्धार कुकुर सहित उच्च क्षमताका ड्रोन ध्वनि र भिडियोका माध्यमबाट भग्नावशेषमा पुरिएका मानिसको अवस्था पत्ता लगाउने उपकरण तथा थर्मल इमेजिङ डिटेक्टर लगायत आधुनिक उद्धार सामग्री नेपाल ल्याएको छ।
3: बाढ़ीबाट प्रभावितको उद्धार र राहत कार्यलाई सहयोग गर्न भारतले 5 लटको सहयोग पठाएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले आज बिहान 5 खेपको सहयोग विमान मार्फत नेपाल पठाएको जानकारी दिनुभएको उद्धार र खोजीका लागि विशेष उपकरण सहित 11 जनाको उद्धार टोली र 5.5 टन अत्यावश्यक औषधि लिएर विमान नेपालतर्फ प्रस्थान गरेको उहाँले बताउनुभयो। आजै कतारले पनि अत्यावश्यक राहत सामग्री पठाएको छ। नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अल अन्सारीले ती सामग्री नव प्रबन्धन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो। हिजो साँझ चीनबाट सहयोग स्वरूप उपलब्ध गराइएको आपतकालीन राहत सामग्रीको दोस्रो खेप आइपुगेको थियो। चीनीय सहयोगी विशेषज्ञका रूपमा 5 डीएनए पहिचान विशेषज्ञ पनि सो उडान मार्फत नेपाल आएका थिए। यस्तै अमेरिकी संस्थाले पठाएको राहत सामग्री पनि नेपाल आइपुगेको छ।
4: गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रीमा नेपाल समाजवादी पार्टी नयाँ शक्तिका फडेन्द्र देवकोटा नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्री देवकोटाले आज प्रदेश प्रमुख दिल्ली राज भट्टले शपथ खुवाउनुभयो। गोर्खा दुई कबाट निर्वाचित प्रदेशसभा सदस्य देवकोटाले आज मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ।
3: सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपतिको सिफारिशका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई रजिस्ट्रारमा नियुक्त गर्नुभएको उहाँले आजै शपथ लिनुभएको छ।
4: अख्तियारले मालपोत कार्यालय भैरहवा रूपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य सहित 5 विरूद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरू 5 उप गैर कानूनी लाभ वा हानि गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ। प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन मालपोत अधिकृत आचार्य तत्कालीन नायब सुब्बाद्वय लक्ष्मण प्रसाद न्यौपाने अजित कुमार साहनी चाई तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वत राजकान्त मिश्रलाई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा 4,53,41,800 रूपियाँ बमोजिम कैद तथा बीगो बमोजिम जरिवाना कायम गरी आरोप पत्र दायर गरिएको हो।
3: नुवाकोटका विभिन्न विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। बाढ़ीले प्रभावित भएको विद्यो नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको छ भने बेलकोटगढी र तारकेश्वरले पनि प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएका छन्। बाढ़ीका कारण विद्यार्थी अभिशिक्षक र अभिभावक हरारिएका विद्यालयको संरचना सड़क र पुलमा पुगेको क्षतिलाई आवजात गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। अन्य जिल्लाका विद्यालयहरू पनि बन्द रहेका छन्।
4: नेप्से परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। यससँगै परिसूचक नेप्से 15.4 अंकले बढ़ेर 2538 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका शेयर 2,94,27,81,826 रूपियाँमा खरिद बिक्री भएको छ। आज 193 कम्पनीको शेयर मूल्य बढ़दा 75 कम्पनीको शेयर मूल्य घट्यो भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्सले कुवेतमा रहेको अमेरिकी सैन्य आधार शिविर एयरबेसलाई मिसाइल तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। क्रप्सका अनुसार कुवेत स्थित अली अल सालेम एयरबसमा गरिएको आक्रमणमा पनि केही अमेरिकी सैनिक मारिएका छन्। इरानी संचार माध्यमका अनुसार सो एयरबसमा रहेका अमेरिकी कमाण्डरको मुख्यालय र आवास क्षेत्रलाई मुख्य निशाना बनाइएको थियो। आक्रमणका कारण ड्रोन राखिने एंगर र उडान भर्ने क्षेत्रमा भीषण आग लागि हुनुका साथै इरान विरूद्ध प्रयोग हुँदै आएका केही अमेरिकी ड्रोनहरू पूर्ण रूपमा नष्ट भएको दावी इरानले गरेको छ। यसैबीच कुवेत सरकारले इरानतर्फबाट आएका मिसाइल र ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणाली मार्फत आकाशमै नष्ट गरिदिएको दावी गरेको छ। कुवेती अधिकारीका अनुसार आक्रमणबाट कुनै पनि मानवीय क्षति भने पुष्टि भएको छैन। इरानको यस दावी र सैन्य क्षतिको विषयमा अमेरिकी सेन्ट्रल कमाण्डले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया वा पुष्टि गरेको छैन।
4: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियामा रहेको नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले पहिलो एक दिवसीय खेलमा पराजय भोगेको छ। डार्बिनमा आज भएको खेलमा 193 रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको तास्मानियाले 49.2 ओभरमा 8 विकेट गुमाएर लक्ष्य भेटायो। तास्मानियाका लागि गाबे बेलले सर्वाधिक 60 रन बनाए। राफ म्याकमिलनले 32 तथा विल प्रेस्टविजले 23 रनको योगदान दिए। नेपालका लागि दीपक डुम्रे र साहब आलमले समान दुई विकेट लिए। यस्तै आकाश चन्द रिजन ढकाल र पवन सराफले समान एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङको लागि मैदानमा उत्रेको नेपाल 43.3 ओभरमा मात्र 192 रनमा समेटिएको थियो। नेपाल एकका लागि तृतीयराज दासले सर्वाधिक 37 रन बनाए। उनले 63 बलमा 3 चौका र 1 छक्का प्रहार गरे। मायन यादवले 32 तथा कुशल मल्लले 29 रनको योगदान दिए। दीपक डुम्रेले 18 रन बनाउँदा पवन सराफ 22 रनमा अभिजित रहे। लोकेश बमले 11 रन जोड़े। तास्मानियाका बिली स्टानलेकले 4 विकेट लिए। विल प्रेस्टविज र राफ म्याकमिलनले समान 2 विकेट लिँदा लाचलान क्रकले 1 विकेट हात पारे।
3: र पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनपीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने भएको छ। आयोजक केडिया ग्रुपले आज पत्रकार सम्मेलन गर्दै लीगको पहिलो संस्करणको विजेताका लागि उक्त पुरस्कार राशिको घोषणा गरेको हो। कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ। प्रतियोगिताको उपविजेता र तेस्रो हुने टोलीले पुरस्कार राशि आयोजकले घोषणा गरेको छैन। 32 लाख रूपियाँको पुरस्कारबाट उपविजेता र तेस्रो हुने टोलीले पाउनेछन्। 17 खेलका लागि प्लेयर अफ दि म्याच प्रदान गरिनेछ। एनबीएको पहिलो संस्करण भदौ 19 देखि 27 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवरडलमा हुनेछ। आजकै पत्रकार सम्मेलन मार्फत एनबीएको गीत र मस्कटको रूपमा डाफे सार्वजनिक गरिएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भोटेपछि बाढीबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी। सरकार एक्लै हिँडेको विपक्षीको आरोप। प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति।
3: पहिरोले अवरूद्ध तिब्बतको केरुङ नाका जोड्ने सड़क पुनः सञ्चालन। बीमा कम्पनीले बाढ़ी प्रभावितलाई अग्रिम भुक्तानी दिने। ब्याङ्कले प्रभावितलाई अप्ठ्यारो नपार्ने।
4: ग्यास र पेट्रोलियम पदार्थको ढुवानी सहज बनाउने सहमति। कान्ति र त्रिभुवन राजपथ हुँदै उपत्यकामा ग्यास ओसार 200 ट्रक प्रयोग गरिने।
3: कुवेत स्थित अमेरिकी सैन्य शिविरमा इरानको हवाई हमला। आक्रमण आकाशमै नष्ट पारिदिएको कुवेतको दावी।
4: र पहिलो एक दिवसीय खेलमा तास्मानियासँग नेपाल ए 2 विकेटले पराजित। नेपाल भलिबल लीग विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: पक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो, यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
1: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कड़ा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदिङले
2: स्थलगत अवलोकन र उद्धारको पर्खाईमा पीड़ित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु। सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो, फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको शुरूमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
3: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
1: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकांकी भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
4: प्रधानमन्त्रीज्यूले आफ्नो एकांगी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ।
1: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अब लागो बाढ़ी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणिन्द्र दहाल।
5: हामी अपरान्न 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठूलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीड़ितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू पर्चाहरू त्यहाँ टाँसेको देखियो।
1: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौं मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
5: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ, एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोशिशहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रू चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै छिरिने हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौं। खास गरी लेदो माटो जुन भीषण बाढ़ीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा। अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
1: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणिन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत, उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसंघीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम WFP। बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकता बारे WFP नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसंघीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी संजय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा WFP का नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भुइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए, उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढ़ीले मानिसका घर, बजार र गाउँ बस्ती बगाएर लगेको छ, त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौं पुलहरू बगे ती छैनन्। त्यसैले कैयौं ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम WFP का नेपाल प्रमुख रियाज लोधी। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौं। तपाई हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्युब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज उद्धार र राहतमा सुरुदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले संघालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
6: विभिन्न परिवारबाट चाहिँ हामीले वाट्सएपमा चाहिँ फोटो पठाइदिएर हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ होइन। धेरैजनाको धेरै कथाहरू छ, कसैको छोराछोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले के गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले चाहिँ काहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
5: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा ओभरअल गर्नु भएको छ होइन, विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरू मध्ये पनि त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ होइन। पहिला ती ठाउँ कस्तो थियो देखिन्थ्यो र अहिले कस्तो देखिन्छ त्यो
6: कम्पेरिजन गर्नुपर्दाखेरि? पहिला त अब ग्रिनेरी होइन, खोला तल बगिरहेको, कलकलावट त्यो साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको, माथिबाट हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको, बाटोघाटोमा चाहिँ गाडीहरू गुडिरहेको, हरियाली भएको, माथि रसगढीको बेल्टहरूमा तिमुरी एरियामा चाहिँ नयाँ इभीको गाडीहरू टन्नै ओरदोरो गरेका, कार्गोका ठुल्ठुला ट्रकहरू ओरदोरो गरेका, अहिले चाहिँ केही पनि छैन, पुरै होल एरिया नै स्वाइप आउट भएको छ, घरहरू केही पनि बाँकी छैन, माथि माथिको घरहरू के बाँकी छ होइन। बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अलिअलि देखिन्छ, न त सबै ध्वस्त भएको छ होइन। बोर्डर एरियामा जहाँ जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा, नेपाल साइडमा, तिमुरी र घट्टेखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टिएका, कुचिएका, ठोकिएका, यस्तो नजारा भए केही पनि छैन। त्यसले गर्दाखेरि पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
5: यसलाई चाहिँ अहिले त एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू पुग्नु पर्थ्यो, त्यो चाहिँ एकदमै अब न्यारो नै छ नि त होइन, त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो, गाह्रो के थियो एक्ज्याक्ट?
6: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेलसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन। त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 आर्मीको हेलिकप्टर, 8-10 चाहिँ सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा कहिलेकाहीँ चाहिँ एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसन आफै गर्थ्यौँ हामीले। ल्यान्डिङ स्पट एउटै पर्यो र दुई तिनवटा ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिले काहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर्च एन्ड रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पर्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिकति मौसमको चाहिँ च्यालेन्जहरू थियो। कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन पुग्दा नपुग्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रोहरूमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो। अहिले इभन त्यो टिमुरे, घट्टेखोला र त्यो माथिको त्यो गढी इलाकामा काहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको उभाइ केही पनि देखिँदैन।
1: उनी थिए खोज उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टेन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: आमा, म पनि तपाईँसँग कुरा गर्न चाहन्छु नि।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। विशेष त व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ त्यहाँबाट अगाडि बढौं।
1: हजुरले भन्नुभयो जस्तै व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नु पर्यो। र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूलाई प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ, उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइराखेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो। र त्यसको लागि चाहिँ म आफूलाई आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेछ।
0: चार महिनामा त्यो केही कुराहरू बुझिसकियो, सिकिसक्यो, थाहा भइसक्यो हो भन्ने हो कि अझै पनि त्यो अनुभव लिने अथवा बोल्ने भन्दा सुन्ने समय नै अलिक बढी जस्तो लाग्छ यहाँलाई?
1: यस्तो हुन्छ, सिक्ने चिजहरू त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई। हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले, होइन?
0: जस्तै उदाहरणको लागि,
1: उदाहरणको लागि यस्तो हुन्छ, जस्तै म एउटा फिल्डबाट, हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँहरू सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनुभएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन। सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुराहरू, जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन। सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु।
0: भनेको सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलि अगाडि हो कि अथवा कस्तो लाग्छ आफूलाई चाहिँ?
1: त्यस्तो कम्पेयर त नगरौं, होइन? जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु। म कसैभन्दा अब्बल छु चाहिँ म भन्दिनँ, होइन? तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै, किनभने प्रयोग नभएर चाहिँ त्यो चिजलाई हामीले उसमा राखिराखेको छ, त्यस कारण त्यसलाई प्रयोग गरेर अझ सरलताका साथ अगाडि बढाउन सकिन्छ। धेरै कुराहरू जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ, टेक्निकली चिजहरूमा कहिलेकाहीँ सुचारू रूपले अगाडि लान नसक्दाखेरि प्रब्लम भइरहेको हुन्छ, होइन? डिजिटलाइजेसन गर्न धेरै जरुरी छ, अझ पनि सदनलाई देख्छु, होइन?
0: तर पहिलेको संसद र सांसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइराखेको देखिन्छ,
1: प्रयोग भइरहेछ, अझ पनि अझ यसको यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ।
0: के भइदियो भने चाहिँ साँच्चै पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको?
1: यसमा धेरैवटा कुराहरू छ, होइन? आज यसमा चाहिँ नजाउँ अब, किनभने काम पनि भइरहेको छ, होइन? जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटल्ली नै माग्ने, होइन? अथवा अब सैद्धान्तिक छलफलहरू हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया, किन पहिल्यैदेखि चलिरहेको प्रक्रियालाई हामीले एकैचोटिमै यो सबै चेन्ज गरौँ भन्न चाहिँ हुँदैन जस्तो लाग्छ, किनभने त्यसको पनि आफ्नै महत्त्व हुन्छ होला र यतिजनाले यति मिनटसम्म भाग लिनुभएको थियो भन्ने कुराहरू रेकर्डमा राख्नुपर्ने हुन्छ सदनमा। सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दा सोच्दै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्ने हुन्छ क्या। सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू। त्यसमा अगाडि बढिरहेको छ, काम पनि भइरहेछ।
0: त्यसमा संसदीय समिति अथवा संघीय संसद सचिवालयले संसद र सांसदहरूले सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने बारेमा कहिलेकाहीँ राय सल्लाह सुझाव मागेको अथवा एउटा सांसदको रूपमा यहाँलाई लागेर यसो गर्न पाए हुन्थ्यो भनेर पार्टी अथवा कुनै समिति अथवा कतै सरकारवालासँग छलफल गरेको त्यस्तो स्थिति छ कि छैन?
1: धेरै छ, यस्तो हुन्छ। हामी चाहिँ कस्तो हुन्छ भनेदेखि हामी संसदीय दलको मिटिङहरूमा पनि जस्तै अब आफ्नै पार्टीका सांसदहरूसँग मिटिङहरू बस्छौं र बेला बेलामा आफ्नो फिल्डहरूको एक्सपर्टिजहरूको कुराहरू पनि आउँछ र सचिवज्यूहरूसँग पनि कुराकानीहरू हुन्छ। अनि त्यो अनुसारले नै हामीले पार्टीको रूपमा एउटा एप्स पनि नयाँ बनाएको छौँ, एप्समै काम गर्छौँ हामीहरू। अहिलेका सांसदहरू, हामी राष्ट्रसभाका सांसदहरूको एउटा एप्स छ, त्यो एप्समा हामीहरू काम गर्छौँ।
0: भनेको सांसदहरूको लागि एप्लिकेशन
1: छ,
0: त्यहाँ के हुन्छ, कसरी तपाईँहरूले त्यसको उपयोग गरिराख्नु भएको छ?
1: एप भनेर एप्लिकेशन छ, त्यो एप
0: सांसदको लागि मात्रै?
1: हजुर, त्यसमा चाहिँ हामी अब हामीले चाहिँ ओभरअल एउटा भर्चुअल अफिस सिस्टम भन्दाखेरि पनि हुन्छ त्यसलाई. त्यसमा चाहिँ हामीले अपोइन्टमेन्टहरू फिक्स गर्नेदेखि लिएर कुनै मन्त्रीज्यूहरूसँग अपोइन्टमेन्ट लिनुपर्ने छ भने त्यसमै हामीले फिक्स गर्न सक्छौँ. हामीले गरेका कामहरू जस्तै आज म इन्टरभ्यूमा आइरहेको छु भने त्यो इन्टरभ्यू पनि मैले त्यसमा रेकर्ड राख्नुपर्ने हुन्छ होइन. अथवा अनि मैले कुन टपिकमा बोलेदेखि लिएर शून्य समयको रेकर्डहरूदेखि लिएर अनि के कुराहरू मलाई चाहिरहेको छदेखि लिएर हरेक कुरा त्यसमा हुन्छ. त्यो भइसकेपछि हामीलाई लगभग एउटा सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु कि किनभने त्यहीँ सबै कामहरू हुन्छ. त्यहाँबाट बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ र ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि किनभने हामी काम गर्दै जाँदै हिँड्दै जाँदै पाइला मेट्दै जाने भयो भने त हुँदैन. पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त, तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेरेँ भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो भनेर कन्फिडेन्स पनि हुन्छ. कहिले काहीँ चाहिँ ला मैले त धेरै काम गर्न बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भनेर जस्तो हुन्छ. सो एउटा हामीलाई सही धराधल देखाउने ठाउँ चाहिँ यो एप्स हो.
0: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुनुहुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिहरू पनि सहभागी हुन पाउनु
1: होइन. त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा अब त्यसमा पछि गएर भर्खर मात्र हामीले यो लन्च गरेर हामीले त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हाम्रो प्रोग्रामहरू पनि हुँदैछ. धेरैजनालाई सिकाउँदै पनि छौँ.
0: कतिपय सांसदले चाहिँ के भन्नुहुन्छ भने अहिलेको मन्त्रीहरूसँग भेट्न खोज्यो भने समय नपाएको अथवा व्यवस्थापन नभएको भन्नुहुन्छ. यदि तपाईँहरू अहिले राष्ट्रपति सरकारमा हुँदाखेरि कुनै समसामयिक विषयमा बोल्न मन लाग्यो अथवा कोही मन्त्रीसँग भेट्न मन लाग्यो भने तपाईँले त्यो एप्लिकेसनमा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो सन्देश आदान प्रदान त्यहाँ हुन्छ. अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौं, राष्ट्रपा अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढ़ी भयो र उमेरको हिसाबले त्यहाँ विभिन्न उमेर समूहको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ. राष्ट्रपा सांसदसँग त तपाईँको आत्मीयता त्यो हिमसिम स्वाभाविक रूपमा हुने भयो. अरू सांसदहरू अथवा अरू राजनैतिक दलको नेताहरूसँगको भेटघाट संवाद पनि उत्तिकै राम्रै ढंगबाट चलिरहेको छ अथवा त्यो प्रशस्त समय अझै पुगिसके छैन?
1: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन. कस्तो छ भनेदेखि म पनि राजनीतिमा आउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टीले अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन प्रतिपक्षी दल र सत्तापक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भनेर जस्तो लाग्थ्यो. तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र छिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनै पर्छ होइन. आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ. हामी सत्तापक्षको मान्छेले पनि कति कुरा हामी चाहिँ हामी अझ बढी बोल्न मन लागेको कुरामै कहिले बोल्न पाइँदैन. किनभनेदेखि बोल्न मन लाग्यो भन्दा मतलबले त्यो हस्तक्षेप गर्ने भन्ने होइन, तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिरहेको हुन्छ किनभने उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन. हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज हामीबाट धेरै हुन्छ जस्तो मलाई लाग्छ. आज
0: सरकारमा रहेको राजनीतिक दलको सांसद हुनुको नाताले
1: र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ, चिया खान्छौँ होइन, कुराकानीहरू गर्छौँ. जस्तै मैले भनिहालेँ
0: पार्टीकै अथवा पार्टी बाहिरको अरू पार्टीको पनि
1: सांसदहरूसँग पनि हजुरले जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो होला र अरू पार्टीकोसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो. हाम्रो पार्टीगत हिसाबमा केही पनि छैन, एकदमै हामी साथी जस्तो बिहेभ गर्छौँ. र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जे भने पनि नयाँ पार्टी हो होइन, हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ. जुन अब हाम्रो पुराना पार्टीहरूसँग त एक्सपिरियन्स छ, के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ, कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग.
0: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उमेर समूहको भनौँ न अलिकति एउटा परिपक्व भइसकेको उमेरको हिसाबले, हुन त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिले, त्यो फेरि अर्को बहसको विषय होला. अरू पार्टीको अरू सांसदहरूको बोलाइ अथवा व्यवहारबाट पनि यो कुरा चाहिँ अनुकरणीय अथवा सिक्न लायक रहेछ भन्ने एउटा सांसदको रूपमा त्यस्तो महसुस कहिले हुन्छ कि हुँदैन?
1: एकदमै हुन्छ. हरेक दिन म भनिरहेको छु, हरेक दिन म थोरै टाइम निकालेर डिफ्रेन्ट डिफ्रेन्ट व्यक्तित्वसँग कुरा गर्न मन पराउँछु म चाहिँ होइन. सधैँ एकजनासँग बसिराख्ने भन्दा अनि उहाँहरूसँग कुराकानी गर्दाखेरि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको कुराहरू हुन्छ कि. साधारण कुरा हो तर कस्तो भनेदेखि उहाँहरूको जुन एउटा प्र्याक्टिस छ पहिलादेखिकै, त्यो प्र्याक्टिसमा चाहिँ गल्तीहरू पनि सेयर गर्नुहुन्छ कि. हामीले यो गर्दाखेरि चाहिँ यो भएर तपाईँहरू चाहिँ विचार गर्नुहुन्छ है भनेर भन्नुहुन्छ. एकदमै खुला
0: व्यक्तिगत रूपमा पनि
1: भन्नुहुन्छ, व्यक्तिगत रूपमा चाहिँ त्यो मलाई एकदमै मनपर्छ उहाँहरूको होइन. हामीले चाहिँ यो मिस्टेक गरेका थियौँ, तपाईँहरू चाहिँ अब सत्तामा भयो यो मिस्टेक नगर्नुहोस् है भनेर भन्दाखेरि चाहिँ मलाई एकदमै स्वागत योग्य लाग्छ त्यस्ता कुराहरू. सो हामीलाई यतिसम्मको साथ दिने मान्छेहरू भइसके पछाडि त एउटा जिम्मेवारी बोध पनि एकदम हुन्छ. त्यस कारणले गर्दाखेरि त्यो गल्तीहरूबाट उहाँहरूको गल्तीहरूबाट सिक्दै र उहाँहरूले दिएको सजेसनहरूलाई चाहिँ हामीले लिएर अगाडि बढ्यो भनेदेखि चाहिँ अवश्य पनि स्थायी सरकार बनाउनलाई हामीलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ.
0: अहिले संसदको कतिपय अभिव्यक्तिको विषयमा अथवा संसदीय समितिमा सांसदहरूको अभिव्यक्तिको विषयमा कहिलेकाहीँ बाहिर अलि चर्चा सुनिन्छ कि परिपक्वताका हिसाबले अघि पनि हामीले कुरा गर्यौं कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको अनुभव कम हुन सक्छ. त्यो विषयलाई चाहिँ कसरी लिनुहुन्छ? अलि यो चाहिँ नगरेको भए अथवा यसरी नबोलिदिएको भए चाहिँ हुन्थ्यो कि भन्ने त्यस्तो कहिले कहाँ लाग्छ कि लाग्दैन?
1: लाग्छ यस्तो हुन्छ. मैले अघि पनि भनिहालेँ होइन, यही कुरालाई फेरि जोड्छु. हामी डिफ्रेन्ट ठाउँहरूबाट आएको मान्छे हौ होइन. अब कोही अभियन्ता हुनुहुन्छ, कोही पत्रकारिताबाट आउनु भएको छ, कोही व्यवसायबाट आउनु भएको छ होइन. सो उहाँहरूको आफ्नै शैली हुन्छ क्या बोल्ने. जस्तै मेरो कस्तो शैली छ भन्ने कुरा, अब मैले जुन मेरो पहिल्यैदेखि कुरा गर्ने तरिकाहरूलाई चाहिँ एकैचोटि चेन्ज गर्छु भनेर सकिँदैन. विभिन्न टाइम फ्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँदै जान्छ र बोल्ने अभिव्यक्ति पनि कस्तो कस्तो दिने भन्ने कुरा चाहिँ थोरै सिकाउनु चाहिँ हामीले सिकिसकेका छौँ, हामीलाई बुझाइसक्नु भएको छ. तर पनि बोल्दा बोल्दै कहिलेकाहीँ हाम्रो चाहिँ एउटा हुन्छ नि, हाम्रो व्यक्तित्वले प्रभाव पार्छ कि त्यसमा हामीलाई चित्त बुझिरह हुँदैन. कुरा जायज हुन्छ तर प्रस्तुतिकरण चाहिँ अलि शैली चाहिँ अलिकता नमिलेको हो कि जस्तो हुन्छ. त्यसमा हामीहरू चाहिँ बारम्बार छलफलहरूमा चाहिँ बसिरह हुन्छ र उहाँले कहिलेकाहीँ मिस्टेक हुन्छ, कहिलेकाहीँ मबाट पनि मिस्टेक होला होइन. त्यो गरिसके पछाडि चाहिँ हामीले चाहिँ जो सेल्फ इभ्यालुएसन चाहिँ गर्ने गरेका छौँ र अबको दिनहरूमा चाहिँ यहाँनिर चाहिँ हामीले गर्नु हुँदैन रहेछ है भन्ने कुराहरू चाहिँ साथीहरूले मजाले सही तरिकाले लिनुहुन्छ. त्यसको लागि चाहिँ
0: अहिलेसम्म संसदमा कति पटक यहाँले विचार राख्नुभयो?
1: मैले यस्तो छ, विचार राख्ने भन्ने कुराहरूमा चाहिँ अब यो हाम्रो शून्य समय, आकस्मिक समय अनि विशेष समय भन्नेहरू हुन्छ. र शून्य समय त हामीले बोल्नै पर्यो, हाम्रो पालो आउँछ ठ्याक ठ्याकै. आकस्मिक समय जुन कुरा मैले उठाउनु पर्ने मुद्दाहरू बोल्नै पर्ने जस्तो लाग्छ भने म त्यो बेलामा बोल्छु. र विशेष समयमा मैले दुईचोटि बोलिसकेँ अहिलेसम्ममा, किनभने त्यसलाई टाइम कुर्नुपर्छ भनिहालेँ. प्रतिपक्षी भयो भने मजाले कुरा गर्न पाइन्छ,
0: अरूलाई पालो दिनु पर्यो
1: भन्ने हुन्छ. हामीलाई पालो एकदमै कम पाइन्छ र त्यो आधारमा हामीले पनि रिक्वेस्ट गर्छौँ. हाम्रो क्षेत्रको कुराहरूदेखि लिएर हाम्रो कुनै एउटा एकदमै अर्जेन्ट छ, मेरो चाहिँ पालो राखिदिनु होला भनेर हामीले अलिक अनुरोध गर्यो भने यसो हेरेर मिलाएर राखिदिनुहुन्छ. र मैले बोल्नुपर्ने ठाउँमा मजाले बोलेको छु. र यसो सैद्धान्तिक छलफलहरूमा भाग लिने कुराहरूमा पनि पहिला कस्तो हुन्छ भने, पहिला त्यो कुरालाई चाहिँ टेक्स्टमा नबुझिकन मलाई चाहिँ बोल्न मन लाग्दैन. सो अलिकति अभ्यास गरेँ, त्यस पछाडि अब चाहिँ हामीले यो विधेयकहरूमा कसरी काम गर्नुपर्छ भन्ने कुरा प्र्याक्टिकल्ली तल्लो लेभलबाटै बुझिसके पछाडि चाहिँ अब चाहिँ म अलिकता कन्फिडेन्ट महसुस गरिरहेको छु र अहिले भाग पनि लिँदैछु त्यसमा.
0: अनि कतिको तयारी गर्नुपर्छ? जस्तो मानौ भोलि संसद बैठक छ भने त्यसको लागि तयारी, जस्तो जनताहरूको कुरा पनि कहिलेकाहीँ भनिदिनु पर्ने होला, तपाईँलाई जनताहरूले सम्पर्क गर्ने कुरा होला, यो कसरी कस्तो खालको तयारी गर्नुपर्छ सांसदले?
1: यो तयार त मैले भनिहालेँ, एउटा खास इक्जाम्पल दिँदाखेरि त युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ. म त्यसरी नै लिन्छु कि मलाई चाहिँ कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ कि. जहिले पनि हरेक दिन मेरो लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर. सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन, भोलिको सब्जेक्ट के छ त, कार्यसूची के छ त, त्यो अनुसारले त्यसमा दिने प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुनसक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन, त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु. आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु.
0: एकजना राष्ट्रपतिका सांसद आउनु भएको थियो यहाँ, अनि अहिलेको तयारीको त कुरै नगरौं, विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्कोमा प्रवेश गर्नको लागि पढ्छौं, त्यतिखेर त के पढिन्थ्यो होला र अहिले त्योभन्दा दबर तेबर पढ्नु परिरहेको छ.
1: एकदमै सही कुरा,
0: तपाईँको पनि त्यस्तै हो,
1: मेरो पनि त्यस्तै नै छ. मलाई कस्तो लाग्छ भनेदेखि यतिकै जाँदाखेरि पनि हामीले धेरै कुराहरू त थाहा भएकै हुन्छ होइन, तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन. मैले बुझेको चाहिँ के हो भने, सदनमा गइसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा, किसानको जीवनमा, व्यवसायीहरूको जीवनमा, उद्योगीहरूको जीवनमा, विद्यार्थीहरूको जीवनमा धेरै ठूलो प्रभाव पर्छ एउटा सानो नीति नियम नमिल्दा होइन. त्यसले गर्दा त्यस कारणले चाहिँ हामी चाहिँ ला मैले आज धेरै पढिनँ, यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन क्या. सो वी निड टु प्र्याक्टिस मोर,
0: अभ्यास धेरैभन्दा
1: धेरै चाहिन्छ हामीलाई. त्यो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन. सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानून नमिल्दा फेरिको भोगाई त हामीले भोगेको छौँ नि त. म त व्यावसायिक ब्याकग्राउन्डबाटै आएको छु, 20-22 वर्षको एक्सपिरियन्स छ. नेपालमै बसेर आज व्यवसाय गरौँ भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ, म एक्लै यहाँ बसेर म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन कि, यहाँ बसेर गरेर मैले राम्रो गरेँ भने चाहिँ छैन। त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भन्ने हिसाबले चाहिँ राजनीतिमा जानुपर्छ र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्लस टू सकिने बित्तिकै खालि बाहिर जाने मात्रै उनीहरूको सोच हुन्छ, त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि चाहन यो पोलिसीमा चेन्ज गरेर मात्रै हो कि सबै कुरालाई इफेक्ट गर्ने भनेर, त्यस कारणले चाहिँ त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना चाहिँ हामी जानु हुँदैन भन्ने मेरो चाहिँ सिद्धान्त छ।
0: तपाईँका साथीभाइहरू विदेशतिर अधिकांश पुग्नु भयो, तपाईँ देशमा हुनुहुन्छ र देशमै बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेको छैन मैले बसेर राम्रो गरेँ भन्ने ढङ्गबाट, अनि त्यस्तो व्यक्ति संसदमा अथवा संसदीयमा समितिमा पुग्दाखेरि विशेष त उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नको लागि चार महिनामा केही सोरसार केही शुरूआत भइसक्यो अथवा अझै समय लाग्छ तपाईँले राम्रो त्यो वातावरण बनाउनको लागि नीतिगत